0: झरी र बाढ़ीको मौसममा ओबानो ठाउँ खोज्दै सर्पहरू जमिन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने गम्बुट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
1: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
2: के गरौँ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके तर निकै हुन्न।
1: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
2: तैले भन्छस् भने लौ जाम न त त्यो सत्कार मेडिकलमा एकपटक।
3: सत्कार मेडिकल सेवाका फास्ट सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0191-560-095, मोबाइल नम्बर 98-484-27-359।
4: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
5: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
4: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
5: त्यसो भए आजै जाउँला नि।
4: ल अरूलाई पनि भनौँ है।
5: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
6: सिर्जना सुन चाँदी पसल।

0: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
1: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई गर्भवतीलाई शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा फुटकर बिक्री गरेमा सजाएर राखेमा 10,000 जरिवाना हुन्छ।
0: धुम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
1: चुरोटको धुवाँ वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धुम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धुम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
2: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं।
3: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।
4: पर्स हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजेभित्र हुलाकी राजमार्ग हुँदै लम्की खकलौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र, कृषि विकास बैंकको एटीएम कार्ड र 1,090 रुपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेटाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 98 12 69 25 52 97 0 39 40 350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेटाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।
5: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
6: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
7: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
6: आज 2083 साल असोज 14 गते बुधबार, सेप्टेम्बर 30 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार कृष्ण पक्षको चतुर्थी तिथि।
7: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
6: निजामती विधेयक संसदमा पेश गर्न स्वीकृति, 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगे अवकाशको प्रस्ताव, डिजिटल रूपान्तरण सहित सुशासनको आधारशिलामा सरकारको ध्यान।
7: बीमा दावी भुक्तानी सरलीकरण गर्ने कार्यविधि लागू, 4 दिनको वर्षा बाढ़ीमा मृत्यु हुनेको संख्या 30 पुग्यो, पाक्नै लागेको धानमा क्षति पुगेपछि किसान चिन्तित।
6: कांग्रेस महाधिवेशनमा 7,000 प्रतिनिधि सहभागी हुँदै साक्षरता अभियानमा 36 अर्ब खर्च, कोशीको 43% माटोमा अम्लीयपन।
7: इराकबाट 2 दशकमा अमेरिकी सेना बाहिरिँदै इरानले मध्यपूर्वका अमेरिकी पूर्वाधारमाथि आक्रमण गर्ने चेतावनी, युक्रेनले सुरक्षाको कारण देखाउँदै विद्यार्थीलाई घरमै अनलाइनमा पढ्न निर्देशन।
6: र जापानमा जारी विश्व एसियाली खेलकुदमा वरियताको मारमा एसोसिएट राष्ट्रहरू, आर्चरीमा नेपालको कमजोर प्रदर्शन, 10 राष्ट्रिय खेलकुदको तयारी तीव्र।
8: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: साझा खबरको सबैभन्दा शुरूमा 4 दिनको लगातारको वर्षापछि परेको प्रभावको प्रसंग।
7: यही असोज 8 देखि 11 गतेसम्म भएको अत्यधिक वर्षा बाढ़ी र पहिरोका कारण देशभर 30 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा 571 विपदका घटना रेकर्ड भएका छन्। प्राधिकरणको प्रतिकार स्थिर प्रतिवेदन अनुसार विपदका घटनामध्ये 315 पहिरो, 90 बाढ़ी र 136 भारी वर्षाका घटनाहरू भएका छन्। पहिरोमा 23, बाढ़ीमा 4 र भारी वर्षाका कारण 3 जनाको मृत्यु भएको छ। विपदका घटनामा 3 जना बेपत्ता भएका छन् भने 15 जना घाइते भएका छन्। घाइते मध्ये पहिरोमा 8 र भारी वर्षाका कारण 7 जना छन्। यस अवधिमा 1,923 परिवार प्रत्यक्ष प्रभावित भएका छन्। विपदका कारण 234 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 150 घरमा आंशिक क्षति पुगेको छ। 10 पुल प्रभावित भएका छन् भने 33 गोठमा क्षति पुगेको छ। 118 पशु चौपायमा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ। लगातार 4 दिनको वर्षाका क्रममा देशभरका 186 मापन केन्द्रमा 100 मिलिमिटर भन्दा बढ़ी वर्षाको रेकर्ड भएको थियो। सबैभन्दा बढ़ी नवलपरा

0: दक्षिण पूर्वको डेट गाउँमा 544.2 मिलिमिटर, कास्कीको पञ्चासेमा 500.2 मिलिमिटर र तनहुँको अत्रौलीटारमा 472 मिलिमिटर वर्षा मापन भएको थियो। किसानले लगाएको धानबालीमा लगातारको पानीले क्षति पुर्याएको छ। धानका किसान पनि धानबालीमा क्षति पुगेपछि चिन्तित छन्।
1: सिंचाईको सुविधा भएका कारण असारमै धान खेती गरेका दाङ देउखुरीका किसान धान भित्र्याउन ठिक्क परेका थिए। मौसमको पूर्व सूचना अनुसार किसानले यो वर्षापछि धान काट्ने तयारी गरेका थिए, तर वर्षाले धान बालीमा ठूलो क्षति पुर्याएको छ। गढवा गाउँपालिका 5 चैनपुरका किसान विष्णु बहादुर महरा:
2: मेरो 14 कटा धान ढल्यो, पानीले डुब्या छ, वर्ष दिनमा मैले के खान्यो, घर 4 कटामा त्यो पनि ढल्या छ, त्यहाँ पानी जम्या।
1: लगातारको वर्षा र हावाहुरीका कारण धान सबै खेतमै ढलेको छ भने खेत जलमग्न छ। वर्ष दिनलाई खाने धान हावाहुरी र वर्षाका कारण खेतमै ढलेपछि उत्पादन घट्नुका साथै खानाका लागि समस्या पर्ने भएपछि सोही ठाउँका अर्का किसान वसन्त बहादुर खड्का चिन्तित हुनुहुन्छ।
3: 2-4 दिनपछि अब सुरक्षा त लाग्यो, काट्नु पर्ला भित्र भनेको त 4 दिन भयो पानी आउनु लाग्यो। धान त स्वाम मेसी हाम्रो कान्छीको भयो, हाम्रो बाबुङको भयो, अहिले छन् मान्छे त थुप्रो उता मात्र होइन, कैछिन कैछिन उता उता।
1: देउखुरी क्षेत्रका लमही, राप्ती, गढवा र राजपुर गाउँपालिकामा अधिकांश किसानको खेतमा धान पाकेर पहेँल पुर छ। किसानले यो वर्ष मात्रै होइन वर्षेनी यस्ता खालका समस्याहरू भोग्दै आइरहेका छन्। कहिले काटेर भित्र्याउन ठिक्क पारेको धान पानीले भिजाउँछ भने कहिले हावाहुरी र डुबानका कारण धान खेतीमा क्षति हुने गरेको छ। गढवा गाउँ पालिका 5 का किसान सलिम खान:
4: यो 3-4 दिनको पानीले काट्न ठिक्क पारेको धान बाली सबै नोक्सानी गर्यो। अब पानीले त धेरै क्षति पुर्यायो भन्ने सबैको, हाम्रो यहाँ हाम्रो मात्रै नभएर सबैजनाको काट्ने धान बाली ठिक्क परेको अनि सबै क्षति भएछ। अब खाने जतिको धान जसको थियो उसको त अब खानेमा के कम पर्ने भयो, बेच्ने जति धान त अब सडेर कोहेर जाने भयो, त्यही सबै घाटै घाटा छ हजुर। यो पानीले त धेरै नोक्सान पार्यो।
1: निरन्तरको वर्षा र हावाहुरीका कारण धान बालीमा भएको क्षतिको विवरण संकलनको काम तत्कालै शुरू गर्ने र के कति सकिन्छ किसानलाई राहतको कार्यक्रम ल्याउने पालिकाहरूले बताएका छन्। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम, दाङ।
0: यसैबीच असोज 17 देखि 3 दिन भीषण वर्षा हुने भनेर गरिएको भ्रमलाई नेपाल मौसम विज्ञान विभागले ध्यानाकर्षण जनाएको छ। विभागले एक सूचना जारी गर्दै भीषण वर्षा सम्बन्धी यस्ता भ्रामक खबरको पछि नलाग्न र यस्ता सामग्री नफैलाउन समेत सर्वसाधारणलाई अनुरोध गरेको छ। साथै सम्पूर्णलाई मौसम पूर्वानुमान महाशाखाको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जाल मार्फत मात्रै अपडेट रहन विभागले अनुरोध समेत गरेको छ। मौसमविद डेभिड ढकाल:
5: सामाजिक सञ्जालहरूमा वर्षा हुने भन्ने खबरहरू आइरहेको देखिन्छ। यो खबर भन्दा तपाईँहरूले आधिकारिक र पछिल्लो जानकारी चाहिँ लिनुहुन हामी अनुरोध गर्दछौ, जसको लागि नेपाल मौसम विज्ञान विभागको वेबसाइट र सामाजिक सञ्जालहरू हेर्दै गर्नुहोला।
6: सरकारले संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बसेको बैठकले संघीय निजामती विधेयक सहित अन्य 3 वटा विधेयक संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
7: पूर्व प्रधान न्यायाधीश शैलेन्द्र शमशेरज्यूको प्रश्न सबैतिरबाट आएको छ, स्पष्ट नै भइ नै सकेको छ। उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन, यहाँहरूले देख्नु नै भएको छ। उहाँको आफ्नै परिवारबाट नै उहाँको लागि सुरक्षाको लागि थप सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु पनि भएको छ। बिल्कुलै उहाँको सुरक्षामा चाहिँ प्रश्न आइसकेपछि उहाँलाई सुरक्षा प्रदान गर्नको लागि चाहिँ उहाँलाई त्यहाँबाट रेस्क्यू गरेर लगेको हो, त्यहाँ नियन्त्रण गर्ने गिरफ्तारी गर्ने भनेको छैन। त्यो कुराको पुष्टि उहाँहरूले नै पछि सुरक्षा माग गरेर जुन पत्र दिनुभएको छ प्रहरी कार्यालयमा त्यसले नै देखाउँछ।
6: मन्त्री परिषदको बैठकपछि पत्रकारहरूले पूर्व प्रधान न्यायाधीश जबरा नियन्त्रणमा लिएको प्रसंगमा सोधेको प्रश्नको जवाब दिँदै मन्त्री पोखरेलले त्यसमा स्पष्टीकरण दिनुभयो। मन्त्री परिषद बैठकले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन 2074 संशोधन गर्न बनेको विधेयक र पशु वधशाला र मासु जाँच ऐन 2055 संशोधन गर्न बनेको विधेयक पनि संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ। बैठकले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने 20.7 7 मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको प्रवक्ता पोखरेलले बताउनुभयो। पूर्व पश्चिम राजमार्ग अन्तर्गतको कमला ढल्केवर पतलैया सड़क खण्ड गजाड खोला साना जलविद्युत आयोजना बलेफी खोला जलविद्युत आयोजना 40 मेगावाट र सशस्त्र प्रहरी बल नेपाललाई तालिम शिक्षालय गुल्म तथा सीमा सुरक्षा पोस्टहरू निर्माण गर्न राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि मन्त्री परिषद बैठकले गरेको छ। दुईजना सहसचिवलाई सचिवमा बढ़ुवा गर्ने निर्णय पनि भएको छ। नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा सहसचिव आभा श्रेष्ठ कर्णलाई बढ़ुवा गरी मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय गण्डकी प्रदेशको प्रमुख सचिव पदमा र नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा डाक्टर जगदीश्वर कर्माचार्यलाई बढ़ुवा गरी ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिव पदमा पदस्थापन गर्ने निर्णय पनि भएको छ। मन्त्री परिषद बैठकबाट निजामती विधेयक दुई दिनभित्र संसदमा लैजाने तयारी भएको छ। एक पटकका लागि 30 वर्ष सेवा अवधि र 55 वर्षे अवकाश विधेयकमा प्रस्ताव गरिएको छ। 30 वर्षको सेवाका आधारमा मात्रै पेन्सन दिने दीर्घकालीन योजना लागू हुनेछ। 55 वर्षमा अवकाश दिँदा थप 3 वर्ष पेन्सन प्रयोजनका लागि गणना गरिनेछ। कार्यकारी र विशेषज्ञ पदमा निश्चित अवधिका लागि करार सम्झौता गरेर बाहिरबाट ल्याउने, मुख्य सचिवको कार्यकाल 2 वर्ष, सचिवको 3 वर्ष, कार्य सम्पादन मूल्याङ्कन का समूह प्रणाली वैज्ञानिक र वस्तुनिष्ठ बनाउने, मुख्य सचिव र सचिवको बढ़ुवा उत्कृष्ट समूह र नेतृत्व क्षमताको आधारमा महानिर्देशक र कार्यालय प्रमुख पठाउँदा कार्यक्षमता मूल्याङ्कन गर्ने, मन्त्रालयगत क्याडर प्रणाली शुरूको नियुक्ति जुन मन्त्रालयमा छ सेवाको निरन्तरता त्यहाँ रहने विकास गर्ने, ट्रेड युनियन खारेज गुनासो सुनवाई प्रणाली विकास गर्ने, सरूवाको गुनासो सुनवाईका लागि प्रशासनिक संयन्त्र बनाउने पनि मस्यौदामा प्रस्ताव गरिएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी प्रभावित क्षेत्रमा पशु चौपायको स्याहारमा ध्यान दिनुपर्ने कुरा
8: अहिले भने जस्तै त्यही निगरानीकै परिणामस्वरूप लम्पी स्किन चाहिँ शुरूमै प्रारम्भिक चरणमा थाहा पाइयो। तपाईँले थाहा पाउनै ढिलो भयो भने धेरै फैलिने हो कि, त्यसले गर्दाखेरि प्रारम्भिक चरणले थाहा भएको हुनाले छिटो रोग नियन्त्रण गर्न सहज भयो।
6: डिजिटल रूपान्तरण सहित सुशासनको आधारशिलामा सरकारको ध्यान, कांग्रेस महाधिवेशनमा 7,000 भन्दा बढ़ी प्रतिनिधि सहभागी हुँदै साक्षरता अभियानमा 36 अर्ब खर्च, कोशीको 43% माटोमा अम्लीयपन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 17 गते, 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
10: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौ र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
11: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
12: समयमै आफ्नो घर परिवारको जन्म, मृत्यु, विवाह र बसाइसराई जस्ता व्यक्तिगत घटना आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
13: टिकापुर नगरपालिका 5 वडा जनहितमा जारी सन्देश।
14: भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि, यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
15: ओहो, तिमी त घरको खाने भएछौ नि, के को सरसल्लाह हो दुईजनाको?
14: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
15: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
14: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
15: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
16: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
18: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
19: आजको कान्तिपुरको पहिलो पृष्ठमा डलरमा घरभाडाको फैलोदो कारोबार शीर्षकको खबर प्रकाशित छ। घर तथा अपार्टमेन्टलाई डलरमा भाड़ा लगाउने प्रतिस्पर्धाले नेपालीलाई भाड़ा पाउन कठिन बन्दै गएको छ। यस्ता अनौपचारिक कारोबारमा नियमनकारी निकायको ध्यान भने पुगेको देखिँदैन, आर्या चन्दले लेख्नु भएको खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा चोलिन्द्रलाई भेटेर मुख्य रजिस्ट्रार फर्किएपछि फूलकोटमा जे भयो शीर्षकको खबर दुर्गा दुलालले लेख्नु भएको छ। फूलकोटमा न्यायाधीशहरूले प्रधान न्यायाधीश मनोज कुमार शर्माको कार्यशैलीमाथि प्रश्न उठाए। पूर्व प्रधान न्यायाधीश चोलिन्द्र शमशेर जबरासँग सम्पर्क भए नभएको बारे समेत सोधेका थिए। कांग्रेस महाधिवेशनमा 7,000 प्रतिनिधि सहभागी हुँदै शीर्षकमा कुलचन्द्र न्यूपानेले खबर लेख्नु भएको छ। 14 महाधिवेशनको तुलनामा झण्डै 3,000 भन्दा बढ़ी महाधिवेशन प्रतिनिधि हुने भएकाले बन्द सत्र समेत खुला मंचमै गर्ने कांग्रेसले तयारी गरेको छ। आगामी आइतबार शुरू हुने कांग्रेसको 15 महाधिवेशनमा करिब 7,000 महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने भएका छन्। 14 महाधिवेशनको तुलनामा झण्डै 3,000 भन्दा बढ़ी महाधिवेशन प्रतिनिधि हुने भएकाले बन्द सत्र समेत खुला मंचमै गर्ने तयारी छ। सोमबारदेखि देशभर महाधिवेशन प्रतिनिधि छनौट भइरहेको छ भने प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि गर्ने व्यवस्था मिलाइएको छ। महाधिवेशन प्रतिनिधि चिन्ह निर्वाचित हुने प्रक्रिया पूरा हुन भोलिसम्म समय लाग्ने निर्वाचन समितिले जनाएको छ। वर्षातका कारण क्षेत्रीय अधिवेशनहरू प्रभावित भएकाले कांग्रेस महाधिवेशन दुई दिन पर सारेर 18-22 असोजसम्म पुर्याएको छ। यसअघि तोकिएको 16-19 असोजको तालिका हिजो हेरफेर भएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले सीआईएनसँग बताउनुभयो।
20: नेपाली कंग्रेसको 15 महाधिवेशनको कार्यतालिका 16 असोजदेखि गर्ने भनिएकोमा 16 असोजदेखि नै गर्ने हो। असोज 16 र 17 गते महाधिवेशन प्रतिनिधिको नाम दर्ता हुन्छ। 15 महाधिवेशनको उद्घाटन समारोह चाहिँ 83 असोज 18 गते 2 बजी खुल्ला मञ्च टुनिखेलमा हुन्छ। यो दुईटालाई हामीले चाहिँ 8 गतेदेखि आएको वर्षाका कारण केही हाम्रो कार्यपालिकालाई थोरै तलमाथि गर्नुपर्ने भएकोले नाम दर्ताको समय 16 गते कायम, 16 र 17 कायम गरी 18 गते उद्घाटन गर्ने कार्यक्रम बनाएका छौं।
19: ओभरसियरलाई पनि लाइसेन्स अनिवार्य शीर्षकमा अर्को खबर सुदीप कैनीले भित्रपृष्ठमा लेख्नु भएको छ। त्यस्तै आजको कारोबारको पहिलो पृष्ठमा एक साताभित्र ग्यास आपूर्ति सहज हुने दावी शीर्षकमा कौशिला कौले लेख्नु भएको खबर पनि प्रकाशित छ। नेपाल आयल निगमले आगामी दिनमा कतै अवरोध नभई एक साताभित्र काठमाडौँ उपत्यकामा ग्यास आपूर्ति सहज हुने बताएको छ। 3-4 दिनको अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अवरूद्ध हुँदा ग्यास ढुवानी प्रभावित भएको थियो। त्यस्तै 56 अर्ब ऋण बोकेको निगमलाई 5 महिनाभित्र अर्को 10 अर्ब आवश्यक शीर्षकको खबर पनि प्रकाशित छ भने मलेसिया रोजगारी विवादको प्रभाव, साउनका तुलनामा भदौमा मलेसिया जाने 38% घटे शीर्षकको खबर पनि प्रकाशित छ।
18: नागरिक दैनिकको भेजी पन्नामा अमर खड्काले लेख्नु भएको खबर छ। कोशी प्रदेशका किसानले खेती गर्ने माटोमा अम्लीयपनको समस्या देखिएको छ। प्रदेश स्तरीय माटो परीक्षण प्रयोगशाला झुम्का सुनसरीले पछिल्लो एक वर्षमा परीक्षण गरेका 4,335 नमूना मध्ये 1,887 अम्लीयपन भेट भेटिएको हो। यो परीक्षण गरिएका नमूनाको करिब 43% हो। 43% कोशीको माटोमा अम्लीयपन देखिएको खबरमा उल्लेख गरिएको छ। साक्षरता अभियानमा 36 अर्ब खर्च शीर्षकमा रूबी रौनियारले लेख्नु भएको छ। सरकारले 2065-66 निरक्षरता उन्मूलनका लागि राष्ट्रिय साक्षरता अभियान सञ्चालन गर्दै आएको छ। साक्षरता र निरन्तर सिकाईमा हालसम्म 36 अर्ब भन्दा बढ़ी रकम खर्च गरिसके पनि अझै 9 जिल्लाका 112 पालिका साक्षर घोषणा हुन बाँकी रहेको शिक्षा विभागले जनाएको छ। 2076 सालमा साक्षर नेपाल वर्षको अवधारणा सहित 2 वर्षभित्र नेपाललाई साक्षर घोषणा गर्ने लक्ष्य सरकारले लिएको थियो। वन क्षेत्र नेपालमा बढ़दै विश्वमा घट्दै शीर्षकमा लेखिएको अर्को खबर पनि छ। विश्वमा प्राकृतिक रूपमा नयाँ बिरूवा उम्रिने पुनर्जनन वा वन क्षेत्र भने निरन्तर घटिरहेको एफएओको प्रतिवेदनमा उल्लेख छ। नेपालमा भने वन क्षेत्र बढ़ेर कुल भूभागको 46% ढाकेको उल्लेख गरिएको छ। बेरितका आदेशले सधैँ अप्ठ्यारोमा प्रहरी शीर्षकमा रमेश धमलाले लेख्नु भएको छ। राजनैतिक नेतृत्वको दबावमा हुने पक्राउ र अनुसन्धानले प्रहरीलाई विवादमा तान्दै लगेको छ भने यसले संगठनप्रतिको नागरिक विश्वास पनि कमजोर हुने जोखिम बढ़ेको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा अवरूद्ध संचार शीघ्र संचालनमा ल्याउन निर्देशन शीर्षकमा खबर छापिएको छ। कर तिर्दैमा सार्वजनिक जग्गा व्यक्तिको हुँदैन शीर्षकमा नारायण काफ्रेले लेख्नु भएको छ। बहाल कर वा दस्तुर बुझाएका आधारमा सरकारी वा सार्वजनिक सम्पत्तिमा कसैको निजी स्वामित्व सिर्जना नहुने भयो। संविधान र कानूनले निर्धारण गरेको प्रक्रियाबाट पूर्जा पाएकोमा बाहेक दस्तुर तिरेको आधारमा भोगाधिकार प्राप्त हुँदैन लेखिएको छ। डिजिटल रूपान्तरण सहित सुशासनको आधारशिला सरकारको 6 महिनाको व्याख्या सहित सूर्यप्रसाद पाण्डेले लेख्नु भएको खबर छ। मन्त्रालयहरूको पुनर्संरचना, सार्वजनिक सेवामा शून्य बाँकी फाइल अभियान, राहदानी तथा नागरिकता सेवामा डिजिटल सहजता र अन्तर्राष्ट्रिय मंचहरूमा नेपालको बलियो उपस्थिति यस अवधिका मुख्य काम रहेको पनि उल्लेख गरिएको छ। बीमा दावी भुक्तानी सरलीकरण गर्ने कार्यविधि लागू भएको बारेमा भेषराज बेलवासेले भित्रीपन्नामा लेख्नु भएको छ। बीमा दावी 21 अर्ब भुक्तानी 67 लाख रहेको छ। भटेकोशी बारीले भौतिक संरचना सवारी साधन र अन्य सम्पत्तिमा पुर्याएको क्षतिको वास्तविक आर्थिक आकार बीमा दावी मार्फत देखिन थालेको छ। गत भदौ 10 गते भोटेकोशीदेखि त्रिशुली र नारायणीसम्म आएको बाढ़ीको क्षति अब बीमा कम्पनीको वित्तीय दायित्वमा देखिन थालेको उल्लेख गरिएको छ। चिन्तिरे अट्किए सिंहका सामान शीर्षकमा विश्वास रेग्मीले लेख्नु भएको छ भने पाकेको धानमा हात्तीको रजाई शीर्षकमा गुलरिया बर्दियाबाट लेखिएको खबर छ। मुस्ताङको स्याउ बोटमै रोकिएको बारेमा मुक्तिनाथबाट लेखिएको खबर पनि गोर्खापत्र दैनिकको भित्रीपन्नामा छापिएको छ। नयाँ पत्रिका दैनिकमा भने सरकारले टुंग्यायो निजामती विधेयक, 2 दिनभित्र संसदमा लैजाने तयारी शीर्षकमा खबर छ। सुभाष भट्टले यो खबर लेख्नु भएको हो। तिर्खाएको गौरीगंज शीर्षकमा झापाबाट चिरञ्जीवी घिमिरेले लेख्नु भएको खबर पनि छ। 3.5 करोड़ खर्च भएको आयोजना 8 वर्षदेखि अधूरै छ। ट्याङ्की र डिप बोरिङ निर्माण भए पनि पाइपलाइन विस्तार नहुँदा 2500 घरधुरी अझै ट्यूबवेलकै भरमा रहेको पनि उल्लेख गरिएको छ। विदेशी विश्वविद्यालयबाट संचालित कलेज सरकारको निगरानीमा शीर्षकमा शिवहरी घिमिरेले लेख्नु भएको खबर छ भने सड़क फिज गर्ने भन्दै सर्वसाधारणको नागरिकता र फोटो संकलन, 300 जनाको बैंक र ई सेवा खाता खोलेर 20 करोड़ भन्दा बढ़ीको अवैध कारोबार भएको बारेमा विदुर कटुवालले उदयपुरबाट लेख्नु भएको खबर पनि भित्री पन्नामै रहेको छ। अर्को खबर छापिएको छ नयाँ पत्रिका दैनिकमै, तातोपानी नाका खुलाउन नेपाल र चीनका अधिकारीले पहल थालेको बारेमा सिन्धुपाल्चोकबाट रामकृष्ण थापाले लेख्नु भएको हो। धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति 2083, ब्रोकरलाई 4 श्रेणीमा वर्गीकरण, कम्पनीको प्रमुख शेयर धनीको सीमा तोकिने शीर्षकमा कृष्ण रिजालले लेख्नु भएको खबर पनि नयाँ पत्रिका दैनिकमा छ।
19: साझा खबरमा अब विदेशका खबर। इराकका 2 दशक भन्दा लामो सैन्य उपस्थितिपछि अमेरिकी सेना आफ्नो अन्तिम सैन्य अखडाबाट बाहिरिन लागेको छ। अमेरिकी सेनाको बहिर्गमनलाई इरान र उसका इराकी सहयोगी समूहहरूले विजयका रूपमा व्याख्या गरिरहेका छन्। तर इराकी सुरक्षा अधिकारी तथा विश्लेषकहरूले भने अमेरिकी सेना हटेपछि इरान समर्थित सशस्त्र समूहको प्रभाव बढ़नुका साथै इस्लामिक स्टेटले पुनः संगठित हुने अवसर प्राप्त गर्ने समेत चेतावनी दिएका छनृ तेहरानले हर्मुज जलमार्ग पुनः खोल्ने नयाँ योजनामाथि अमेरिकाबाट औपचारिक जवाब पर्खिरहेका बेलामा कड़ा चेतावनी दिएको छ। इरानले मध्यपूर्वका अमेरिकी पूर्वाधारमाथि आक्रमण गर्ने धम्की दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानको प्रस्तावलाई पहिले नै अस्वीकार गरिसक्नु भएको छ र रूसले दिनको समयमा पनि आक्रमण बढ़ेको भन्दै युक्रेनको प्रमुख विश्वविद्यालयले विद्यार्थीहरूलाई अर्को सूचना जारी नहुँदासम्म क्याम्पसमा नजान र घरमा नै रहेर पढ़न आग्रह गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। किएवमा दिनको समयमा पनि रूसी ड्रोन आक्रमण बढ़ेको कारण विश्वविद्यालयले मातहतका संस्थाहरूलाई अनलाइन कक्षा मार्फत पठन पाठनको व्यवस्था गर्न समेत निर्देशन दिएको हो।
18: साझा खबरमा अब खेलकुदको खबर। बीसौं एसियाडमा वरियताको मारमा एसोसिएट राष्ट्रहरू परिरहेका छन्। नागोयाबाट जापानबाट रमेश सुवेदीले नयाँ पत्रिकामा लेख्नु भएको छ। जापानको नागोया र आइचीमा चलिरहेको बीसौं एसियन खेलकुद प्रतियोगिता एसियाड अन्तर्गत पुरूष क्रिकेटमा एसोसिएट राष्ट्रहरू वरियताको मारमा परेका हुन्। त्यही नै आईसीसी टी20 आई वरियतामा शीर्ष 10 रहेका राष्ट्रहरूले यसको फाइदा उठाइरहेका छन्। वर्षाका कारण मंगलबार नेपालले खेल्दै नखेली क्वार्टर फाइनलबाट बाहिरिनु परेको छ। नेपाली धावक मुकेश पालले भने पुरूष 5,000 मीटर दौड़मा नयाँ राष्ट्रिय कीर्तिमान बनाउनु भएको छ। उहाँले जापानमा चलिरहेको एसियाडमा 14:03.61 नयाँ रेकर्ड बनाउनु भएको हो। पालले 22 पुरानो कीर्तिमान तोड्नु भएको हो। र दशौं राष्ट्रिय खेलकुदको तयारी तीव्र पारिएको छ। रंग रोगनका विभिन्न कामहरू हुँदैछन्। कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि अहिले तयारी तीव्र पारिएको हो। 16 29 मंगिरसम्म दशौं राष्ट्रिय खेलकुद हुने तालिका छ। केही खेलको खेलस्थल लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लामा गर्ने गरी कर्णाली प्रदेश खेलकुद परिषदले 32 खेल प्रस्ताव गरेको ज्योति कटुवालले सुर्खेतबाट कान्तिपुर दैनिकमा लेख्नु भएको छ।
19: बाढ़ी लगायतका विपदमा पशुपालनमा देखिने समस्या र समाधानको उपाय कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
19: साझा खबरमा अब बाढ़ी प्रभावित क्षेत्रमा पशुको स्याहार र दाना पानीको प्रसंग। रसुवाको भोटेको सीमा भदौ 10 गएको बाढ़ीमा ठूलो संख्यामा पशु चौपाएको मृत्यु भयो। विनाशकारी बाढ़ीका कारण हजारौं पशु चौपाए घाइते अवस्थामा छन्। प्रभावित क्षेत्रमा घाइते तथा अन्य पशुको स्याहार कसरी गर्ने? साथी सुशीला श्रेष्ठले पशु चिकित्सक डाक्टर सुरेन्द्र कार्कीसँग कुराकानी गर्नुभएको छ।
8: पशुहरूलाई इमिडिएट सपोर्ट गर्ने हिसाबबाट हामीले नै पशु विभागसँग मिलेर सुरुमा घाइते हुँदा अथवा त्यसपछि संक्रमणहरू हुनसक्छ त्यसको निम्ति चाहिने औषधिहरू जुन उपयुक्त औषधिहरू हुन्छ जस्तै कि कहिले कहिले संक्रमणहरू हुनसक्छ त्यसको लागि एन्टिबायोटिक जुन अलिकति त्यस्तो अवस्थामा उपयुक्त हुने खालको एन्टिबायोटिक औषधिहरू विभिन्न खालको मलमहरू होइन अनि त्यसपछि घाउ सफा गर्ने अब यस्तो आयोडिन जस्ता औषधिहरू मिनरल मिक्सचरहरू परजीवीहरूको पनि समस्याहरू हुनसक्छ त्यसले गर्दाखेरि चाहिँ यो परजीवीजन्य एन्थेलमेन्टिक भन्छौँ हामी त्यस्तो खालको औषधि को सप्लायर चाहिँ हामीले पालिकाहरूलाई पशु विभाग मार्फत जिल्ला पशु कार्यालय र केही पालिकाहरूमा चाहिँ उपलब्ध गराएको थियो। पशु विभागले अरू विभिन्न खालका हाम्रो औषधि व्यवसायीहरूबाट पनि त्यसमा चाहिँ सहयोग भएको थियो नि एफएओबाट पनि त्यसमा सहयोग भएको थियो। यो चाहिँ अब ठूलो स्तरमा चाहिँ भएको हुनाले विभिन्न संस्थाहरूको एउटै संस्थाले मात्रै भन्दा पनि विभिन्न संस्थाहरूको सहकार्य चाहिँ छ यसमा र यसको नेतृत्व चाहिँ पशु विभागले गरेको छ र हामीले पनि विशेष गरी पशु विभाग मार्फतै प्रभावित पालिकाहरूमा चाहिँ यस्ता घाइते पशुहरूको उपचारमा प्रयोग हुने औषधिहरूको चाहिँ व्यवस्थापनमा चाहिँ सहयोग गरेका छौँ।
21: अब कतिको त पशुको धनीको भन्ने पनि चिन्दैन होइन, चिन्नेको छैन, अन्त कहाँबाट कहाँ पुर्याएको छ कस्तो छ भन्ने पनि थाहा छैन होइन। उपचार चाहिँ भइरहेको देखियो होइन, यो चाहिँ अलिक भएको रहेछ भन्ने खालको पनि पाइयो।
8: जति भएको छ पाएकोसम्म चाहिँ गरिरहनु भएको छ तर ठूलो संख्यामा चाहिँ घाइते पशुहरूको चाहिँ त्यहाँ उपलब्ध थिएन किनकि त्यो ठूलो बाढी आएको हुनाले धेरै जस्तो बगारै लयो अथवा जो जुन पशुहरू भाग्न सके तिनीहरू चाहिँ अब सुरक्षित ठाउँमा
21: यस्तो पनि भयो। अब केही देखियो पनि जस्तो अब गोठमा छ अब बाँधिएको गाईबस्तु त खोलामा बगिहाल्यो नि त, खोल्न भ्याइएन, खोलिएन, खोलिएको भएदेखि अन्त ठाउँ पुग्ने पनि हुन्थ्यो, बाँच्ने सम्भावना पनि हुन्थ्यो होइन।
8: अहिले मेन समस्या चाहिँ घाइते पशुको ठूलो संख्या भन्दा पनि यो जुन दाना पानीको हामी सुरुमा कुरा आएर यस्तै बाँचेकाहरूलाई चाहिँ अरू सम्भावित पछि त्यसले यो जुन बाढीले गर्दाखेरि ल्याउने वातावरणको ले गर्दाखेरि जुन रोगहरू आउन सक्छ र जुन परजीवीजन्य समस्याहरू आउन सक्छ। विदुर नगरपालिकामा त लम्पी स्किन हुने रोग
3: त्यसको केही संक्रमणहरू चाहिँ प्रारम्भिक चरण देखिसक्यो र 11 पशुमा चाहिँ त्यो संक्रमण देखिएर त्यसपछि तुरन्त विदुर नगरपालिकाले पशु भ्याक्सिन समन्वय गरेर केही संख्यामा चाहिँ भ्याक्सिन खोपहरू लगेर त्यो नदेखिएको रोग देखिसकेपछि हामी लाउनु मिल्दैन, रोग नदेखिएको पशुलाई लाउने हो, त्यो हिसाबबाट त्यो वरिपरिको क्षेत्रलाई कभर गरेर चाहिँ भएको छ भने पशु विभाग र त्यहाँको जिल्ला स्थानीय तहसम्म मिलेर चाहिँ अलिकति वाइडर स्केलमा खोप कार्यक्रमहरू सञ्चालन गर्न सक्छौँ कि भनेर हामी एफएबाट पनि त्यो तयारीहरू चाहिँ गरिरहेको छौँ। अहिले शुरू भइसकेको छैन तर त्यसको लागि चाहिने तयारीका कामहरूमा चाहिँ हामी अहिले जुटिरहेको छौँ।
21: संक्रमणको जोखिम अथवा देखिन सक्ने सम्भावना चाहिँ के छ
3: अहिले तुरन्त भन्दा अब 1-2 हप्तापछि यो जुन स्ट्रेसले गर्दा किन आज रोग लाग्यो भोलिपल्ट हुन्न नि त अनि त्यसले गर्दा 2-3 हप्तापछि पनि सम्मान चाहिँ एकदम उच्च हुन्छ। त्यसले गर्दाखेरि हामीले निगरानी अहिले गरिरहनु पर्ने हुन्छ। त्यहाँ स्थानीय तहको साथीहरू अनि जिल्लाको साथीहरूसँग बसेर रोगको हामी सर्भिलेन्स भन्ने शब्द प्रयोग गर्छौँ, रोगको निगरानी कामहरू भइरहेको छ। अहिले भने जस्तै त्यही निगरानीकै परिणामस्वरूप लम्पी स्किन चाहिँ सुरुमै प्रारम्भिक चरणमा थाहा पाइयो। तपाईँलाई थाहा पाउनै ढिलो भयो भने धेरै फैलिने हो कि, अनि त्यसले गर्दाखेरि प्रारम्भिक चरणले थाहा भएको हुनाले छिटो रोग नियन्त्रण गर्ने सहज भयो।
18: डाक्टर सुरेन्द्र कार्कीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
19: निजामती विधेयक संसदमा पेश गर्न स्वीकृत 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगी अवकाशको प्रस्ताव, डिजिटल रूपान्तरण सहित सुशासनको आधारशिलामा सरकारको ध्यान,
18: बीमा दावी भुक्तानी सरलीकरण गर्ने कार्यविधि लागू, 4 दिनको वर्षा बाढ़ीमा मृत्यु हुनेको संख्या 30 पुग्यो, पाक्ने लागेको धानमा क्षति पुगेपछि किसान चिन्तित,
19: कांग्रेस महाधिवेशनमा 7,000 प्रतिनिधि सहभागी हुँदै साक्षरता अभियानमा 36 अर्ब खर्च, कोशीको 43% माटोमा अम्लीयपन,
18: इराकबाट 2 दशकमा अमेरिकी सेना बाहिरिँदै इरानले मध्यपूर्वका अमेरिकी पूर्वाधारमाथि आक्रमण, युक्रेनले सुरक्षाको कारण देखाउँदै विद्यार्थीलाई घरमै अनलाइनमा पढ्न निर्देशन,
19: र जापानमा जारी विश्व एसियाली खेलकुदमा वरियताको मारमा एसोसिएट राष्ट्रहरू 10 राष्ट्रिय खेलकुदको तयारी तीव्र, आसरीमा नेपालको कमजोर प्रदर्शन।
18: साझा खबरको अन्त्यमा कार्टुन हामीले यी हिमालय टाइम्समा चषक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ शीर्ष भनिएका केही नेताहरू जो यस अगाडिको राजनीतिमा संसद सरकारदेखि सदनसम्मै उनीहरूकै बढ़ी अनुहार देखिन्थ्यो तर पछिल्लो समयमा भएको निर्वाचनपछिले केही परिवर्तन ल्याएको छ। शीर्ष भनिएका केही नेताहरू कहाँ छन् के गर्दैछन् भन्ने बारेमा खासै नागरिकमा बेखबरको स्थिति सृजना गर्न खोजेकोतर्फ यहाँ व्यङ्ग्य गर्न खोजिएको छ। कुनै समयमा शीर्ष भनिएका केही नेताहरूले हामी यहाँ छौं भनेर माइती घर मण्डलामा सड़कमा बसेर त्यहाँ प्लेकार्डहरू देखाएका थिए। यहाँ देखाइएको छ माओवादीका प्रचण्ड, त्यसै गरी के प्रचण्ड माधव नेपाल लगायतका 3 जना नेताहरू एउटा कुनै खाली ठाउँमा भेला भएर कुराकानी गरिराखेका छन् र 1 जनाको हातमा भने हामी यहाँ छौं लेखिएको प्लेकार्ड राखिएको छ र तीनै व्यक्तिले त्यहाँ नजिकै रहेका 2 जना नेता जस्ता देखिने व्यक्तिलाई केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, यो प्लेकार्ड राख्नुहोस्, तपाईँलाई काम लाउँछ कि भनेर ल्याइदिएको।
19: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिले लालिल प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
4: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारजरानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी 1 आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धाराजरान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धाराजरानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
22: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएम को बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। दबाव बढ़ेपछि टीकापुर नगरपालिकाको बजेट खर्च गर्ने अख्तियारी, अब विस्तारै खर्च प्रणाली नियमित हुने। वीरेन्द्र विद्यामन्दिर क्याम्पस व्यवस्थापन समितिको नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहण तथा पदस्थापन, सबैसँग सहकार्य गरेर काम गर्ने अध्यक्षको प्रतिबद्धता। सामाजिक जवाबदेही अभियन्ता विकासका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम, रोशनी जैसीद्वारा विपन्न बालबालिकालाई स्टेशनरी र सरसफाई सामग्री सहयोग। र जानकी गाउँपालिकामा स्मार्ट शौचालयको उद्घाटन, सरसफाईमा ध्यान दिन सुझाव। अब खोज खबर विस्तारमा। टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजीले आर्थिक वर्ष शुरू भएको करिब 2.5 महिनापछि बजेट खर्चको अख्तियारी दिनुभएको छ। स्थानीय तहको बजेट खर्च गर्न नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकारीलाई खर्चको अख्तियारी दिनुपर्ने व्यवस्था छ। तर नगरसभा नहुँदाका बखत आफू उपस्थित नभएकाले पुनः नगरसभा हुनुपर्ने तर्क गर्दै आउनुभएका नगारजीले अन्तत खर्चको अख्तियारी दिनुभएको हो। कार्यपालिका सदस्यहरूले भदौ 17 गते नै खर्चको अख्तियारी दिन लिखित निर्णय गरे पनि नगारजीले मान्नु भएको थिएन। बजेट अख्तियारी नदिँदा दैनिक कार्यालय सञ्चालन, कर्मचारी तलब, सामाजिक सुरक्षा लगायतका खर्च हुन सकेका थिएनन्। केही दिन अघि सर्वदलीय भेलाले बजेट खर्चको अख्तियारी दिन वा काम नगर्ने भए राजीनामा माग गरेका थिए भने सोमबार दिवा खाजाको रकम पनि भुक्तानी नभएको भन्दै नगरपालिकाका विद्यालयका प्राध्यापकहरूले एकैसाथ नगरपालिकामा धरना तथा कार्यपालिका सदस्यहरूलाई दबाव दिनुभएको थियो। यस्तै टीकापुर नगरपालिकाका युवाहरूले पनि दबाव दिएपछि कार्यवाहक प्रमुखले अख्तियारी पत्र लेखेर दिनुभएको हो। कार्यवाहक नगर प्रमुख नगारजीले आफ्नो माग नगरसभा भए पनि जनताको समस्या देखेर अख्तियारी दिएको बताउनुभयो।
1: मेरो माग त अब नगरसभा गरेर भन्ने थियो, अब यो जनताको समस्या र यो सब साना समस्याले गर्दा अब कार्यपालिका सम्पूर्ण सदस्यज्यू र नगरसभाका उपस्थित सदस्यज्यूहरूको हस्ताक्षरमा अनि दिदिया मैले।
0: प्रमुख प्रशासकीय अधिकृत ममता वास्तोलाले बजेट अख्तियारी आएपछि विस्तारै सामाजिक सुरक्षा भत्ता, शिक्षक कर्मचारीका तलब भत्ता भुक्तानी दिने काम शुरू गरिने र दशैं अगावाई खर्च प्रणाली नियमित हुने बताउनुभयो।
2: बल्ल बजेटको अख्तियारी आएछ, अब हाम्रो यहाँ बजेट इन्ट्री लगायतका काम सबै बाँकी छन्, त्यो आजैबाट अगाडि बढ्छ। फर्मल्ली भन्दा अब यहिलेदेखि भन्दा पनि अब विस्तारै सबै कुरो अगाडि बढ्छ। अब दशैंको लागि हुन्छ नि नियमित अब तलब भत्ता लगायतका सामाजिक सुरक्षा भत्ताका विषयहरू छन्।
0: मुद्दा मामिला नगर्ने, 2083 भदौ 17 गतेको कार्यपालिकाको निर्णय हिउँदे अधिवेशनमा पारित गर्ने भन्ने कागज दिएकाले आफूले हस्ताक्षर गरिदिएको बलिराम चौधरीले बताउनुभयो।
3: कार्यवाहक नगर प्रमुख सभा अनुसूति भएको अवस्थामा उक्त नगरसभाद्वारा पारित भएको बजेट अख्तियारी हाल बहाल रहेका कार्यवाहक नगर प्रमुख प्रदान गर्ने भनी जुन 5 महिना 17 गते बैठक बसेको थियो कार्यपालिकाको बैठक, त्यही निर्णय बमोजिम दिने भन्ने भयो। कार्यपालिका कुनै पनि सदस्यहरूले मुद्दा मामला नगर्ने भन्ने भयो। त्यसपछि कार्यवाहक नगर प्रमुख रामबहादुर नगरदेखि उपस्थित बिना भएको 1900 नगरसभाबाट पारित भएको बजेटको अख्तियारी प्रदान गर्ने भनी मिति 2083 5 महिना 17 गतेको कार्यपालिकाको निर्णय आगामी हिउँदो नगरसभामा अनुमोदन गर्ने भनेर फेर लेखेको छ।
0: टीकापुर नगरपालिकाका नगर प्रमुख र उपप्रमुख दुवै पद खाली भएपछि विक्रम सम्मत 2082 फागुनमा कार्यवाहक नगर प्रमुख चुनिनुभएका नगारजीलाई 2083 जेठ 14 गतेको कार्यपालिका बैठकले पदबाट हटाई बलिराम चौधरीलाई नयाँ कार्यवाहक नगर प्रमुख चुनेको थियो। सो निर्णय विरूद्ध नगारजी अदालत गएपछि सर्वोच्चले अल्पकालीन आदेश जारी गर्दै टीकापुर नगर कार्यपालिकाको जेठ 14 गतेको निर्णय तत्काल कार्यान्वयन नगर्नु भन्दै रोक लगाएको छ। यसको सुनवाई आगामी माघमा हुनेछ। कार्यपालिकाका बहुमत सदस्यले नगारजीलाई हटाइसकेको तर अदालतले अर्को कार्यवाहक प्रमुख चुन्ने कार्यपालिकाको निर्णय कार्यान्वयन नगर्नु भनेपछि असार 17 गते सभाका ज्येष्ठ सदस्य जयराम थारूको अध्यक्षतामा नगरसभा भई आर्थिक वर्ष 2083-84 वार्षिक नीति कार्यक्रम र 1.3 अर्ब बजेट पारित गरेको थियो। जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले मानसिक स्वास्थ्य रहनको लागि सरसफाईमा ध्यान दिन आवश्यक रहेको बताउनु भएको छ। जानकी गाउँपालिका वडा नम्बर 3 मा निर्माण भएको स्मार्ट शौचालयको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो।
4: हाम्रो देशमा यसो देखिन्छ, अब तपाईँ हामीलाई त्यति धेरै सरसफाईको मतलब छैन, तर विदेशमा चाहिँ सबभन्दा धेरै प्रायोरिटीको लागि दिन्छ, सरसफाईलाई दिन्छ। जहाँ चाहिँ सरसफाई एकदम धेरै छ त्यहाँको मान्छेको आयु चाहिँ लामो रहेछ, त्यही भएर अब सरसफाईलाई महत्वपूर्ण उसमा चाहिँ राख्नुपर्छ भन्ने शुभव्यापी मान्यता छ। र अहिले पब्लिक टोयलेटको कुरा गरिराख्दा हाम्रो जानकीमा जुन खालको यो संरचना बनाएको छ, यस्तो संरचना अरू ठाउँमा पनि होला, र हामी यसो सहर बजारतिर जाँदा तपाईँ हामीलाई अब यसो दिशा पिसाब लाग्यो भने टोयलेट खोज्छौँ, तर अब यथेष्ट मात्रामा त्यो खालको पब्लिक टोयलेटहरू छ कि छैन भन्ने कुरा चाहिँ जरुरी लाग्छ।
0: उहाँले सार्वजनिक ठाउँमा सार्वजनिक शौचालयको आवश्यक भएकाले पालिकाले स्मार्ट शौचालय निर्माणको लागि पहल गरेको बताउनुभयो।
4: पब्लिक टोयलेट बनाइरहँदाखेरि जुन खालको अब्सट्याकलहरू आए त्यसमा चाहिँ सिङ्गो कम्युनिटी लाग्यो कि त्यही भएर आवश्यक छ, बनाउनु पर्छ भन्ने सबैले फिल गरेर यो बनाएको छ। हामीले यहाँ खेलकुद गराइराख्दा धेरै समस्या थियो, धेरैले क्वेसन गर्नुहुन्थ्यो टोयलेट छैन, अब चेन्जिङ रूम छैन, अब ड्रेस कहाँ चेन्ज गर्ने, कहाँ टोयलेट जाने भन्ने टाइपको विद्यार्थीहरूलाई खेलकुद प्रेमीहरूलाई एकदम गाह्रो थियो। र अहिले जुन खालको संरचना बनाएको छ यसले चाहिँ राम्रै
0: जानकी गाउँपालिका वडा नम्बर 9 वडा अध्यक्ष खगेन्द्र भण्डारीले यो खेलकुद स्थापना पालिकाको स्तरीय खेलकुद हुँदा शौचालयको समस्या हुने भएकाले शौचालय निर्माणका लागि आफूले जोड़ दिएको बताउनुभयो।
5: जानकीको खेलकुद र विशेष गरी यो खेलकुद रंगशालालाई अझै व्यवस्थित बनाउनको लागि यसमा प्रयोग हुने गरी हामीले यो निर्माण भएको छ। हामीले साँच्चै जानकी गाउँपालिकाले अब आफूले खेलकुद गराइरहँदा त्यो समस्याबाट पार पाएको छ, र त्यो मानेमा हामी सबैलाई म बधाई भन्न चाहन्छु। यो विकास कर्मिक रूपले हुने हो, विकास कुनै चमत्कार हुँदैन, चमत्कार मान्ने हो भने पनि हामीले यसैलाई मान्नुपर्छ। हामी चाहन्छौ अझै जानकी गाउँपालिकाको थप जुन हाम्रो अध्यक्षज्यूको टीम छ, यसको कार्यकाल छ, त्यो कार्यकालभित्र अझै यस्तै स्मार्ट शौचालय जस्तै यस्तै स्मार्ट कामहरू हामी गर्दै अगाडि बढ्नेछौ।
0: उद्घाटन कार्यक्रममा वडा नम्बर 4 वडा अध्यक्ष दिपेन्द्र कठरिया, वडा नम्बर 3 वडा अध्यक्ष सुरेश चौधरी, कार्यपालिकाका सदस्य इन्द्रा शोभ, हजारी खानेपानीका अध्यक्ष लालबहादुर थापा, बर्गर किशोर कुमार चौधरी, खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना का टोली प्रमुख जयराज पन्त लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। अञ्जु वैद्यले स्वागत गर्नुभएको कार्यक्रम सञ्चालन अनिल कुमार कोस्मेले गर्नुभएको थियो। जानकी गाउँपालिका वडा नम्बर 3 र 8 पालिकाले सार्वजनिक शौचालय निर्माण गरेको छ। शौचालय खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना अन्तर्गत 1,56,99,756 रूपियाँको लागतमा निर्माण भएका हुन्। वीरेन्द्र विद्यामन्दिर क्याम्पस व्यवस्थापन समितिको नवनिर्वाचित कार्य समितिको पदस्थापन तथा शपथ ग्रहण भएको छ। गएको दश गते निर्वाचनबाट निर्वाचित कार्य समितिले हिजो पदस्थापन तथा शपथ ग्रहण गरेको हो। नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन समितिका संयोजक दण्डपाणी पोखरेलले शपथ ग्रहण गराउनु भएको थियो। शपथ ग्रहण तथा पदस्थापनपछि नवनिर्वाचित अध्यक्ष धनञ्जय प्रसाद रिमालले आफू वीरेन्द्र विद्यामन्दिर क्याम्पसको विद्यार्थी हुँदै सोभी सभापति, व्यवस्थापन समितिको सदस्य र अहिले व्यवस्थापन समितिको अध्यक्ष बनाएकोमा सबैलाई धन्यवाद दिनुभयो। अध्यक्ष रिमालले क्याम्पसमा अबको चुनौती भनेको शैक्षिक गुणस्तरको विकास गर्नु रहेको भन्दै आफू शैक्षिक गुणस्तर विकासमा लाग्ने र क्याम्पस प्रशासन तथा प्राध्यापकहरूका साथै अन्य सबै सरकारहरूले पनि साथ दिनुपर्ने बताउनुभयो।
6: चुनौती अरू केही छैन, चुनौती के भने शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने प्राध्यापक सरहरूले लाग्ने त्यसमा रात दिन कतिखेर हुन्छ तपाईँहरू गर्नुहोस्। त्यसमा पुरस्कृत गर्ने, दण्डित गर्ने, के गर्नुपर्छ तपाईँहरू सल्लाह दिनुहोस्। फेरि पुरस्कृतै हुने गरिकन चाहिँ सल्लाह दिनुहोस्, पुरस्कृत हुनु पर्यो नि। हामीले त पढाउने कुरामा त रिजल्ट दिने हो, कत्रो अभिभावकले कत्रो लगानी गर्नु भएको छ, इटावटामा हात जलाएर ड्रेस किनेर बिचरा चाहिँ अभिभावकले पढाउनु भएको छ। इन्डियामा चाहिँ गाडी धोएर बिहानतिर डन्डा हानेर रातभरि चौकीदारी गरेर कमसेकम चाहिँ अभिभावकले फितिर बच्चा पढाउनु भएको छ। र त्यति मात्र होइन, बिहान भोको पेट घाँस काट्न गएर बाख्रा पालेर बाख्रा बेचेर आफ्नो बच्चाको खेतीहरू अभिभावकले ठुलो सपना लिनु भएको छ। त्यो सपनामा हामीले इटा थपिदिने हो, र त्यो दायित्व कसको हो भने व्यवस्थापन समिति मात्रै होइन, पहिलो प्राथमिकता प्राध्यापक सरहरू र त्यसको हेड भनेको क्याम्पस चिफहरू, यसलाई अलर्ट राख्नु पर्यो, अझै राम्रो गराउनु, यसलाई अझै थप्नु पर्यो, त्यसमा चाहिँ सबै पक्ष लागौं।
0: कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका पूर्व अध्यक्ष नवराज रावल, ललित थापा, निवर्तमान अध्यक्ष महेन्द्र सिंह बम, वीरेन्द्र साहु, जगदीश्वर पण्डित, क्याम्पस प्रमुख हर्कबहादुर भण्डारीले शुभकामना मन्तव्य राख्नुभएको थियो। शुभकामना मन्तव्य राख्ने व्यक्तिहरूले अहिलेको व्यवस्थापन समितिले क्याम्पसको भौतिक विकास भन्दा पनि गम्भीर भएर गुणात्मक तिर जोड़ दिनुपर्ने सुझाव दिएका छन्।
7: त्यही 2400 विद्यार्थीबाट अहिले 1300-1400 विद्यार्थी मात्र बाँकी छ भन्ने कुराहरू आइसकेपछि यही कार्यकालमा त्यसबाट घटेर 600-700 विद्यार्थी पनि झर्न सक्छ। यदि त्यो अवस्था आयो भने यो व्यवस्थापन समिति सफल भएको मानिन्छ, क्याम्पस प्रशासन सफल भएको मानिन्छ र प्राध्यापकहरूलाई हिजोको जे समस्या थियो त्यो समस्या पुनः आउन सक्छ। त्यसका लागि हामी गम्भीर हुनका लागि म यहाँहरूलाई सुझाव दिन चाहन्छु।
0: निर्वाचन समिति सदस्य द्वारिका भण्डारीले संचालन गर्नुभएको कार्यक्रममा स्वागत उपाध्यक्ष दयाराम सञ्जालले गर्नुभएको थियो। कार्य समितिका सदस्यमा महिलातर्फ रहेका अधिकारी, दलिततर्फ राजेश कुमार टमट्टा, जनजातितर्फ किशनलाल डगौरा थारू सर्वसम्मत चयन हुनुभएको थियो। खुल्ला पाँचजना सदस्यतर्फ वीरेन्द्र साउत, केशर सिंह ठकुरे, नवीन अधिकारी, धर्मबहादुर विष्ट र झपट बुढा पनि चयन हुनुभएको थियो। कार्य समितिको पहिलो बैठकले व्यवस्थापन समितिको उपाध्यक्षमा वीरेन्द्र साउतलाई नियुक्त गरेको छ। कैलाली क्षेत्र नम्बर एकमा नेपाली कंग्रेसले महाधिवेशन प्रतिनिधि छनौट गरेको छ। हिजो भएको निर्वाचनबाट महाधिवेशन प्रतिनिधि छनौट गरेको हो। निर्वाचनबाट 10 खुल्ला महाधिवेशन प्रतिनिधि र अन्य समानुपातिक प्रतिनिधि चयन गरेको छ। खुल्ला प्रतिनिधिमा कल्पेश कुंवर, प्रकाश शाह, आनन्द हमाल, चेतमान खत्री, बलिराम चौधरी, फकर सिंह कडायत, नारायण दत्त मिश्र, रणबहादुर रावल, चिरञ्जीवी खनाल, निर्भबहादुर खड्का निर्वाचित हुनुभएको छ। यस्तै पेशागत विषयतर्फ बिर्खबहादुर रावल, युवातर्फ नवीन अधिकारी र सन्तोष खड्का, समानुपातिक ख सार्यतर्फ दत्तबहादुर विष्ट र विष्णुप्रसाद गौतम निर्वाचित हुनुभएको छ। खोज खबरमा सामाजिक जवाबदेही अभियन्ता विकासका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
8: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
9: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
8: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
10: चण्डीमाई स्वास्थ्य क्लिनिक टीकापुरमा
11: यही असोज 17 गते तेस्रो शनिबारका दिन
10: वहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू अवसर तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टीकापुरमा आउँदै हुनुहुन्छ।
11: दिइने सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
10: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
11: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
10: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
11: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
10: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
11: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
10: याद गर्नुहोस् है,
11: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
10: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
11: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार, साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
10: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि, संचालक खुमराज सुनार, सम्पर्क मोबाइल नम्बर 9810625347।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायमा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम भएको छ। अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै टीकापुर बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख तथा सुदूरपश्चिम राष्ट्रिय नीति तथा योजना आयोगका पूर्व सदस्य डाक्टर जगत बहादुर सिंह रावलले कृषि विषय लिएर पढ़ेको विद्यार्थीले बेरोजगार भएर बस्न नपरेको बताउँदै कृषि पढ़ने विद्यार्थीको भविष्य सुरक्षित रहेकाले विद्यार्थीलाई सचेत र इमान्दार भएर पढ्न आग्रह गर्नुभयो।
3: आज एग्रिकल्चर सेक्टरबाट उत्पादित भएका विद्यार्थीहरू कुनै पनि खाली छैन, सबैले प्लेसमेन्ट पाएको छ। सबै कुनै न कुनै, चाहे लोकसेवा आयोग हो, चाहे कुनै एनजीओ आईएनजीओ, चाहे विदेशमा हो, जुनसुकै सेक्टर जुनसुकै ठाउँमा पनि तपाईँको चाहिँ उहाँले चाहिँ बेरोजगारी रहनुपर्ने अवस्था छैन। यो खुसीको कुरा हो यहाँहरूको निम्ति, र उनीहरूले चाहिँ त्यो अपर्च्युनिटी पनि पाएका छन्।
0: टीकापुर बहुमुखी क्याम्पसका प्रमुख डाक्टर धवीन्द्र रावलले क्याम्पसमा सर्टिफिकेटका लागि मात्र नभई अनुभवका लागि पनि पढ्नुपर्ने बताउनुभयो।
4: यहाँ केवल सिप र ज्ञान तपाईँ लिएर जानुभयो भने एकदमै ध्यान दिएर के गर्नुपर्छ भने तपाईँ एउटा शैक्षिक सर्टिफिकेट मात्र लग्न आउनु भएको होइन, स्पष्ट ध्यान दिनुहोला। तपाईँ शैक्षिक सर्टिफिकेट मात्र लिन आउनु भएको हो कि ज्ञान र सिप पनि सँगसँगै लगेर जाने हो भन्ने थाहा पाउनु पर्यो। भविष्य तपाईँले सञ्चालन गर्ने हो, भविष्यको जिम्मा त काम तपाईँको काममा छ। त्यसकारण 300 बिघा भनेको हाम्रो, त्यसमा अहिले जति पनि टहरा देख्नुहुन्छ, अतिक्रमण गरेका छन् सुकुम्बासीको नाममा, मुक्त मियाको नाममा जुन अतिक्रमित छ, त्यो 300 बिघा अहिलेसम्म जिउका त्यौँ छ, समस्या समाधान भएको छैन। हामी पटक पटक प्रयास गरेका छौँ, आदरणीय संस्थापक क्याम्पस प्रमुखदेखिको पालादेखि अहिलेसम्म हामी पटक पटक प्रयासरत छौँ, हटेको छैन।
0: मध्यपश्चिम विश्वविद्यालयका उप प्राध्यापक शंकर न्यौपानेले पढ़ाइसकेपछि विद्यार्थीले अध्ययन अनुसन्धान गर्नुपर्ने बताउँदै अध्ययन र अनुसन्धानका लागि अनुशासन र धैर्यता आवश्यक रहेको बताउनुभयो।
5: कृषि भनिसकेपछि अनुसन्धानका कुराहरू हुन्छन्, त्यो अनुसन्धानमा तपाईँहरूले चाहिँ राम्रो कुराहरू चाहिँ सिक्नुहुनेछ भन्ने छ। किन त भन्दाखेरि यहाँ फ्याकल्टीमा चाहिँ सबै यङ एन्ड डाइनामिक टिम छ होइन, उहाँहरू चाहिँ एकदम एक्टिभ हुनुहुन्छ। तपाईँहरूले चाहिँ त्यसको भरपूर फाइदा चाहिँ दिनुहोला। कलेजले जुन जुन नियमहरू बनाएको छ त्यो नियमहरू चाहिँ पालना गरिदिनु होला, अनि आफ्नो चाहिँ लक्ष्य प्राप्तको लागि चाहिँ निरन्तर खट्नुहुनेछ। धैर्यता चाहिँ एकदमै चाहिन्छ।
0: कार्यक्रममा उप प्राध्यापक राजेश झा, ल्याब शाखाका कमला बोहरा, स्टोर शाखाका उत्तरा जोशी, लाइब्रेरीका कमला उपाध्याय, लेखाका तपेन्द्र प्रसाद भण्डारी, परीक्षा शाखाका उप प्राध्यापक रामकुमार लम्सा लगायतले बोल्नुभएको थियो। कार्यक्रमको बारेमा उप प्राध्यापक रितम घिमिरेले जानकारी दिनुभएको थियो भने संचालन उप प्राध्यापक प्रेम पाण्डेले गर्नुभएको थियो। सामाजिक जवाबदेहता अभियन्ता विकासका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम टीकाप्रमा शुरू भएको छ। 4 दिने तालिममा टोल विकास संस्थाका 20 देखि 35 वर्ष उमेर समूहका 35 जनाको सहभागिता छ। टीकापुरमा स्थानीय सुशासन सुधारका लागि टोल विकास संस्था सशक्तिकरण कार्यक्रम संचालनमा छ। टीकापुरमा 264 टोल विकास संस्था, 12 वटा वडा स्तरीय सञ्जाल र 1 नगर स्तरीय सञ्जाल रहेका छन्। थप खबर सहकर्मी रत्ना पुनमगरबाट।
6: प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोलाले सरकार एक्लैले मात्र विकास गर्न नसक्ने भएकाले टीकापुरमा टोल विकास संस्थाले गरेका कार्य उत्साहजनक पाएको बताउनुभयो। अहिले संघ संस्थाको सहयोग भइरहेको भए पनि आउँदा दिनमा टोल विकास संस्थाका कामलाई नमूनाका रूपमा सरकार आफैले सञ्चालन गर्नुपर्ने बताउँदै साझेदारीमा समेत काम गर्न पहल गर्ने बताउनुभयो।
7: गर्न सक्दैन, अहिले साझेदारी भनेको हाम्रो राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमै हामीले चाहिँ मान्दै आएको अवधारणा हो। म यो टीकापुर नगरपालिकामा आइसकेपछि हाम्रो यो जुन टोल विकास संस्थाहरूले गरेको यहाँको कामको विषय छ, त्यो चाहिँ निकै एकदम उत्साहजनक रहेछ। यसलाई अब नमूनाकै रूपमा हामीले प्रचार प्रसार गर्ने पनि आवश्यकता छ भने, साथै अहिले त हामीलाई विभिन्न साझेदार संस्थाहरूबाट यसमा चाहिँ हामीलाई सहयोग भइरहेको छ। अन्तिममा चाहिँ यसलाई चाहिँ सरकारले नै पनि ओन गरेर जानुपर्ने पनि आवश्यकता छ। अब हामी निरन्तर रूपमा आगामी आगामी आर्थिक वर्ष को कार्यक्रम बना विषय हमी समेटने प्रयास करने यहां का विषय में के कति संबोधन कर सकता आर्थिक स्रोत को न्यूनता तो सदै पैसे सब कुछ होना भन्ने क्या यहाँ को टोल विकास संस्था को जो अवस्था वहां प्रगति हम सजिले अनुमान कर सकते हम साझेदारी में आगामी दिन में के कति सकता पालिकाले हम पहल करने
6: सरकारसँगै हरेक नागरिक पनि जवाबदेही हुनुपर्नेमा जोड दिँदै नागरिकले पनि आफ्नो जिम्मेवारी र भूमिका बिर्सन नहुने र जवाबदेही हुनुपर्ने बताउनुभयो।
7: हामी प्रत्येक नागरिक जवाबदेही हुनु आवश्यकता छ। विगतमा हालसम्म पनि हामीले विभिन्न फोरममा सुनिन्छ सरकारले यो गरेन ऊ गरेन भन्दै गर्दा हामी नागरिकको तर्फबाट नागरिक भएको नाताले हामी आफूले तर्फबाट के गर्यौं त राज्यको लागि हामी प्रत्येक नागरिक पनि सरकारको एउटा पाटो हो भन्ने कुरा चाहिँ हामीले बिर्सिनु हुँदैन। प्रत्येक नागरिकले नागरिक भएकै नाताले पनि राज्यप्रति चाहिँ जवाफदेही हुनुपर्छ।
6: अधिकृत वास्तुलाले सरकार र नागरिक सँगसँगै अघि बढेमा विकासमा सहज हुने बताउँदै सरकारले गरेका विकास संरचनाको संरक्षण गर्ने दायित्व नागरिकको भएकाले सरकार र नागरिक बीच समन्वय तथा सहकार्यको काम टोल विकास संस्थाले गरिरहेको बताउनुभयो।
7: सरकार र नागरिक सँगसँगै अगाडि जानुपर्छ। कमजोरी सबैमा छन्। नागरिकहरूकै तर्फबाट पनि जस्तै यही नगरपालिकामै आएर हेर्दा पनि सरकारले गरेका कामहरूमा चाहिँ नागरिकले त्यसमा ओन नगर्दा जस्तो हामीले बनाएका जुरी बत्तीका पोलहरूमा बत्ती छैन त्यसको संरक्षण गर्ने सरकारले समुदायको हितको लागि त्यसलाई इन्स्टल गरिसकेपछि त्यसको संरक्षण गर्नुपर्ने दायित्व चाहिँ हाम्रो समुदायको हो हाम्रो प्रत्येक नागरिकको त्यो विषयमा पनि यहाँ सबै जागरूक हुनुपर्छ र यो सरकार र नागरिक बीचको कुसै ढुङ्गाको काम चाहिँ यो टोल विकास संस्थाहरूले गरिरहेको देखियो त्यो निकै नमुना पनि छ र यो विषयमा हामीले अब आगामी दिनमा अलिकति सेयरिङको विषय पनि बनाएर अन्य पालिकासँग पनि यो विषयलाई चाहिँ कसरी पुर्याउन सकिन्छ हाम्रो यो असल अभ्यासलाई सकिन्छ भने हामी राष्ट्रिय स्तरमै कसरी यसको प्रचार प्रसार प्रवर्धन गर्न सकिन्छ भन्ने विषयमा पनि मैले हाम्रो शाखा प्रमुखसँग पनि छलफल गरेको थिएँ यहाँसँग पनि समन्वय गर्नेछु।
6: सहकर्मी समाजका कार्यक्रम अधिकृत नवराज जैसीले टोल विकास संस्थामा भएका युवालाई स्थानीय सरकारको सामाजिक जवाबदेहीता सम्बन्धीका औजार प्रयोगका लागि नागरिक जिम्मेवार र सरकारलाई जवाबदेही बनाउन सामुदायिक प्रशिक्षक तयार गर्न थालिएको बताउनुभयो।
8: सामुदायिक जवाबदेहीता अभिवृद्धिका लागि सामुदायिक प्रशिक्षक तयार गर्ने 4 दिनको टट तालिम हो। यो कार्यक्रम भनेको टोल विकास संस्थामा भएका युवाहरू 20 वर्षदेखि 35 वर्षसम्मका युवाहरूका लागि स्थानीय सरकारको सामाजिक जवाबदेहीता सम्बन्धीका जुन औजारहरू छन् त्यसको प्रयोग गर्नका लागि चलाउने तालिम हो। यसबाट के अपेक्षा गरिएको छ भन्दाखेरि जस्तो अब नागरिकहरू जिम्मेवार हुने र सरकार जवाबदेही हुनका लागि सामुदायिक जवाबदेहीताका औजारहरूको प्रयोग गर्न सक्नेछन् भन्ने अपेक्षा गरिएको छ।
6: उहाँले आउँदा दिनमा तालिम प्राप्त युवाले स्थानीय संघ संस्थाको सार्वजनिक सुनवाई सामाजिक परीक्षण जस्ता कार्यमा सघाउन सक्ने बताउनुभयो।
8: समुदायमा पनि र टिकापुर नगरपालिकाका विभिन्न संघ संस्थाहरू जो छन् नि यहाँ कार्यरत उहाँहरूको भोलि चाहिँ सार्वजनिक सुनवाईको कुरा सार्वजनिक परीक्षणको कुरा सामाजिक परीक्षणको कुराहरूको अभ्यास चाहिँ उहाँहरूले गर्न सक्नुहुन्छ। त्यस अन्तर्गतका विभिन्न टुलहरू छन् जस्तै अब सामुदायिक अङ्कपत्रको कुरा बहिर्गमन अहिमतको कुरा नागरिक अहिमतको कुराहरू यी विभिन्न टुलहरूको प्रयोग गरेर भोलि उहाँहरूले स्थानीय सामुदायिक संघ संस्थाहरूको सामाजिक परीक्षण र सार्वजनिक सुनवाईमा मदत गर्न सक्छन् भन्ने अपेक्षा गरिएको छ।
6: सहकर्मी समाजको आयोजना टिकापुर नगरपालिकाको समन्वय तथा अस्ट्रेलियन सरकार र द एसिया फाउन्डेशनद्वारा सञ्चालित स्थानीय सबलीकरण कार्यक्रमको सहयोगमा प्रशिक्षण कार्यक्रम शुरू भएको हो।
0: सहकर्मी रत्नापुन मगर खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन् सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
1: हार्दिक सुनचानी पसलमा छत्के तिलहरी माइली तिलहरी रानी हार हार मंगलसूत्र चापकी पेन्डल बाला औंठी चन्द्रमा काटा नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। हार्दिक सुनचान्दी पसल सरकारी अस्पतालको हित्री रोड सञ्चालक शंकर साहु सम्पर्क नम्बर 98 48 92 94।
9: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्रणाली टिकापुरमा।
6: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने
9: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू
6: महिनाको महिनावारी गडबडीको समस्या
9: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या
6: पेट सम्बन्धी सम्पूर्ण समस्या
9: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा
6: ईसीजी सेवा
9: डिजिटल एक्सरे सेवा
6: र प्रयोगशाला ल्याब सेवा
9: फोन नम्बर 9894827359 र 9848423059 सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपा देवी मन्दिर नजिकै
0: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ। अब बाँकी खबर मालिका स्टील उद्योगका प्रमुख कार्यकारी अधिकारी रोशनी जैसेले विपन्न बालबालिकालाई स्टेशनरी र सरसफाई सामग्री सहयोग गर्नुभएको छ। स्टील उद्योग सम्हालेको पहिलो महिनाको कमाईबाट टीकापुर आधारभूत विद्यालयका 21 जना विपन्न बालबालिकालाई विद्यालयमा एक कार्यक्रम गरी स्टेशनरी र सरसफाई सामग्री वितरण गर्नुभएको हो। अमेरिकामा स्नातक अध्ययन गरेर स्वदेशमै केही गर्छु भनी स्वदेश फर्किएकी रोशनले आफ्नै पिताले खड़ा गरेको मालिका स्टील उद्योग सम्हालिरहनु भएको छ। आफूलाई बाल बालिका मनपर्ने उनीहरूका लागि केही गरौं भनेर आफ्नो पहिलो महिनाको कमाई उनीहरूमाथि खर्च गरेको जैसीले बताउनुभयो।
10: मैले फर्स्ट स्यालरी मेरो बाल आएको थियो, त्यही भएर मलाई यस्तो बच्चाहरूलाई मैले केही शिक्षा दिन सक्छु, केही लेसन दिन सक्छु लाइफको बारेमा, त्यसलाई केही सिकाउन सक्छु भनेर आज यहाँ छु, फेरि बारम्बार पनि आउनेछु।
0: विद्यालयका 21 जना बालबालिकालाई स्टेशनरी सरसफाई सामग्री र चकलेट वितरण गरिएको विद्यालयका प्राध्यापक शान्ति कुमारी नेपालले बताउनुभयो।
10: हाम्रो सानसाना बालबालिकाहरूलाई जुन

0: ग्रुपले नियमित रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै विद्यार्थीको सिकाई तथा विद्यालय संचालनमा सहयोग गरिरहनु भएकोले उहाँको पारिश्रमिक वृद्धिका लागि हिजो गाउँपालिकाको ध्यानकर्षण गराएको शिक्षक नेपाल शिक्षक महासंघ जानकी गाउँपालिकाका अध्यक्ष दीपक बोगटले जानकारी दिनुभयो। शिक्षक महासंघले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखालाई ध्यानकर्षण पत्र बुझाएका छन्। खोज खबरमा अब पालो जनआवाजको। टीकापुर नगरपालिकाका टोल टोलमा टोल विकास संस्था छन्। संस्थाले समाज सुधारका लागि काम गरिरहेको बताएको छ। आजको जनआवाजमा हामीले केही टोल विकास संस्थाका नागरिकलाई संस्थामा के कस्ता काम गरिरहनु भएको छ भनी सोधेका छौं।
1: मेरो नाम दुर्गा कुमारी बोहरा, टीकापुर 5 अनि श्री महेन्द्र टोल विकास बंगलापुरमा बस्छु। म त्यो टोलको चाहिँ सहसचिव हो। टोलमा चाहिँ हामी अब सरसफाई पनि गर्छौं र सबै राम्रा नराम्रा कुराहरू सबै सिकाएको हुन्छौ। समस्याहरू चाहिँ हाम्रो टोलमा अनि अलिकति त्यो छाडा गाई गोरु पनि छन्, बाटोघाटोको पनि अलिक समस्या छ भनौ, त्यो पनि अलिक खाल्टाखुल्टी भएको हुनाले टोलमा, अनि अरू समस्या हामी के कस्तो कस्तो गर्नुपर्छ भनेर अनि यहाँ पालिकामा माग गर्छौ।
2: मेरो नाम माया चौधरी हो, टीकापुर 5 प्रेमनगर टोल विकास को म सचिव हो। जब हामी टोल विकास संस्था यो हाम्रो टोलमा हामी स्थापना भएदेखि हामी बचत गर्ने कुरादेखि लिएर सरसफाईका कुराहरू, थोरै लगानीमा पनि हामी समस्या परेको बेलामा, इमर्जेन्सी भएको बेलामा चाहिँ हामी त्यो थोरै रकम भए पनि हामी त्यो रकमलाई लिएर आफ्नो समस्याहरू समाधान गर्न सक्छौ। इमर्जेन्सी समस्याहरू, सरसफाईका कुराहरू, बाटो सरसफाई छारीहरू काटछाट गर्ने बैठक घर पनि अपूर्ण थियो, अनि यो साल हामीले ओडाबाट केही बजेटहरू पारित भयो अनि स्थापना पूरा गर्यो। सबै टोल विकास हामी आफै म श्रमदान गरेर हामी पूरा गरेका छौं, अनि फेरि हामी त्यही वरिपरि फूलहरू लगाउने, झारहरू काटेर फूलहरू लगाउने भन्ने निर्णय गरेका छौं, अनि फूल रोप्ने कुराहरू छन्, अनि सहयोगका कुराहरू हामी जस्तै गौशालामा परालहरू दिने, स्वास्थ्य सम्बन्धी कुराहरू छलफल गर्छौं। तालिम पाएर हामी आफ्नो टोल विकासमा गएर हामी छलफल गर्ने कुराहरू अनि लागू गर्ने त्यो ससाना रोगका बारेमा चाहिँ हामी त्यो लागू गर्छौं।
3: परस्पति देवी डङ्गर ठारू, म टीकापुर नगरपालिका वार्ड नम्बर 2 विजयनगर हजारी टोल विकास के कोष सदस्य। हमरे सबसे पहले स्थापना कर ली टोल विकास के, तो कोई मनै फिनाई टोल विकास बनाए मन करता है। फिर मैं एक ठो महिला निकालू विजयनगर में कि टोल विकास बनाए कहके, पाछे वस्ते करते के विचार जहन मई बाट समझा के फिर का कर ली, दू चार जने दोसर जहन समझेने वस्ते करते करते एक ठो टोल विकास बना के फिर वस्ते एक दूसर जहन बुझाइत बात, तब जाके उन्हें बात बुझती कि नहीं टोल विकास ठप्टी कि नहीं। तेस पछि हमने का कर ली, हमारे गांव में है मनई मोल बेला हमरे आर्थिक सहयोग फेवड़ी लियाती उठा के, और क्या कहते हैं स्वास्थ्य संबंधी केकरो टूरा आमा बुआ नई हुई लड़कन, फिर हमरे हॉस्टल में फिर डरले बाटी वस्ते के, जस्ते के टोल विकास से आयल बस जस्ते रोड के अलस बजट अलस रोड बना के सेकल में हमरे कठोक पुल डरली, कठोक मांग करके कठोक पुल डरली डगर डगर में असम, फिर 3 लाख के पड़ल रहे बजट, हमने से फिर बजट बचैली तो हमरे हजार टोल संस्था की हिन्न एक नमूना के रूप में ले जीना चाहली कले से हमने से 30-35 हजार रूपए बचल रहे, हमरे अपनी श्रम दान करके बचैली ओटरा, तो हमरे का कर ली पैसा मन खायल बटेट है ना, जे आगे आगे करट हुई खाए खायल बटेट है, हमरे पैसा कुछ नहीं करके हमरे जस्ते की नमूना के रूप में ले जाए कले से एक ठो गोल्डन मोर के फूला किन ली, 150 रूपए एक ठो बोट है पड़ल, हमरे 50 बोट ले जाके किन के पूरा हजार टोल है घेर के हमने उन्हें लगे आती फूल बनैली रोड फिर बनैली।
0: यसै जनावसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। दबाब बढ़ेपछि टीकापुर नगरपालिकाको बजेट खर्च गर्ने अख्तियारी, अब विस्तारै खर्च प्रणाली नियमित हुने। वीरेन्द्र विद्यामन्त्री क्याम्पस व्यवस्थापन समितिको नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहण तथा पदस्थापन, सबैसँग सहकार्य गरेर काम गर्ने अध्यक्षको प्रतिबद्धता। सामाजिक जवाबदेता अभियन्ता विकासका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम, रोशनी जैसीद्वारा विपन्न बालबालिकालाई स्टेशनरी र सरसफाई सामग्री सहयोग। जानकी गाउँपालिकामा स्मार्ट शौचालयको उद्घाटन, सरसफाईमा ध्यान दिन सुझाव। अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउत बिदा हुन्छु। सामुदायिक रेडियो टीका प्रयत्न सुन्दै गर्नुहोला। नमस्कार।
4: डोटीको मेल्टा निवासी हाल जानकी गाउँपालिका वडा नम्बर 1 बसोबास गरिरहनु भएका 78 वर्षीय नरबहादुर बङको निधन भएकाले असोज 14 गते

0: हुक्का पिए रही था, कभी पेंसिल रही था, कभी झोले फटा का आजी था, का कना हो बाबा फिर उस बाटिन गटिलो ठाव से झोला आनल से तो लड़का सामान नहीं हरे।
1: ओहो ये बुढ़ा लिख में का हुई थी, जरम भर भर बराई थी राहत
0: का हुई, कबू लड़का कभी हेरा कही था, कबू पेंसिल हेरा कही था, कबू झोले फटा कही था, बढ़िया ठाव से झोला लाना नहीं चिक ठो।
1: अरे कहाँ से ना नाम था,
0: कहाँ से लनबो, वो तो कहाँ टीकापुर मरलक रट गई झोला उडोक में से, वहाँ झिंगरान दीदी कटरा से गुर झोला आनल बाटी, ना कबू लड़का कहाँ पिए रही थी, ना कबू पेंसिल रही थी, ना झोला फाटल हुई थी, कहिए आनल झोला दस का टस बाटिन, ये बुढ़क ढंग कबू पसल छान कर झोला नहीं आना से आकठुई।
1: लिया लिया मैं अब भी जेबू रख गई झोला उद्योग में, रख गई झोला उद्योग, झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत, जैसे स्कूल बैग, कैरिंग बैग, फाइल बैग, लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए, पुरान बिगड़ल झोला है मरम फेंकरा जाए, एक चोट सेवा करना मौका जरूर देवी।
2: प्रोपराइटर राम प्रसाद रत गैया, संपर्क मोबाइल नंबर 98484-22373।
3: सब पाने भाउ के पाउँछ त्यहाँ,
4: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
5: ए एभ्रिलाको कुरा गरेको हो, त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास, ग्यास चुला, नलका सामान, किला काँटा सबै पाइन्छ नि।
6: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङ का लागि इलेक्ट्रिक का सामानहरू पनि पाइन्छ,
3: भन्दै सबै कुरा पाउने रहेछ।
7: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
8: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
7: प्रोपराइटर पुष्पराज देवकोटा, सम्पर्क फोन नम्बर 98484-46673 र 98164-60204।
10: पर्स हराएको सूचना, टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजे भित्र हुलाकी राजमार्ग हुँदै लम्की खकरौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र, कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रुपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेटाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 98-12-69-25-57-97-40-350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेटाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।
11: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
12: श्रोतावृन्द नमस्कार, सामुदायिक रेडियो टिकापुर एफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल असोज महिनाको 14 गते बुधबार, तदनुसार सेप्टेम्बर 30 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाई अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टिकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टिकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि, मेष राशि हुनेहरूको लागि पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ, आकर्षण उपहारले उत्साह जगाउनेछ। वृष राशि हुनेहरूको लागि खर्चिलो काममा हात हाल्नाले रकम जुटाउन कर्जा लिनुपर्ला, तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। मिथुन राशि हुनेहरूको लागि मेहनत गर्दा आमदानीका स्रोत फेला पर्नेछन्, आवश्यक भौतिक साधन सजिलै जुट्नेछ। कर्कट राशि हुनेहरूको लागि पहिले रोकिएको कामले उत्साह जगाउनेछ, मेहनतले लक्ष्यमा पुग्न सकिनेछ। सिंह राशि हुनेहरूको लागि समय केही संघर्षमय रहने देखिन्छ, तापनि सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। कन्या राशि हुनेहरूको लागि अरूका लागि समय खर्च गर्नु पर्ला, परिस्थिति अलिक बिग्रन सक्छ, विचार गर्नुहोला। तुला राशि हुनेहरूको लागि प्रियजनसँग रमाइलो भेटघाट हुनेछ, रमाइलो यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ। वृश्चिक राशि हुनेहरूको लागि प्रतिस्पर्धा गर्नु परे पनि स्रोत साधन जुट्नाले दिगो काम बन्नेछ, तर आफ्नो मेहनतबाट अरूले फाइदा उठाउन कोशिश गर्नेछन्। धनुराशि हुनेहरूको लागि कामको मेसो नमिल्दा केही अलमल हुनेछ, तापनि मेहनत गर्दा अध्ययनमा भने प्रगति हुनेछ। मकर राशि हुनेहरूको लागि समयमा निर्णय नलिने बानीले पछि समस्या पर्न सक्छ, सजग रहनुहोला। कुम्भ राशि हुनेहरूको लागि विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा व्यवसायमा पनि फाइदा हुनेछ, काममा श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुनेछ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि बौद्धिक तथा रचनात्मक काममा जुट्ने समय छ, चिताएका काम सजिलै सम्पादन हुनेछन्। हामीले तपाईलाई सुनायौं तपाईको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भने पनि तपाईले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईकै हातमा छ। राशिफलपछि सुनाउनेछौ तपाई अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाई स्टुडियोको फोन नम्बर 091-561-255 मा फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो सदेश गान।

स्वदेशनपछि अब सुनौ आज सामुदायिक रेडियो टीका एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हाम्रो शिक्षा, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकधोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे छोटमिट, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3:30 बजे लोकधोरी गीतहरू, 4:30 बजे थारू नेपाली मिक्स गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे थारू नेपाली मिक्स गीतहरू, 6 बजे खोज खबर, 7:30 बजे साझा खबर, 8:05 बजे मधुबन, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त, आजलाई आजको दिन यति नै। भोलि बिहान आज झै विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छविलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर सावत पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।

0: छिछि कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
3: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98 65 69 20 26।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98 656 92 026।
5: घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
6: किन टाढा जानु हो दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
5: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छ?
6: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
5: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
6: हो नि, तपाईँलाई पनि घर, कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
5: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, सञ्चालक राम बहादुर चन्द, सम्पर्क नम्बर 98 48 59 67 33 र 98 51 18 82 46।
7: डोटीको मेल्टा निवासी, हाल जानकी गाउँपालिका वडा नम्बर 1 बसोबास गरिरहनु भएका 78 वर्षीय नरबहादुर बमको निधन भएकाले असोज 14 गते बिहान 11 बजे कर्णाली नदी स्थित कैलाशेश्वरमा अन्तिम संस्कार गरिने सम्पूर्ण आफन्तजनलाई जानकारी गराइन्छ। भाइ दिलबहादुर बम, छोराहरू बम बहादुर बम, हिक्मत बम, गोपाल बम, चन्द्र प्रकाश बम लगायत सम्पूर्ण परिवार।
8: दाई बेड भूक लाग्ता, खाजा बाँकी नै? ए काकी फे आइल बाटे, राम राम काकी।
9: राम राम हो नानी, मजा बाटो ऐसनले छाइट भारी होस याकल बाजे, आप भली भुआस कर दिए परल है, समय में भुआस कर दिल से आपन जिम्मेवारी फे वरिना और जनक बात फे सुननी पड़ना।
10: आ दिदी फे ऊ बेला आपन कटरा पहना इच्छा रह, छुट्टी में भुआस कर दे का मुआ दाई बाबा कर लग गलती जस्ता फिर डोरे नी चाहू। दीदी मई चाहे ई बाल विवाह कर नी चाहू, ई बाल विवाह नी करन दीदी।
11: शारीरिक मानसिक रूपमा सक्षम नै हो किशोरावस्थामा जो छाइक भुवास कैदेना से दाई बच्चा दुनू के स्वास्थ्य खतरामा पर सकत, ऊ हिंसा के शिकार बन सकत, उही विद्यालय छाड़ पर्ना बाध्यता हुई सकथिस, ऊ रोजगार फिर नहीं पाए, ओ गरीबी में बाँच बाध्य हुई पर्थिन। नेपाल के कानून अनुसार 20 वर्ष नई पुगे भुवास कराई नई हुई असिन कराई लसे 3 वर्ष सम कैद ओ 30,000 रूपया सम जरिवाना हुई सकत, ओ असिन भुवास कानूनी मान्यता।
4: टिकापुर नगरपालिका वडा नम्बर 3 से बेगिलक जनहितमा जारी सन्देश।

0: दाजु विवाहको तयारी त सुरु भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
1: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाहत शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
0: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
1: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
0: त्यस्तो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
1: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एकपटक आउनुहोस्।
2: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98-66-27-27-99।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcticapur@gmail.com।
7: टिकापुर नगरपालिका वडा नम्बर 1 द्वारा वडावासीहरूमा हार्दिक अनुरोध।
8: वडा नम्बर 1 मा कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाडन छोडी र सड़क पेटी छेउछाउमा नबाँधौं। सार्वजनिक स्थानमा माटो, ढुङ्गा, गिट्टी, बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
7: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टिकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागु औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनाऊ। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091-560-877 वा वडा अध्यक्षको फोन नम्बर 98-484-40-598 सम्पर्क गरौं।
8: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालय टिकापुर कैलाली।
9: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलरी, माइली तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर कैलाली, संचालक प्रकाश भण्डारी, सम्पर्क नम्बर 98-48-53-61-95।

0: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल एमबीबीएस न्याम्स
0: यही असोज 17 गते शनिबारको दिन
1: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाई, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला। डाक्टर आउने दिन यही असोज 17 गते शनिबार।
1: सम्पर्क रिमाल मेडिकल हल टीकापुर एक कैलाली, सम्पर्क नम्बर 091-560-267, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: पढाइ छुट्यो साथी छुटे सबै छुट्दै।

जानकी गाउँपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश। शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नुपर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुर 2, राजीपुर कैलाली।

0: भारती ब्यूटी एण्ड कस्मेटिक मा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688 14 799, 98 24 60 25 32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98 24 67 28 25।
5: समयमै आफ्नो घर परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौ। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
6: जानकी गाउँपालिका, वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार से टीकापुर में सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह आपन भवन से सेवा देती रहल सक्कू बेरमहेन जानकारी कराईती। सत्कार पोलिक्लिनिक में बिहान 7 बजे से संध्या 7 बजे सम मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मारा बेरमहे उकरा संपर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा डिजिटल वीडियो एक्सरे ईसीजी सेवा डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा नियमित ऑटो एनालाइजर से सक्कू रगत जांच फार्मेसी प्रयोगशाला सेवा हाथ जोड़नी सेवा टूटल हाथ जोड़नी में प्लास्टर सेवा ईएनटी सेवा सुरक्षित मातृत्व सेवा गर्भवती जांच सेवा यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेदे जाए। संपर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टीकापुर कैलाली फोन नंबर 091-560-095 ओ मोबाइल नंबर 98-48-42-73-59।
1: पर्स हराएको सूचना टीकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजे भित्र हुलाकी राजमार्ग हुँदै लम्की खकरौला मेन रोडबाट धनगढ़ीदेखि टीकापुर आउने क्रममा फुलबारीदेखि टीकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रुपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेट्टाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 98-12-69-25-57-97-049-40-350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टीकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेट्टाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcTikapur@gmail.com।

0: लुइस एल्विरा टेलर्समा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा तथा थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्विस एल्विरा टेलर्स, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811 67 38 87।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौला अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 17 गते, 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
1: बाबु, ए बाबु, काल मनीष मेडिकल में जाइस तो?
2: मैं नहीं जाइं, वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू।
1: उहे मारे तो तू ही वहाँ पठाई दो। यहाँ हेल ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकरन बढ़िया डॉक्टर होई से उपचार हुई था वही तोर समस्या फैन अस्ते बा जैबे तो समाधान हुई जाए।
2: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं, तब तो मैं अब भी जाए।
3: याद कर भी मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दोसरा शनिवार काठमांडू के वरिष्ठ छाला यौन कुस्ता तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया, पोटो, डंडीफोर, दाट, खुजली, भुटला झरना, कपार के तालु खुलना, डेंड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नहीं हुई घाव, खटीरा ओ यौन दुर्बलता के उपचार होती रहल बा।
4: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर, फोन नंबर 9860071024 ओ 9846477417।
5: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध, आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
6: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
5: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं।
6: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
5: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
6: अखाद्य रङ वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
5: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
6: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
5: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
6: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
5: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
6: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 9848-43-83 जानकारी गराउन हुन अनुरोध छ।
5: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही असो 17 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असो 17 गते तेस्रो शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।
4: लौन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
5: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
4: ए हो र, त्यसो भए जाउ न, जाउ सँगै जाउ, तन्नै खाएर आउला।
5: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
4: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक FM नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 98 48 51 69 64।
6: चियाको होटल खोलौला।
7: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
8: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
8: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
7: जनरल फिजिसियन विशेषज्ञ सेवा,
8: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
7: रोग सेवा,
8: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
7: मनोचिकित्सक विशेषज्ञ सेवा
9: हरेक महिनाको प्रत्येक शनिबार,
7: र सिटी स्क्यान सेवा,
8: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको ICU, SDU, CEONC र बालबालिकाका लागि SNCU सेवा,
7: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे सेवा, ECG, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन CAC सेवा,
8: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
7: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
8: हिंसा पीडितहरूका लागि OCMC सेवा, मेडिको लिगल सेवा,
7: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
8: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
7: जनस्वास्थ्य तर्फ खोप सेवा, ART सेवा, TB लेप्रोसिजिन एक्सपोर्ट सेवा,
8: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको QR कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
2: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
1: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
2: त्यसो भए आजै जाउँला नि।
1: ल, अरूलाई पनि भनौँ है।
2: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
3: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
2: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।
4: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाइहरूको केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले, यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलरी म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्नु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाइ हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिममा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सकिन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स चाहिँ एकदम बढी हुन्छ।
5: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: ढोटीको मेल्टानीवासी हाल जानकी गाउँपालिका वडा नम्बर एकमा बसोबास गरिरहनु भएका 78 वर्षीय नरबहादुर बमको निधन भएकाले असोज 14 गते बिहान 11 बजे कर्णाली नदी स्थित कैलाशेश्वरमा अन्तिम संस्कार गरिने सम्पूर्ण आफन्तजनलाई जानकारी गराइन्छ। भाइ दिलबहादुर बम, छोराहरू बम बहादुर बम, हिक्मत बम, गोपाल बम, चन्द्रप्रकाश बम लगायत सम्पूर्ण परिवार।
1: नेपालगंज मेडिकल कलेज भाग कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
2: यही असोज 17 गते तेस्रो शनिवार का दिन
3: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन लगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
3: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
2: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार।
4: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजे। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80008 र 9825 73 77 72।
5: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना। आउँदै गरेको बडा दशैं तथा शुभ दीपावली, नेपाल सम्वत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेरधनी शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै मिति 2083 साल कार्तिक 9 गते सोमबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभामा सम्पूर्ण शेरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौ। साधारण सभा हुने स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा, समय बिहान 10 बजेदेखि। जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार, टिकापुर, कैलाली। थप जानकारीको लागि सम्पर्क नम्बर 0915606141 र 98426713।
6: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
7: यो ओसीएमसी भनेको के आयो फेरि?
8: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
7: ओसीएमसीले के सहयोग गर्छ त?
8: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
9: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmctikapur@gmail.com।
10: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: कामदार आवश्यकता सम्बन्धी सूचना
1: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
0: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक आवश्यक संख्या पुरुष एकजना महिला एकजना तथा अन्य एकजना सम्पर्क फोन नम्बर 9851400725 इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
2: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
3: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
4: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
3: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू
4: बेसरी टाउको दुख्ने,
3: उच्च ज्वरो आउने, बेहोस हुने,
4: घाँटी अरोरो कडा हुने,
3: कम्पन हुने,
4: पक्षघात हुने
3: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
4: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू
3: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
4: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
3: घर बाहिर निस्कदा खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
4: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पूरी दिने गरौं।
3: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
4: सधैं झुल टाँगेर सुत्ने गरौं।
3: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
0: स्वास्थ्य कार्यालय कैलाली।
5: टिकापुर नगरपालिका वडा नम्बर 1 द्वारा वडावासीहरूमा हार्दिक अनुरोध।
6: वडा नम्बर 1 मा कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाडन छोडी र सड़क पेटी छेउछाउमा नबाँधौ। सार्वजनिक स्थानमा माटो ढुङ्गा गिट्टी बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौ। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
5: एक घर एक बिरुवा रोपौ। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टिकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौ। हाम्रा बाल बालिकाहरू लागु औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनौ। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091-560-877 वा वडा अध्यक्षको फोन नम्बर 98-484-40598 सम्पर्क गरौं।
6: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालय टिकापुर कैलाली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: डोटीको मेल्टानीवासी हाल जानकी गाउँपालिका वडा नम्बर एकमा बसोबास गरिरहनु भएका 78 वर्षीय नरबहादुर बमको निधन भएकाले असोज 14 गते बिहान 11 बजे कर्णाली नदी स्थित कैलाशेश्वरमा अन्तिम संस्कार गरिने सम्पूर्ण आफन्तजनलाई जानकारी गराइन्छ। भाइ दिलबहादुर बम, छोराहरू बम बहादुर बम, हिक्मत बम, गोपाल बम, चन्द्रप्रकाश बम लगायत सम्पूर्ण परिवार।
2: अरेला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: अरेला सुनचाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि सञ्चालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त जाने विचार छ कि नै त?
3: आफ्ना कान्छा भाइको बे नगइकन पन भएन, जाउँ भने भयाको मङ्गलसूत्र बन माथि गयो।
2: यतिकै लागि त सामुएल जोलस बनेको है, बरु अहिले जाउँ, एक दुई दिनमा त छ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
3: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
4: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
5: आरती ब्युटी एन्ड कस्मेटिकमा सौन्दर्य र श्रृङ्गारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
6: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 9864-70483।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ छ नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस,
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98144602004।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: ला फेरि यो गाडीले धोका दिने भयो।
2: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या।
1: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
3: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
6: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-58-28।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 17 गते, 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
1: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
2: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
3: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
4: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
1: भनेदेखि सबै कुरा पाउने रहेछ।
5: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एडिला टेरस।
6: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
7: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
5: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484-6673 र 98-14-68-02-04।
8: रिमाल मेडिकल हल टिकापुरमा मानसिक नसा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
9: काठमाडौँ पाटन अस्पतालका मानसिक नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन अर्याल, MBBS, NAMS,
8: यही असोज 17 गते शनिबारको दिन
9: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
8: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जिउ दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाइ, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यावहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला। डाक्टर आउने दिन यही असोज 17 गते शनिबार।
9: सम्पर्क रिमाल मेडिकल हल टिकापुर कैलाली। सम्पर्क नम्बर 0915-60-267, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
10: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: आएको सूचना टिकापुर नगरपालिका वडा नम्बर एक ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजेभित्र हुलाकी राजमार्ग हुँदै लम्की खकरौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रूपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेट्टाउन हुने महानुभावहरूले मोबाइल नम्बर 98 12 69 25 57 97 0 39 40 350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेट्टाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।
1: सुन्टो कि नै वा नन्दे भोज आगिली न अब समय एक ठो घर गहना नि हो बनैना उने ना पट्टा नि पैना त
2: अरे गहना बनैना त हो दुकान खस्ती खस्ती परेशाना तु कहाँ बनाऊ कहाँ बनाऊ
1: तुहार बाटा अस्तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाका अनसे के कतरा सुघर बनाकन ल बाटी
2: ए ले ले ठीक है बा चल हाली भात वट खाई हो जाएका हूँ सामुएल ज्वेलर्स में घर गहना बनाई। सामुएल ज्वेलर्स बलभद्र चौक टिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
1: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 98684 41208 ओ 98486 39261।
3: अस्सी प्रतिशत रोग पानी के कारण लाग्छन्।
4: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
5: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
3: डेलिभरीका लागि
5: ड्रिंकिङ वाटर एक्वा शीतल
3: टिकापुर कैलाली
6: सम्पर्क मोबाइल नम्बर 98017 10672।
4: स्वास्थ्यका लागि पानी

0: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले, यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छैन भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो। यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा केसीमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सकिन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
1: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: लक्ष्मी आभूषण भण्डारमा छड्की तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531695।
3: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmcticapur@gmail.com।

0: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाउ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
1: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
0: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
1: त्यसो भए आजै जाउँला नि।
0: ल, अरूलाई पनि भनौँ है।
1: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
2: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
1: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 9805943893।
3: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 0915614549 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
0: एल्विस एल्विरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
2: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टिकापुर कैलाली, सञ्चालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811678887।

0: डोटीको मेल्टा निवासी हाल जानकी गाउँपालिका वडा नम्बर एकमा बसोबास गरिरहनु भएका 78 वर्षीय नरबहादुर बमको निधन भएकाले असोज 14 गते बिहान 11 बजे कर्णाली नदी स्थित कैलाशेश्वरमा अन्तिम संस्कार गरिने सम्पूर्ण आफन्तजनलाई जानकारी गराइन्छ। भाइ दिलबहादुर बम, छोराहरू बम बहादुर बम, हिक्मत बम, गोपाल बम, चन्द्र प्रकाश बम लगायत सम्पूर्ण परिवार।
1: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना। आउँदै गरेको बडा दशैं तथा शुभ दीपावली, नेपाल सम्वत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेरधनी शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै मिति 2083 साल कार्तिक 9 गते सोमबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभामा सम्पूर्ण शेरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौ। साधारण सभा हुने स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा, समय बिहान 10 बजेदेखि। जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार, टिकापुर, कैलाली। थप जानकारीको लागि सम्पर्क नम्बर 091-560-641 र 98-432-86-713।
2: दाजु, विवाहको तयारी त सुरु भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
0: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
2: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
0: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
2: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
0: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
3: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै। संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98-66-27-27-99।

0: समूह टीकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टीकापुर 2 राजीपुर कैलाली।
1: ओइ बहिनी, घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
2: किन टाढा जानु हो दिदी? जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
1: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
2: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
1: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
2: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
1: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848 59 67 33 र 9851 18 82 46।
0: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टीकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टीकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868 14 799, 9824 60 25 32। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824 67 28 25।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।

0: लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
1: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार्टपुर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
0: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
2: यही असोज 17 गते तेस्रो शनिबारका दिन
1: वहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागु औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
2: दिइने सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काट्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
1: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
2: बढी बिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
1: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
2: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
1: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
2: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
1: याद गर्नुहोस् है,
2: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
1: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
2: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार, साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
1: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।

0: त्यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
1: त एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छ, दिदी छ, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नु पर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
0: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ।
1: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थाले अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन। हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
0: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस जस्तै यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा कुरा बाउला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि, संचालक खुमराज सुनार, सम्पर्क मोबाइल नम्बर 9810625347।
6: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
7: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
6: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
7: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
8: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
6: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
9: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
10: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
7: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848528।

0: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछु भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इसारा गरेर मात्र बाटो काट्ने, साइकल होस् या गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
1: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदै भरिलाई।
1: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
2: के गरौँ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
1: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
2: तैले भन्छस् भने लौ जाम न त त्यो सत्कार मेडिकलमा एकपटक।
3: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 091-560-095, मोबाइल नम्बर 98-484-27-359।

0: ए सन्टेकी आमा, पर कान्छाशालाको बिहाको न्युत आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगरिकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पन भाँची गयो।
0: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: कस्तो गनाएको, इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए,
4: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
5: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
3: कता छ त त्यो?
5: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
5: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97-620-20-300 हो, अर्को पनि छ 98-65-69-20-26।
6: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97-620-20-300 र 98-656-92-026।
7: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
8: यही असोज 17 गते तेस्रो शनिवार का दिन
9: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
7: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन लगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
9: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
8: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार।
10: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजे। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868-80-0008 र 98-25-63-77-72।

0: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
1: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
1: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
5: एल्विस एल्विरा टेरसमा डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
6: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811।

सामुदायिक रेडियो टिकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। मध्याह्न खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट दबाव बढ़ेपछि टिकापुर नगरपालिकाको बजेट खर्च गर्ने अख्तियारी अब विस्तारै खर्च प्रणाली नियमित हुने, गुरुन्द विद्या मन्दिर क्याम्पस व्यवस्थापन समितिको नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहण तथा पदस्थापन, सबैसँग सहकारी गरेर काम गर्ने अध्यक्षको प्रतिबद्धता र जानकी गाउँपालिकामा स्मार्ट शौचालयको उद्घाटन, सरसफाईमा ध्यान दिन सुझाव।

तर्क गर्दै आउनुभएका नगार्जीले अनन्त खर्चको अख्तियारी दिनुभएको हो। कार्यपालिका सदस्यहरूले भदौ 17 गते नै खर्चको अख्तियारी दिन लिखित निर्णय गरे पनि नगार्जीले मान्नु भएको थिएन। बजेट अख्तियारी नदिँदा दैनिक कार्यालय सञ्चालन, कर्मचारी तलब, सामाजिक सुरक्षा लगायतका खर्च हुन सकेका थिएनन्। केही दिन अघि सर्वदलीय भेलाले बजेट खर्चको अख्तियारी दिन वा काम नगर्ने भए राजीनामा माग गरेका थिए भने सोमबार दिवा खाजाको रकम पनि भुक्तानी नभएको भन्दै नगरका विद्यालयका प्राध्यापकहरूले एकैसाथ नगरपालिकामा धरना र कार्यपालिका सदस्यलाई दवाब दिनुभएको थियो। यस्तै टीकापुर नगरपालिकाका युवाहरूले पनि दवाब दिएपछि कार्यवाहक प्रमुखले अख्तियारी पत्र लेखेर दिनुभएको हो। कार्यवाहक प्रमुख नगार्जीले आफ्नो माग नभएर सभा भए पनि जनताको समस्या देखेर अख्तियारी दिएको बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोलाले बजेट अख्तियारी आएपछि विस्तारै सामाजिक सुरक्षा भत्ता, शिक्षक कर्मचारीका तलब भत्ता भुक्तानी दिने काम शुरू गरिने र दशैं अगावै खर्च प्रणाली नियमित हुने बताउनुभयो। मुद्दा मामिला नगर्ने 2083 भदौ 17 गतेको कार्यपालिकाको निर्णय हिउँदे अधिवेशनमा पारित गर्ने भन्ने कागज दिएकाले आफूले हस्ताक्षर गरिदिएको बलिराम चौधरीले बताउनुभयो। टीकापुर नगरपालिकामा नगर प्रमुख र उपप्रमुख दुवै पद खाली भएपछि विक्रम सम्बत 2082 फागुनमा कार्यवाहक नगर प्रमुख चुनिनुभएका नगार्जीलाई 2083 जेठ 14 गतेको कार्यपालिका बैठकले पदबाट हटाई बलिराम चौधरीलाई नयाँ कार्यवाहक नगर प्रमुख चुनेको थियो। सो निर्णय विरूद्ध नगार्जीले अदालत गएपछि सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै टीकापुर नगर कार्यपालिकाको जेठ 14 गतेको निर्णय तत्काल कार्यान्वयन नगर्नु भन्दै रोक लगाएको छ। यसको सुनवाई आगामी माघमा हुनेछ। कार्यपालिकाका बहुमत सदस्यले नगार्जीलाई हटाइसकेको तर अदालतले अर्को कार्यवाहक प्रमुख चुन्ने कार्यपालिकाको निर्णय कार्यान्वयन नगर्नु भनेपछि असार 17 गते सभाका ज्येष्ठ सदस्य जयराम थारूको अध्यक्षतामा नगरसभा भई आर्थिक वर्ष 2083-84 वार्षिक नीति कार्यक्रम र 1.3 अर्ब करोड़को बजेट पारित गरेको थियो। जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले मानिस स्वास्थ्य रहनका लागि सरसफाईमा ध्यान दिन आवश्यक रहेको बताउनु भएको छ। जानकी गाउँपालिका वडा नम्बर 3 निर्माण भएको स्मार्ट शौचालयको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले सार्वजनिक ठाउँमा सार्वजनिक शौचालयको आवश्यक भएकोले पालिकाले स्मार्ट शौचालय निर्माणको लागि पहल गरेको बताउनुभयो। जानकी गाउँपालिका वडा नम्बर 9 वडा अध्यक्ष खकेन्द्र भण्डारीले यो खेलकुद स्थलमा पालिकाको पालिका स्तरीय खेलकुद हुँदा शौचालयको समस्या हुने भएकाले शौचालय निर्माणका लागि आफूले जोड़ दिएको बताउनुभयो। वडा नम्बर 4 वडा अध्यक्ष दिपेन्द्र कठरियाले सार्वजनिक शौचालय बन्नु राम्रो काम भएको बताउनुभयो। जानकी गाउँपालिका वडा नम्बर 3 वडा अध्यक्ष सुरेश चौधरीले शौचालय निर्माणका लागि सहयोग गरेकोमा धन्यवाद दिनुभयो। कार्यपालिका सदस्य इन्द्रा सोपले शौचालय निर्माणमा शुरूमा समस्या भए पनि यहाँका नागरिक खेल खेल्ने बालबालिकालाई सजिलो हुने भएकोले आफूहरूले निर्माणको लागि पहल गरेको बताउनुभयो। हजारी खाने पानीको अध्यक्ष लालबहादुर थापाले सार्वजनिक शौचालयको निर्माणसँगै यस ठाउँमा सार्वजनिक हल भएको भए कार्यक्रममा सहयोग पुग्ने बताउनुभयो। बर्गर किशोर कुमार चौधरीले आफ्नो गाउँमा शौचालय बनाएको धन्यवाद दिँदै संरक्षणमा चुनौती रहेको बताउनुभयो। अन्जु वैद्यले स्वागत गर्नुभएको कार्यक्रम सञ्चालन अनिल कुमार कुस्मीले गर्नुभएको थियो। जानकी गाउँपालिका वडा नम्बर 3 र 8 पालिकाले सार्वजनिक शौचालय निर्माण गरेको छ। शौचालय खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना अन्तर्गत 1,56,99,756 रूपियाँको लागतमा निर्माण भएका हुन्। वीरेन्द्र विद्या मन्दिर क्याम्पस व्यवस्थापन समितिको नवनिर्वाचित कार्य समितिको पदस्थापन तथा शपथ ग्रहण भएको छ। गएको 10 गते भएको निर्वाचनबाट निर्वाचित कार्य समितिको हिजो पदस्थापन तथा शपथ ग्रहण भएको हो। नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन समितिका संयोग दण्डकाणी पोखरेलले शपथ ग्रहण गराउनुभयो। शपथ ग्रहण तथा पदस्थापनपछि नवनिर्वाचित अध्यक्ष धनञ्जय प्रसाद रिमालले आफू वीरेन्द्र विद्या मन्दिर क्याम्पसको विद्यार्थी हुँदै सोभि सभापति व्यवस्थापन समितिको सदस्य र अहिले
समितिले व्यवस्थापन समितिको अध्यक्ष बनाएकोमा सबैलाई धन्यवाद दिनुभयो। अध्यक्ष रिमालले क्याम्पसमा अबको चुनौती भनेको गुणस्तरको विकास गर्नु रहेको भन्दै

0: शैक्षिक गुणस्तर विकासमा लाग्ने र क्याम्पस प्रशासन तथा प्राध्यापकहरूका साथै अन्य सबै सरकारवालाहरूले पनि साथ दिनुपर्ने बताउनुभयो। कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका पूर्व अध्यक्ष नवराज रावल, ललित थापा, निवर्तमान अध्यक्ष महेन्द्र सिंह बम, वीरेन्द्र साउत, जगदीश्वर पण्डित, क्याम्पस प्रमुख हर्क भण्डारीले शुभकामना मन्तव्य राख्नुभएको थियो। मध्याह खबरमा नेपाल शिक्षक महासंघद्वारा जानकी गाउँपालिकाको ध्यान आकर्षण लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
1: टिकापुर नगरपालिका वडा नम्बर एकद्वारा वडावासीहरूमा हार्दिक अनुरोध।
2: वडा नम्बर एकमा कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाडन छोडी र सड़क पेटी छेउछाउमा नबाँधौ। सार्वजनिक स्थानमा माटो, ढुङ्गा, गिट्टी, बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
1: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टिकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागू औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनाऊ। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091-560-877 वा वडा अध्यक्षको फोन नम्बर 98-484-40-598 सम्पर्क गरौं।
2: टिकापुर नगरपालिका वडा नम्बर एकको कार्यालय टिकापुर कैलाली।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौला अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा टना भुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै धुकधुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 17 गते, 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल टिकापुर कैलाली।
4: दाई बेड भूख लाग्छ, खाजा बाँकी नै। ए काकी फे आइल बाटी, राम राम काकी।
5: राम राम हो नानी, मजा बाटो ऐसन ले छाइट भारे हो स्याकल बाजे। आप भलि भुवास कर दिए परल है, समय में भुवास कर दे से आपन जिम्मेवारी फे वरिना और जनक बात फे सुननी पड़ना।
6: आ दिदी फे ऊ बेला आपन कटरा पहना इच्छा रह, छुट्टी में भुआस कर दे मुआ दाई बाबा कर लग गलती जस्ता फिर डोरे नीच हटू दीदी। मई चाहे बाल विवाह कर नीच हटू, ये बाल विवाह निकरण दीदी।
7: शारीरिक मानसिक रूपमा सक्षम नै हो किशोरावस्थामा जो छाइक भुवास कैदेना से दाई वो बच्चा दुनू के स्वास्थ्य खतरामा पर स्याकर, ऊ हिंसा के शिकार बन स्याकर, उही विद्यालय छाड़ पर्ना बाध्यता हुई सकथिस, ऊ रोजगार फे नै पाए, ओ गरीबी में बाँच बाध्य हुई पर्थिन। नेपाल के कानून अनुसार 20 वर्ष नै पुगे भुवास कराई नै हुई, असिन कराईल से 3 वर्ष सम कैद ओ 30,000 रूपया सम जरिवाना हुई स्याकर, ओ असिन भुवास कानूनी मान्यता।
1: टिकापुर नगरपालिका वडा नम्बर 3 से देगिलक जनहितमा जारी सन्देश।
0: विश्रामपछि अब बाँकी खबर। नेपाल शिक्षक महासंघ जानकी गाउँपालिकाले गाउँपालिकाको ध्यान आकर्षण गराएको छ। हालको बढ़दो महँगी दैनिक जीवनयापनको लागत तथा जिम्मेवारीलाई ध्यानमा राख्दै बाल विकास शिक्षक, विद्यालय सहायक, विद्यालय सहयोगी तथा पालिका अनुदान शिक्षकहरूको उचित र समय सापेक्ष पारिश्रमिकको व्यवस्थापनका विषयमा ध्यान आकर्षण गराएको हो। समिति पारिश्रमिकमा पनि उहाँहरूले नियमित रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै विद्यार्थीको सिकाई तथा विद्यालय सञ्चालनमा सहयोग गरिरहनु भएकोले उहाँको पारिश्रमिक वृद्धिका विषयमा हिजो गाउँपालिकाको ध्यान आकर्षण गराएको नेपाल शिक्षक महासंघ जानकी गाउँपालिकाका अध्यक्ष दीपक बोगतीले जानकारी दिनुभयो। शिक्षक महासंघले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखालाई ध्यान आकर्षण पत्र बुझाएका छन्। सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायमा नयाँ भर्ना भएका भर्ना भएका विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम भएको छ। अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै टीकापुर बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख तथा सुदूरपश्चिम राष्ट्रिय नीति तथा योजना आयोगका पूर्व सदस्य डाक्टर जगत बहादुर सिंह रावलले कृषि विषय लिएर पढ़ेको विद्यार्थीले बेरोजगार भएर बस्न नपरेको बताउँदै कृषि पढ़ने विद्यार्थीको भविष्य सुरक्षित रहेकाले विद्यार्थीलाई सचेत र इमान्दार भएर पढ़न आग्रह गर्नुभयो। टीकापुर बहुमुखी क्याम्पसका प्रमुख डाक्टर धवीन्द्र रावलले क्याम्पसमा सर्टिफिकेटका लागि मात्र नभई अनुभवका लागि पनि पढ़नुपर्ने बताउनुभयो। मध्यपश्चिम विद्युत विश्वविद्यालयका उप प्राध्यापक शंकर न्यूपानेले पढ़ाइसकेपछि विद्यार्थीले अध्ययन अनुसन्धान गर्नुपर्ने भएको बताउँदै अध्ययन र अनुसन्धानका लागि अनुशासन र धैर्यता आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा विद्यालयमा पढ़ाई हुने विषय, अध्ययन गर्ने विधि, शैली, स्टोर शाखा, ल्याब, लाइब्रेरी लगायतका बारेमा जानकारी दिएको थियो। कार्यक्रममा उप प्राध्यापक राजेश झा, ल्याब शाखाका कमला बोहरा, स्टोर शाखाका उत्तरा जोशी, लाइब्रेरीका कमला उपाध्याय, लेखाका तपेन्द्र प्रसाद भण्डारी, परीक्षा शाखाका उप प्राध्यापक रामकुमार लम्साल लगायतले बोल्नु भएको थियो। कार्यक्रमको बारेमा उप प्राध्यापक रितम घिमिरेले जानकारी दिनुभएको थियो भने संचालन उप प्राध्यापक प्रेम पाण्डेले गर्नुभएको थियो। मध्याह खबरमा अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
2: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
8: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
0: के तपाईलाई थाहा छ,
9: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
9: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
9: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
9: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
9: हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
9: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टीकापुर कैलाली।
0: अब पुनः बाँकी खबर। बैतडीमा बाल विवाह मुद्दामा जनही 6 महिना कैद र 5,200 रूपियाँ जरिवाना तोकिएका दुईजना पक्राउ परेका छन्। जिल्ला अदालत बैतडीको फैसलाले बाल विवाह मुद्दामा जनही 6 महिना कैद सजाय र 5,200 रूपियाँ जरिवाना तोकिएका मेलौली नगरपालिका एक मेलौलीका 25 वर्षीय राकेश दयाल र 20 वर्षीय लक्ष्मी दयाल पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मंगलबार दिउँसो आफ्नै घरबाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेका दुवैजनालाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढ़ाइएको प्रहरीले जनाएको छ। कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्त नगरलाई जोड्ने झुलुङ्गे पुल भत्किएको छ। महाकाली नदीको बाढ़ीले आज बिहान करिब 8 बजे झुलुङ्गे पुलको एक भाग पूरै भत्काएको हो। नदीको बीच भागमा रहेको एक पिल्लर भत्किएपछि पुलको भाग पनि नदीमा बगेको प्रत्यक्षदर्शीले जनाएका छन्। प्रहरीका अनुसार भीमदत्त नगरपालिका 13 तर्फबाट 6 नम्बर र दोधारा चाँदनी गाउँपालिका तर्फबाट 3 नम्बरको पिल्लर भत्किएको हो। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। दबाव बढेपछि टिकापुर नगरपालिकाको बजेट खर्च गर्ने अख्तियारी अब विस्तारै खर्च प्रणाली नियमित हुने वीरेन्द्र विद्या मन्दिर क्याम्पस व्यवस्थापन समितिको नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहण तथा पदस्थापन सबैसँग सहकार्य गरेर काम गर्ने अध्यक्षको प्रतिबद्धता र जानकी गाउँपालिकामा स्मार्ट शौचालयको उद्घाटन सरसफाईमा ध्यान दिन सुझाव हवस् त अहिलेलाई मध्याह खबर यति नै यसपछि लोकगीत सुन्न सक्नुहुनेछ प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्नापुन मगर पनि विदा हुन्छु सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला नमस्कार
10: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ अध्यक्ष कर्ण बहादुर बुढा शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुर 2 राजीपुर कैलाली।

0: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना। आउँदै गरेको बड़ा दशैं तथा शुभ दीपावली, नेपाल सम्वत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेरधनी शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै मिति 2083 साल कार्तिक 9 गते सोमबारका दिन टीकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभामा सम्पूर्ण शेरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौ। साधारण सभा हुने स्थान टीकापुर उद्योग वाणिज्य संघको सभाहालमा, समय बिहान 10 बजेदेखि। जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार, टीकापुर, कैलाली। थप जानकारीको लागि सम्पर्क नम्बर 091-560-641 र 98-432-86-713।
1: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
2: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
3: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
1: डेलिभरीका लागि
3: ड्रिंकिङ वाटर एक्वा शीतल,
1: टीकापुर, कैलाली।
4: सम्पर्क मोबाइल नम्बर 98-017-10-672।
5: स्वास्थ्यका लागि पानी।
6: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
7: यही असोज 17 गते तेस्रो शनिबारका दिन
8: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
6: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन लगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
8: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
7: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार।
9: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक, अस्पताल रोड, टीकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टीकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98-68-80-0008 र 98-25-63-77-72।

0: कप्तानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्भिस एल्भिरा ट्रेडर्स सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली सञ्चालक सुजिता श्रेष्ठ सम्पर्क नम्बर 9811638887।
0: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
2: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
0: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
2: त्यसो भए आजै जाउँला नि।
0: ल, अरूलाई पनि भनौँ है।
2: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
1: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
2: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 9855943893।

0: आरती ब्यूटी एंड कस्मेटिक मा सौंदर्य र श्रृंगार को लागि विभिन्न ब्रांड का कस्मेटिक सामग्री पाइने का साथ ही थारू गरगहना पाइन्छ र ब्यूटी पार्लर को सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: संचालक आरती चौधरी, सम्पर्क नम्बर 98624703483।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmctikapur@gmail.com।
6: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह, टिकापुर 2, राजीपुर, कैलाली।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
1: पर्स हराएको सूचना टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजे भित्र हुलाकी राजमार्ग हुँदै लम्की खकरौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र, कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रूपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेटाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 98 12 69 25 57 97 0 39 40 350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेटाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खाना समय प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोश हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।

मिर्जापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: कामदार आवश्यकता सम्बन्धी सूचना।
1: काठमाडौँ स्थित घरेलु कामदार का लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोक का लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
0: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 98541000725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246025।

पर्स हराएको सूचना टिकापुर नगरपालिका वडा नम्बर एक ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजेभित्र हुलाकी राजमार्ग हुँदै लम्की खकरौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रूपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेटाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 98 12 69 25 57 97 0 39 40 350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेटाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: डमरले टिट्टु दिल्ली बनाएर जति दखल दियो त
1: हेलो बहिनी कता हो तिमीलाई थाहा छ कि नै सीजी कम्पनीको वाई वाई जिंक 15 रुपियाँमा एक पेटी ₹560 उपहार सहित एक कचौरा पनि पाइन्छ तिमीले कतिमा किन्यौ
2: मैले त एक पेटी चाउचाउ ₹600 किने
1: 600 रुपियाँ किन हाल्नु पर्यो 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा ₹15 वाला चाउचाउ पाइन्छ त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ र त्यस्तै ₹25 क्लासिक चाउचाउ र ₹35 चाउचाउ ₹2500 आउँदैछ नि त्यो पनि हरिलाल किराना पसलमै छ फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ त्यो पनि वाईवाई सीजी कम्पनीको र रिचार्ज कार्ड पनि पाइन्छ भुलेर पनि अरू ठाउँमा नजानुहोस् है होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ आधिकारिक विक्रेता
2: हरिलाल किराना पसल ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली संचालक प्रदीप बहादुर विष्ट सम्पर्क नम्बर 9848404

0: टिकापुर नगरपालिका एक नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
1: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
0: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
1: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौ।
0: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौ। चौपायालाई छाडा नछोडौ। सड़क छेउमा नबाधौ।
1: एक घर तीन बिरुवा अनिवार्य रोपौ। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
0: आफ्नो नगर सफा सुन्दर बनाउन आ आफ्ना ठाउँबाट लागौ।
1: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-598 सम्पर्क गर्नुहोला।
0: एक नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।

तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। मूल्य नै के छ यहाँ खुन अनि पसिनाको, मूल्य नै के छ यहाँ खुन अनि पसिनाको, बसी बसी खानेकै अति बढत छ यहाँ, बसी बसी खानेकै अति बढत छ यहाँ। काम छ अनितिको मुखमा छ वेद शास्त्र, काम छ अनितिको मुखमा छ वेद शास्त्र, अधर्मी र कुकर्मीकै भाव भगत छ यहाँ, अधर्मी र कुकर्मीकै भाव भगत छ यहाँ। बेरोजगार छ युवा रोजगारी छ विदेशमा, बेरोजगार छ युवा रोजगारी छ विदेशमा, नक्कली गणतन्त्रको भित्री परत छ यहाँ, नक्कली गणतन्त्रको भित्री परत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। गुण्डाराज फस्टाउँदैछ हराउँदैछ निसाफ, गुण्डाराज फस्टाउँदैछ हराउँदैछ निसाफ, पैसाको तराजुमा सत असत छ यहाँ, पैसाको तराजुमा सत असत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, रातो रगत छ यहाँ। यस्तै यस्तै मीठा मार्मिक गजलहरू सुन्न यहाँहरूकै प्रिय कार्यक्रम मधुबन, यहाँहरूकै प्रिय रेडियो स्टेशन समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जको विद्युतीय तरंगबाट र www.tikapurfm.org र मोबाइल एप टिकापुर एफएमबाट पनि विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। हरेक बुधबार साँझ 8:10 देखि 8:45 सम्म सुन्न नभुल्नुहोला कार्यक्रम मधुबन।

लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
2: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
2: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
2: न्यू अछाम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ।

0: अस्ति नै हेरिसके मैले त।
1: न्यू अछाम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइन का विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चूरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 98017 10672।
4: स्वास्थ्यका लागि पानी

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग
2: होइन चाइनाजो माइलो
3: के बर्बर बर्बर कराइरहेको छ के भएको छ हो तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
4: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
5: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ढकरला रोड टिकापुर कैलाली

0: साजान छै उडन चरी दिन रात भौतारी आई गयो रेडियो खोल देउडा चौतारी आई गयो रेडियो खोल देउडा चौतारी
1: झल्को आउँदो बाह्रै मास दिन काटु म क्यारी बाटो हेरी बस्याकी छ घर मेरी प्यारी
0: एक डाली बाजगुर आउँछको एक डाली साजको यति सौराई क्या लाग्दो छ परदेशी बाजको यति सौराई क्या लाग्दो छ परदेशी बाजको।

0: देउडा गीत गाउने तम्रा हाम्रा गाउँ घरका कुरा हन्ने तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जनभुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 98017 10672।
4: स्वास्थ्यका लागि पानी

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
3: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: के तपाईलाई थाहा छ,
2: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
1: हो र?
2: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
1: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
1: विस्तारै गर्दा हुँदैन?
2: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी
1: म त दिक्क भइसक्यो हो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाको माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तलाई
1: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीबाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
6: आई बुढल्ला सुन्टो कि नै वा नन्दी भोज आगिली न अब समय एक ठो घर गहना नै हो बनाइना उनी पट्टा नि पैना त
7: अनि गहना बनाइन त हो दुकान खोस्ती खोस्ती परेशान आटौ कहाँ बनाऊ कहाँ बनाऊ
6: तुहार बाटस्तर तुहार रामपुरान दिदी कहिले नै सामुएल ज्वेलर्स मसे गहना बनाएको आन्छे कि कत्रा सुघर बनाएको ल बाटी
7: ए ले ले ठिक बा चल हाली भात वट खाइ आऊ जाइ कहाँ सामुएल ज्वेलर्स न घर गहना बनाइ
8: सामुएल ज्वेलर्स बलभद्र चोक टिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
6: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ ऑर्डर अनुसार फे बना जाए मोबाइल नंबर 9864 41 208 और 9846 39 261

0: मैले कतिपल्ट भनिसके तेरो तो केटीसँग बिहे हुँदैन भनेर पण्डितले के भनेका छन्? त्यो केटीसँग जसले बिहे गर्छ त्यसको घर बिग्रन्छ।
1: जसले जे भने पनि मैले चाहिँ बिहे गर्छु।
0: त्यसो भए त्यसलाई लिएर

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmcticapur@gmail.com।
4: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
5: तपाईँ एक्लो कहाँ छ श्रेया? त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
4: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
5: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त? जब म निस्केँ, काम गर्न थाले अनि पो कमाइ छ त? यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
4: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस जस्तै यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
6: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848528।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
0: विस्तार गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
2: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: अरेल्ला सुन चाँदी पसल, बलभद्र चोक, टिकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810635347।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस,
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98164602004।

0: भारती ब्यूटी एण्ड कस्मेटिक मा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688 14 799, 98 24 60 25 32। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98 24 67 28 25।

0: हार्दिक सुनचानी पसलमा छत्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: हार्दिक सुनचान्दी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 98 48 42 91 74।
2: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना। आउँदै गरेको बड़ा दशैं तथा शुभ दीपावली, नेपाल सम्वत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेरधनी शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै मिति 2083 साल कार्तिक 9 गते सोमबारका दिन टीकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभामा सम्पूर्ण शेरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौ। साधारण सभा हुने स्थान टीकापुर उद्योग वाणिज्य संघको सभाहालमा, समय बिहान 10 बजेदेखि। जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार, टीकापुर, कैलाली। थप जानकारीको लागि सम्पर्क नम्बर 091-560-641 र 98-432-86-713।
3: लौ न, साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टीकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
4: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउ न लक्ष्मी कटेरेन खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
3: ए हो र, त्यसो भए जाउ न, जाउ, सँगै जाउ, तन्नै खाएर आउला।
4: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
3: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 98 48 51 69 64।

0: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्चाना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
1: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
0: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
1: त्यसो भए आजै जाउँला नि।
0: ल, अरूलाई पनि भनौँ है।
1: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
2: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
1: सिर्जना सुन चाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।
3: पर्स हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजेभित्र हुलाकी राजमार्ग हुँदै लम्की खकरौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र, कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रुपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेटाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 98 12 69 25 57 97 0 39 40 350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेटाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।

0: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531695।
1: सिद्धापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: काजल छै उडने चरी बिन्द्रा त भौतारी आइ गयो रेडियो खोल देउडा चौतारी आइ गयो रेडियो खोल देउडा चौतारी
1: झल्को आउँदो बाह्रै मास दिन काटु म क्यारी बाटो हेरी बस्याकी छ घर मेरी प्यारी
0: एकडाली बाजगुराउँसको एकडाली साजको यति सौराई क्या लाग्दो छ परदेशी बाजको यति सौराई क्या लाग्दो छ परदेशी बाजको।

0: देउडा गीत गाउने तमरा हाम्रा गाउँघरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जनभुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।

0: लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएल को सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
1: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार्ट पुर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
0: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, संचालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।
2: पर्स हराएको सूचना टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजे भित्र हुलाकी राजमार्ग हुँदै लम्की खकरौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र, कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रूपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेटाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 9812625952 9709940 40350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेटाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।
3: चर्पी भर्ल सेप्यो का चिन्ता, आदित्य सेफ्टी ट्याङ्की सरसफाईमा फोन गरी आ बाक सरसफाई कै दिही।
4: फोन नम्बर कता हो त
3: ली डायल गरी 97620203000।
4: हेलो, आदित्य सेफ्टी ट्याङ्की सरसफाई हो?
5: हजुर हो।
4: महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा?
3: अपनौ कन्थे, टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की, गोबर ग्यास ओ रिङवाला टोयलेट सरसफाई कर परिकलसे आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाहना सम्झवे। संचालक शेरबहादुर थारू, सम्पर्क नम्बर 9762203000 ओ 9656920026।
6: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: गरौ भविष्यलाई अन्धकार हामीले नबनाऊ।
1: जानकी गाउँपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश। टिकापुर नगरपालिकाको सूचना। नगरपालिका भित्र सञ्चालित व्यवसाय दर्ता नवीकरण गर्न गराउनुका साथै दर्ता नगरी सञ्चालन भइरहेका व्यवसाय अनिवार्य रूपमा सम्बन्धित ओडामा दर्ता गरौं।
2: भवन निर्माण मापदण्ड 2072 अनुसार नयाँ घर निर्माण गर्दा घर नक्सा पास अनुमति लिएर मात्र निर्माण गरौं।
1: यस टिकापुर नगरपालिका कार्यालय वरिपरि लगायत नगर क्षेत्रभित्र व्यवसाय गरी बसेका व्यापारीहरूले पसल अगाडिको सार्वजनिक जग्गा, बाटोमा टहरा लगाई पसलको सामग्रीहरू राखी व्यवसाय गरिरहेको र त्यस्ता कार्यहरूले सड़क दुर्घटना निम्त्याउन सक्ने भएकोले त्यस्ता कार्य तत्काल बन्द गरौं।
2: नगर क्षेत्रभित्र रहेका घुम्टी ठेलाहरू तथा पसलमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले आफ्नो पसलका अगाडि यथाभावी फोहोर गरी उचित व्यवस्थापन नगरेको देखिएकोले यथास्थानमा फोहोर व्यवस्थापन गरौं र गराउं। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
3: घर त जेनतेन लगाइयो, अब झ्यालढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
4: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्यालढोका बनाउनुहोस् न।
3: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्यालढोका?
4: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
3: अब त म ढुक्क।
5: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर कैलाली। प्रोप्राइटर मोहनदास भाट।
4: मोबाइल नम्बर 98 48 51 43 26। जमरापारी, टिकापुर कैलाली।

0: सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह, टिकापुर 2, राजीपुर, कैलाली।
1: आई बुढल्ला सुन्टो कि नै वानन्दे गुज आगिलि न अब समय एक ठो घर गहना नै हो बनाइना हुने न पट्टा नि पैना त
2: अधि गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
1: तुहार बाटास तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बना कान्छे के कत्रा सुघर बना कन लबाटी
2: ए ले ले ठीक है बा चल हाली भाटवट खाई हो जाय कहूँ सामुएल ज्वेलर्स में घर गहना बनाई। सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर, प्रोप्राइटर तेहरी सिंह सुनार।
1: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए, रसायन बिना रसायन के गौर गहना बना जाए, वो ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 98684 41208 और 98486 39261।
3: ला फेरी यो गाड़ी ने धोखा दिने भयो, जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला, टेन्सनमा भए म त। अब
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
3: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
3: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98485518828।
6: एल्विस एल्विरा टेलर्समा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
7: एल्विस एल्विरा टेलर्स, सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि, टिकापुर, कैलाली। सञ्चालक सुजिता श्रेष्ठ। सम्पर्क नम्बर 98117638।

0: सिगापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुस 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुस 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
1: समयमै आफ्नो घर, परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
2: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
4: यही असोज 17 गते तेस्रो शनिबारका दिन
5: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
5: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
4: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार।
6: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजे। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98-68-80-0008 र 98-25-63-77-72।
7: टिकापुरको विकासका लागि के गर्दैछ नगरपालिका?
8: नगर विकासका लागि नगरवासीको दायित्व के हुनुपर्छ?
9: नगर विकासमा नागरिकको सहभागिता कसरी बढाउने र नगरपालिकाको काम कारबाही र सेवा प्रभाव बारे जानकारी दिने कार्यक्रम हाम्रो टिकापुर।
7: टिकापुर नगर कार्यपालिकाको सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन कार्यक्रम हाम्रो टिकापुर हरेक साताको बिहिबार बिहान 7:30 बजे र पुनः प्रसारण
10: बिहिबार दिउँसो 3 बजे सुन्न सक्नुहुनेछ।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना। आउँदै गरेको बड़ा दशैं तथा शुभ दीपावली, नेपाल सम्वत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेरधनी शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै मिति 2083 साल कार्तिक 9 गते सोमबारका दिन टीकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभामा सम्पूर्ण शेरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौ। साधारण सभा हुने स्थान टीकापुर उद्योग वाणिज्य संघको सभाहालमा, समय बिहान 10 बजेदेखि। जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार, टीकापुर, कैलाली। थप जानकारीको लागि सम्पर्क नम्बर 091-560-641 र 98-432-86-713।
2: टीकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौं। सर्पको टोकाईबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ।
3: टीकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। जानकीको खेल मैदानमा शौचालय निर्माण भएपछि खेलाड़ीहरूलाई सहज हुँदै टीकापुरमा शिक्षक महासंघको घोषणा कार्यक्रम। यसै वर्ष शिक्षकका सेवा सुविधा वृद्धि गर्ने कार्यवाहक नगर प्रमुखको भनाई। चोरी तस्करी र छाडा पशु चौपाया वन संरक्षणका लागि मुख्य चुनौती रहेको बगरैया वन संरक्षण समितिका अध्यक्ष सिंहराज बुढा मगरको भनाई। खेल सदस्यलाई सहुलियत सेवा दिन नवजीवनद्वारा साथी अस्पतालसँग सम्झौता र टीकापुर डान्स आइकनको उपाधि रश्मि साउदलाई। खोज खबर अब विस्तारमा। सुवर्णपुर खेल मैदानमा शौचालय बनेपछि खेलाड़ी तथा त्यहाँ स्थानीय नागरिकलाई सहज हुने भएको छ। खेलकुदको समयमा खेलाड़ीहरूलाई शौच गर्न सहज हुने भएको छ भने शौचालय नहुँदा हुने फोहोर पनि कम हुने भएपछि त्यहाँका नागरिकहरू खुशी भएका छन्। थप खबर गीता चौधरीबाट।
1: जानकी गाउँपालिका ओडा नम्बर 3 को सवर्णपुर खेल मैदानमा शौचालय नहुँदा खेलकुदको समयमा जंगलमा दिशा पिसाब गर्न जानुपर्ने बाध्यता छ। तर अहिले शौचालय निर्माण भएपछि नागरिकलाई सजिलो हुने भएको छ। शौचालय निर्माण भएपछि यहाँका नागरिक पनि खुशी भएका छन्। यो खेल मैदानमा जानकी गाउँपालिका स्तरीय खेलकुद हुनुका साथै अन्य समयमा पनि खेलकुद हुने गरेका छन्। खेलकुद हुँदा खेलाड़ीलाई जंगलमा दिशा पिसाब गर्न जानुपर्ने बाध्यता थियो। तर अहिले शौचालय निर्माणले सहज भएको बताउनुहुन्छ जानकी गाउँपालिका ओडा नम्बर 3 का ढोडिया कठरिया।
2: भेटो बडे मजा लागल। शौचालय बनल त हमार स्कूल के फेर सब विद्यार्थी के मजा हुइलस। पहिले त बनवा मन जायत रहे, वहाँ सब कोनो कोन के डर गाँव मन जायत रहे, दिशा पिसाब करे कतर बटेल फेन लागत रहे, लड़कन के खेलना खेलकूद फेन हटार हुई रहे। अब यहाँ बनल तो मजा हुईलस, बड़ा खुशी लागल। धन्यवाद धन्यवाद।
1: बरघर रामकृष्णी चौधरी पनि शौचालय नहुँदा खेलकुद खेल्न आउने बालबालिकालाई धेरै समस्या थियो, तर अब सजिलो हुने बताउनुहुन्छ।
3: सार्वजनिक शौचालय बनल कलसे अब जस्तै हाम्रो यहाँ खेलकुद ग्राउन्ड बा, ग्राउन्ड मे छोट बच्चा से लेके स्कूल के हमार जानकी गाउँपालिका खेल नै हो के बाहिर बाहिर पालिका के खेल जस्तै जोशीपुर हुइल, भजनी हुइल, सकोरी पालिका नगरपालिका पालिका खेलकुद कार्यक्रम शौचालय नै रह समस्या रह। अब यी शौचालय बनल र ढेर से ढेर जनता हुँदा खेल खुशी लग्ने अनि मजा थियो हुइल गह परल। हमार जानकी गाउँपालिका है ढेर से ढेर धन्यवाद देतु र हमार ओआर है ढेर से ढेर धन्यवाद देतु। का करे कि सकुन के से असुविधा मजा हुइल बाल बालिका हुँदा से लेके बरुवा सकुन बनेल केला।
1: यो ठाउँमा शौचालय निर्माण हुनु धेरै राम्रो कुरा हो, किनकि यहाँ खेलकुद मैदान छ। खेलकुद मैदानमा धेरै बाल बालिकाहरू खेल खेल्न आउँछन्। अब उनीहरू सहजतासँगै यो शौचालयले बालबालिका सुरक्षित हुने बताउनुहुन्छ भिरकुटी माध्यमिक विद्यालय सुवर्णपुरका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सरिता शाह।
4: हाम्रो गाउँठाउँमा भन्दा हाम्रो गाउँको सम्पत्ति नै जोडियो भन्दा पनि फरक परेन। अर्को कुरा, खेल मैदानको नजिक हुँदा खेलकुदमा आएका शिक्षक विद्यार्थी सबैजनालाई शौचालयको धेरै खाँचो थियो। बच्चाहरू जंगलतिर दौडिन्थे, उनीहरूलाई चेन्ज गर्ने रूम थिएन, अरूको घरमा गएर चेन्ज गर्नुपर्ने हुन्थ्यो, अर्को शौचालय युज गर्नुपर्ने हुन्थ्यो। अब सजिलो भयो, बच्चाहरूलाई आरामसँग बाल मैत्री पनि रहेछ, पुरुषहरूको छ, महिलाहरूको छ, सबै शौचालयहरू छ, चेन्जिङ रूम छ। अब खेलकुद गर्दा कुनै आपत्ति हुँदैन भन्ने चाहिँ लाग्छ। यसले गर्दा चाहिँ सेफ्टी पनि भयो जस्तो लाग्छ कि जंगल जंगलमा जानुभन्दा त धेरै सेफ्टी भयो।

0: निकला फिर एकदम कहाँ कहाँ से स्कूल से और वाराणसी से मनी बला बला के बने बहुत खुशी भाई।
1: सार्वजनिक शौचालय बने पछि खेल मैदान में खेल खेलना आउने खेलाड़ी मात्र सहज नभई अन्य आवत जावत गर्ने नागरिक र स्थानीयलाई पनि राम्रो भएको छ। शौचालय बनेपछि खेलकुदका समयमा हुने फोहोर पनि कम हुने भयो, त्यसैले सार्वजनिक शौचालय बन्नु राम्रो भएको बताउनुहुन्छ स्थानीय फूलकुमारी चौधरी।
2: मजा तो हुई सब साफ सफाई कर ली बनाई ली सब जने रही आपको आप का कना हुआ सब बनाई ली आप कैसी कना हुआ।
1: सुवर्णपुरमा बनेको शौचालयमा महिला पुरूष र अपाङ्ग गरी तीनवटा शौचालय र एउटा काउन्टर कोठा पनि निर्माण भएको छ। जानकी गाउँपालिकाले ओडा नम्बर 3 र 8 सार्वजनिक शौचालय निर्माण गरेको छ। शौचालय खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना अन्तर्गत 1,56,99,756 रूपियाँको लागतमा निर्माण भएका हुन्।
3: अब बाँकी प्रसंग। नवजीवन सहकारी संस्थाले आफ्ना शेर सदस्यहरूको सहुलियतमा स्वास्थ्य सेवा दिन विभिन्न निजी अस्पतालसँग सम्झौता गरेको छ। टीकापुर क्षेत्रका सदस्यहरूका लागि बुधबार टीकापुर स्थित साथी अस्पतालसँग 5 वर्षका लागि सम्झौता गरेको छ। सम्झौता अनुसार नवजीवन सहकारीका शेर सदस्य र तिनका परिवारले अस्पतालको सेवामा छूट सुविधा पाउनेछन्। नवजीवन सहकारी संस्था टीकापुर शाखाका प्रबन्धक टेक बहादुर बोगटीले नवजीवन सहकारीको शेर प्रमाणपत्र वा कार्ड बोकेर उपचार गर्न आएमा सदस्यहरूलाई 10-15% छूट दिने जानकारी दिनुभयो।
4: पहिलो पक्षले प्रदान गर्ने स्वास्थ्य उपचारमा दोस्रो पक्षका शेयर सदस्य र निजका परिवार जसमा आमा बुवा श्रीमान श्रीमती छोरा छोरी सबैले यो सुविधा चाहिँ पाउनुहुनेछ। हाम्रा शेयर सदस्य नवजीवनका अनि नवजीवनका शेयर सदस्यले चाहिँ साथी अस्पतालबाट चाहिँ यो सुविधा लिँदाखेरि चाहिँ शेयर सदस्यताको प्रमाण पत्र वा परिचय पत्र चाहिँ यहाँ पेश गर्नुपर्ने हुन्छ। अनि उहाँहरूले चाहिँ त्यो पेश गर्नुभयो भने यहाँ चाहिँ भर्ना हुँदाका वखत उहाँहरूले पेश गर्नुभयो भने साथी हस्पिटल प्रणालीले चाहिँ के सेवामा छुट दिन्छ भने जर्नल बेड अस्पतालमा भर्ना हुँदाखेरि 15%, जर्नल सर्जरी अपरेशन भएको अवस्थामा चाहिँ 15%, आईसीयू र एनआईसीयूमा 15%, क्याबिनमा बस्नुपर्ने अवस्था भयो भनेपछि त्यसमा पनि 15%, प्याथोलोजी टेस्ट ल्याब टेस्टहरूमा 15%, भिडियो एक्सरे इसिजी गर्दाखेरि 10%, एम्बुलेन्स यहाँबाट कतै एम्बुलेन्समा रिफर गर्नुपर्ने अवस्थामा साथी हस्पिटलकै एम्बुलेन्स सेवा युज गर्यो भने त्यसमा पनि 15%, फिजियोथेरापी फिजियो अकुपञ्चर तिनीहरू गयो भने त्यसमा चाहिँ 20% चाहिँ नवजीवनका शेयर सदस्यहरूले यहाँबाट छुट सुविधा चाहिँ प्राप्त गर्न सक्नुहुनेछ।
3: सम्झौता पत्रमा हस्ताक्षर गर्दै नवजीवन सहकारी संस्थाका अध्यक्ष गोपालराज पाठकले टीकापुरमा साथी अस्पताल जस्तै बाँसगढ़ीका लागि कौशल्य अस्पताल, सुखडमा सीएस अस्पताल र धनगढ़ी मानेश्वरको अस्पतालसँग सम्झौता गरिएको बताउनुभयो।
5: अब यो हाम्रो चाहिँ नवजीवन सहकारी संस्था र साथी हस्पिटल बीच हाम्रो एउटा सम्झौता हामीले गर्यौं। हाम्रा शेष सदस्यहरूलाई सर्वसुलभ रूपमा उपचारमा जोड्ने मुख्य उद्देश्य त्यही नै हो र हाम्रो वार्षिक कार्यक्रम अनुसार हाम्रा सेवा केन्द्रहरू भएका ठाउँमा र हामीले कोर्डिनेसन गरेर हामीसँग जुड्न चाहने हस्पिटलहरूसँग चाहिँ यो एग्रिमेन्ट गर्ने यो आर्थिक वर्षभित्र भन्ने हाम्रो कार्यक्रम छ र यसै अन्तर्गत हामीले धनगढ़ीको निसर्ग हस्पिटलसँग यो एग्रिमेन्ट गरिसक्यौं र अहिले आजै बाँसगढ़ीमा एउटा भयो र यहाँ टीकापुरमा भयो। यसपछि हामी सुखडमा पनि हामी र यो क्षेत्रमा कैलाली बर्दिया र कञ्चनपुर जिल्ला भरि हाम्रा सेवा केन्द्रहरू भएका ठाउँमा हाम्रो शेष सदस्य जहाँ जुन क्षेत्रमा गए पनि कमसेकम सर्वसुलभ उपचार पाओस् भन्ने हाम्रो उद्देश्य हो र त्यही उद्देश्य पूर्तिका लागि यो एग्रिमेन्ट हामीले गरेका छौँ र यसको यसले चाहिँ हाम्रो साथी हस्पिटल र नवजीवन दुइटैको एउटा उद्देश्य पनि यसले प्राप्ति हुन्छ जस्तो मलाई लाग्छ।
3: यस्तै साथी अस्पतालका अध्यक्ष तपेन्द्र विष्टले सस्तोमा गुणस्तरीय सेवा दिइरहेको साथी अस्पतालसँग नवजीवन सहकारले सहकार्य गरेकोमा स्वागत गर्दै यो सहकार्य दुई संस्थालाई फाइदा पुग्ने बताउनुभयो।
6: दुईटा संस्था बीचको आपसी सहकार्यले दुवै संस्थालाई फाइदा होला भन्ने हामीले आशा पनि राखेका छौँ र सबभन्दा मेन कुरा त सेवाग्राहीहरू सेवा पाउने भए। नवजीवन सहकारी संस्था लिमिटेडका शेयर धनी सदस्यहरूको उपचार सस्तोमा गुणस्तरीय उपचार दिनको लागि हामी साथी अस्पताल प्रतिबद्ध छौँ र त्यसको लागि नै यो सम्झौता भएको भन्ने मैले विश्वास गरेको छु।
3: सम्झौता कार्यक्रममा नवजीवन सहकारीका संचालक खेमराज पाण्डे, महाप्रबन्धक प्रदीपराज जोशी पनि उपस्थित हुनुहुन्थ्यो। खुश खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टीकापुर एफएम।

0: यति छिटो आमा बन्न लागेको त
1: थाहा पाउँदैछु। यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन, त जानु पर्यो जस्तो लाग्छ।
0: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी, 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 17 गते, 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
4: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी ₹560 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
5: मैले त एक पेटी चाउचाउ ₹600 किने।
4: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा ₹15 चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै ₹25 क्लासिक चाउचाउ र ₹35 चाउचाउ ₹2500 आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
5: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टिकापुर कैलाली। संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 98 48 40 22 41।
6: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
7: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। नेपाल शिक्षक महासंघ टिकापुर नगर कार्य समिति कैलालीको पूर्ण घोषणा कार्यक्रम भएको छ। नेपाल शिक्षक महासंघ टिकापुर नगर कार्य समितिका निवर्तमान अध्यक्ष रघुनाथ उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै टिकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजीले शिक्षकले उत्पादन गरेका व्यक्ति देशको नै शक्ति भएकाले शिक्षकका माग सम्बोधन हुनुपर्ने बताउनुभयो। यसअघि शिक्षकका माग सम्बोधन नभए पनि आफ्नै कार्यकालमा सेवा सुविधा बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
8: राष्ट्र निर्माताको एउटा बाहक हो, किनभनेपछि हजुरहरूले पढाएका विद्यार्थीहरू एउटा देशको प्रधानमन्त्री पनि बनेका छन्, एउटा देशका ठूला ठूला नेता पनि बनेका छन्, एउटा ठूला राष्ट्र प्लेन इन्जिनियर पाइलट सबै कुराहरू हजुरहरूले उत्पादन गरेका देशका राष्ट्रका शक्तिहरू हुन्। त्यसैले म हजुरहरूलाई के भन्न चाहन्छु भनेपछि हजुरहरूले उत्पादन गरेका चीज देश विदेशमा गएर ठूला ठूला ठाउँमा गएर ठूला ठूला मान्छे बन्छन्, तर हाम्रा शिक्षक एउटा सामान्य तलबको लागि आफ्नो पाउने पर्ने सेवा सुविधाको लागि पनि आन्दोलन गर्नुपर्ने यो स्थिति हाम्रो देशमा छ। तर यस्तो कदापि नहोस्। म पहिला कार्यवाहक नगर प्रमुख आएर पहिलो निवेदन मलाई हाम्रा टिकापुर नगरपालिकाका हाम्रा नगर शिक्षकजीहरूले कार्यवाहक प्रमुखज्यू हामीमाथि अन्याय भएको छ, यसलाई हजुरको कार्यकालमा केही हाम्रा निम्नतम सेवा सुविधा पाउनुपर्ने जुन सेवा सुविधा छन् त्यसलाई हजुरले सम्बोधन गरिदिनुपर्छ भन्ने किसिमको कुरा गर्नुभएको थियो। तर संयोग वश त्यो नगरसभा र त्यो बजेट छुट्याउने बेला बाई मिस्टेक भएर गए, तर पनि सत्यमेव जयती भन्छन्। फेरि म कार्यवाहक नगर प्रमुख आइसकेपछि हाम्रो टिकापुर नगरपालिकाका प्रमुख प्रशासकज्यू, शिक्षक शाखाका प्रमुखज्यू र हाम्रा सम्पूर्ण वार्ड अध्यक्षज्यू, कार्यपालिका सदस्यज्यू, यो विषयमा हामी एकदम गम्भीर छौं र यो सायद मेरै कार्यकालमा यो हजुरहरूको सेवा सुविधा सम्पन्न हुने पछिको चेतना जाहेर गर्दछु।
7: नगर अध्यक्ष धर्मराज शर्माले आफ्नो काँधमा जिम्मेवारी आएकाले निवर्तमान कार्य समिति शिक्षक सबैसँग सहकार्य गरेर अघि बढ़ने बताउँदै शिक्षकका माग र अधिकारका लागि सधैँ अग्रसर रहने बताउनुभयो।
9: शिक्षक महासंघ नगर समितिको जुन जिम्मेवारी छ, हामी निवर्तमान जुन अध्यक्ष लगायत उहाँको टीमसँग सधैँ सहकार्य गर्दै अगाडि बढ्नेछौ। यहाँहरूले दिएका सुझावहरू, त्यसै गरी पेशागत संगठनका अध्यक्षज्यूहरू पदेन सदस्य नै हुनुहुन्छ समितिमा, हामी तपाईँहरूसँग हातेमालो गर्दै हामीसँग जुन आबद्ध सम्पूर्ण शिक्षक साथीहरू हुनुहुन्छ, हामी विभिन्न थरीका भए पनि यहाँहरूको माग मुद्दाका लागि हामी टिकापुर नगरपालिका लगायत केन्द्र जहाँ हामीले माग सम्बोधन गर्नका लागि अगाडि लाग्नुपर्ने हो, त्यसका लागि म लगायत सम्पूर्ण साथीहरू यहाँहरूको साथमा हुनेछौ।
7: महासंघका निवर्तमान नगर अध्यक्ष रघुनाथ उपाध्यायले शैक्षिक विकासका लागि सबै मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको बताउँदै शिक्षकलाई पेशागत सुरक्षा चाहिएको र आफूहरू पनि शैक्षिक गुणस्तर सुधारका लागि जिम्मेवार रहेको बताउनुभयो।
10: तपाईँ हामी हाम्रो पेशागत सुरक्षा सँगसँगै विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नको लागि तपाईँ हामीलाई कसैले भन्ने ठाउँ दिएनौ भने कसैको डर मान्न पर्ने हामीलाई आवश्यकता पनि छैन। भलै तपाईँ हामीलाई केही समस्याहरू आउन सक्ला, कसैले हामीलाई केही समस्या जताउन सक्ला, त्यतिखेर तपाईँ हामी सबै एकै ठाउँमा बस्यौं र नेतृत्वले सही नेतृत्व लिएर अगाडि बढ्न सक्यौं भने विद्यालयहरू पनि राम्रो हुनेछन्। राम्रो विद्यालय बनाउन सक्यौं भने मात्रै तपाईँ हामी राम्रा हुनेछ। हाम्रो एउटा मात्रै अबको आन्दोलन भनेको एउटा पेशागत हकहित सँगसँगै पेशागत गुणस्तर वृद्धिको लागि एउटा मात्रै आन्दोलन अर्को के जोड्न आवश्यक छ भने हामीले हाम्रो शैक्षिक गुणस्तरलाई वृद्धि गर्छौं भन्ने कुरालाई लिएर अगाडि बढ्न सक्यौं भने हामी अगाडि बढ्न सक्छौं, हामी सक्षम हुन सक्छौं।
7: कार्यक्रममा नेपाल शिक्षक महासंघ कैलालीका अध्यक्ष गणेश ओझाले शिक्षकका सेवा सुविधा बढाउन ध्यान दिनुपर्ने बताउनुभयो।
11: शिक्षक कर्मचारीका लागि बिहानदेखि चार बजीसम्म घण्टी लगाउँछ त्यो विद्यालयको कर्मचारी 7,500-11,000 छ, त्यही कर्मचारी नगरपालिकाले 30,000 तलब खान्छ, मैले यहाँ मात्रै सबै पालिकाहरूमा। त्यसैले यो कुराहरूमा पनि ध्यान जाओस्। बाल विकास शिक्षकहरू होइन, जो विशेष परिस्थितिमा सानसाना बाल बालिकाहरूलाई, ती सबै जिम्मेवारी होइन तल्लो तहका शिक्षकहरूलाई भएको हुनाले यो सेवा सुविधाका सन्दर्भमा पनि कम्तीमा स्थानीय सरकारले के घाटा त त्यही जनताको कर दिने होइन, त्यही उठेको करलाई कम्तीमा चाहिँ होइन विद्यालयमा चाहिने शिक्षक साथीहरूलाई सेवा सुविधा दिने हो भने बाल विकासदेखि माथिल्लो तहका शिक्षकहरूलाई।
7: कार्यक्रममा टिकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोला, शिक्षा अधिकृत नरेश अवस्थी, शिक्षा समिति सदस्य जोगी रावल लगायतले बोल्नु भएको थियो। भद्र रावलले स्वागत गर्नुभएको कार्यक्रम सञ्चालन नगर सचिव राजाराम ढकालले गर्नुभएको थियो। संघको नगर अध्यक्षमा धर्मराज शर्मा, सह अध्यक्षमा हेमप्रसाद भट्ट, उपाध्यक्ष दीपकराज जोशी, सचिव यशोदा तिमिल सेना, सहसचिव हृदयराज रेग्मी, सहसचिव महिलामा सुमन खड्का, यसअघि नै चयन हुनुभएको छ। त्यसै गरी सदस्यहरूमा लक्ष्मी विष्ट, अमित कुमार चौधरी, पूर्ण विक, रामबहादुर चौधरी, अशोक विक, नन्दा खत्री, जितबहादुर डगौरा, कल्पना खड्का, आशा कुमारी भट्ट, रतन बहादुर परियार चयन हुनुभएको छ। टिकापुर नगरपालिका वडा नम्बर 5 स्थित भगरैया वन संरक्षण समितिले भगरैया वन संरक्षणका लागि सरकारवालालाई गुहार्ने योजना बनाएको छ। जंगली जनावरहरू रातिको समयमा गाउँमा पसेर नालीबाली र घरपालुवा जनावरहरू खान थालेपछि उनीहरूले टिकापुर नगरपालिकालाई गुहार्ने योजना बनाएका हुन्। विशेष गरी राति जंगलमा जंगली जनावरहरू गाउँमा पसेर पशु चौपाया नालीबाली क्षति पुगाउन थालेपछि त्यसको रोकथामका लागि नगरपालिकालाई तालजालीको माग गर्ने योजना बनाएको भगरैया वन संरक्षण समितिका अध्यक्ष सिंहराज बुढामगरले जानकारी दिनुभयो।
12: विशेष गरेर अब यो बेलामा जंगली जनावरको आतंक भएको हुँदाखेरि अब यसमा चाहिँ अब यो या हाम्रा अब यो कर्मी डाँडा, अब नुक्लीपुर, प्रेमनगर लगायत अब यो साईपुरसम्म पनि ती समुदायमा चाहिँ राति घरै आएर चाहिँ अब चितुवाहरूले, बाघहरूले बाख्राहरू चाहिँ खोरैबाट लिएर जाने अनि पछि खसी बोकाहरू खाइदिने त्यो चाहिँ अब क्षति भइराखेको हुँदाखेरि अब विशेष त हाम्रो अब सामुदायिक वनबाट अब सम्बन्धित निकायमा अब नगरपालिकामा अब हामीहरू हाम्रो माग के हुन्छ भने या चाहिँ तारबार गरिदिनु पर्यो है, व्यवस्थित चाहिँ अब तारबार गरिदिनु पर्यो, नीलगाई भयो अनि त्यस्तै अब चित्तलहरू यिनीहरू आएर बँदेलहरू आएर यो बालीलाई नोक्सानी गर्नु भएको हुँदाखेरि व्यवस्थित किसिमको तारबार चाहिँ गरिदिनु पर्यो। यसका लागि चाहिँ अब हामीहरू छिटै अब नगरपालिकासम्म अब त्यो माग पनि लिएर जाने भन्ने अब कार्य समितिको चाहिँ अब सरसल्लाह भएको छ र त्यही अनुरूप हामी निर्णय गरेर निवेदन चाहिँ अब दर्ता गर्ने छौँ।
7: अध्यक्ष बुढा मगरका अनुसार एकातिर वनबाट आएर जंगली जनावरहरूले नोक्सान गर्ने गरेको र अर्कोतिर चोरी तस्करी र छाडा छोडिएका पशु चौपायाका कारण जंगल जोगाउन पनि चुनौती भइरहेको छ।
12: वन जंगल नजिक भएको हुँदाखेरि अब धेरै जसो सबै अब बेरोजगार र अब कृषिसँग सम्बन्धित भएका हुँदा या चाहिँ अब चोरी निकासीहरू नै हो राति अब संरक्षण गर्नुपर्ने अब त्यो समस्या त छँदैछ होइन। सबैलाई अब वन जंगल नजिक भएको हुँदाखेरि अब अलिकति ठुलै अब रुखहरू अब ठुलै अब चाहिने भएको हुँदाखेरि उनीहरूलाई त्यही चोरी निकासी नै समस्याको कुरो हो र अर्को कुरो वन्यजन्तु नै हो। अब वन्यजन्तुबाट धेरै प्रभावित भएको हुँदाखेरि वन जंगलमा अब छाडा पशु चौपायाहरू पनि अब आइराख्नु पर्ने र बेलामा तिनीहरूलाई चाहिँ अब गौशालामा छोड्नु पर्ने र अन्त धपाउनु पर्ने भएको हुँदा पशु चौपाईले पनि समस्या पारेको छ।
7: 111 बिघा 6 कट्ठा 17 धुरमा फैलिएको बगरिया सामुदायिक वनमा 8 गाउँका 800 उपभोक्ता छन्। वन पैदावारबाट भएको आमदानीको 25% रकम टिकापुर नगरपालिकालाई दिनुपर्ने र 25% रकम वन संरक्षण र विकासका लागि खर्च गर्नुपर्ने प्रावधान छ। यसका साथै अन्य सामुदायिक वनहरूबाट पनि जंगली जनावरहरू आएर स्थानीय किसानले लगाएको बाली नाली खानुका साथै बाघ तथा चितुवाले घरपालुवा जनावरलाई खाइदिने गरेका छन्। यसपटक टिकापुर क्षेत्रमा जंगली हात्तीले पनि नागरिकलाई दुःख दिइरहेको छ। हात्तीले पटक पटक गाउँमा पसेर किसानले लगाएको धान बाली तथा केरा क्षतिमा क्षति पुगाएको छ। यसका साथै टिकापुरको गौशाला र यहाँका स्थानीय सामुदायिक वनमा पनि बोट बिरूवा भाँचेर क्षति गरेको स्थानीय सामुदायिक वनहरूले बताएका छन्। कोटेना बुराखानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भूपेन्द्र साउद,
13: सामुदायिक वनमा अहिले पछिल्लो समयमा जंगली हात्तीले चाहिँ वनभित्र नयाँ सालका रुखहरू भए सिसमका रुखहरू उसको पात खाने क्रममा चाहिँ उसले जति खाए नखाइसकेको चाहिँ उसले माथि सुन पुग्न नसकेपछि चाहिँ ढाल्ने गरेको देखिन्छ। र अहिले पछिल्लो समयमा करिब त्यो सालको हामीले पकेट एरिया बनाएको थियो त्यही एरियामा चाहिँ धेरै रुखहरू ढालेको अवस्था छ।
7: खोज खबरमा एकैछिनको विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौं। सुन्दै गर्नुहोला टिकापुर एफएम।
14: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुर 2 राजीपुर कैलाली।
15: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
16: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
15: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
17: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार्से टिकापुर म सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह आपन भवन से सेवा देती रहल सक्कु बेरम हेन जानकारी कराइटी। सत्कार पोलिक्लिनिक म बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरम्हे उनका संपर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा डिजिटल वीडियो एक्सरे ईसीजी सेवा डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा नियमित ऑटो एनालाइजर से सक्कू रगत जांच फार्मेसी प्रयोगशाला सेवा हाथ जोड़नी सेवा टूटल हाथ जोड़नी में प्लास्टर सेवा ईएनटी सेवा सुरक्षित मातृत्व सेवा गर्भवती जांच सेवा यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फैले जाए। संपर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टीकापुर कैलाली। फोन नंबर 0915600595 ओ मोबाइल नंबर 9848423059।
7: विश्राम विरामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर टिकापुर डान्स आइकन सिजन वान डान्स प्रतियोगितामा रश्मि साउत विजेता बन्नुभएको छ। प्रतियोगिताको तेस्रो तथा अन्तिम राउण्ड अन्तर्गत बुधबार भएको डान्स प्रतियोगितामा मिरियल छेत्रीले दोस्रो स्थान प्राप्त गर्नुभएको छ भने तेस्रो स्थानमा स्मारिका रेग्मी हुनुभएको छ। प्रतियोगितामा चौथो स्थानमा अदिति रावल, अन्तिम चरणको प्रतियोगितामा रश्मि साउन, मेरियल छेत्री, स्मारिका रेग्मी, अदिति रावल, रेजिना चौधरी, निभूति साई, सिद्धि बस्नेत, सोनाली साउद, जेसिका साउद, तृप्ति विष्ट, ऋषिका साउद, दीपिका विक, दिव्या भण्डारी, मीनाक्षी ठकुल्ला, मानवी साउद लगायत 15 जना छानिएका थिए। प्रतियोगिताको प्रथम चरणमा 23 टीमले प्रतिस्पर्धाबाट छानिएका, दोस्रो चरणमा 18 टीम मध्येबाट प्रतिस्पर्धीका लागि 15 जना छानिएका थिए। टिकापुर डान्स आइकन सिजन वानको टिकापुर नगरपालिकाका प्रमुख प्रशासक अधिकृत ममता बास्तोराले उद्घाटन गर्नुभएको थियो। सिजन वानमा प्रथम हुनेलाई 50,000, दोस्रो हुनेलाई 25,000, तेस्रो हुनेलाई 10,000, चौथोलाई 5,000 को चेक कार्यक्रममा हस्तान्तरण गरिएको छ। कार्यक्रम सञ्चालन भरत भण्डारले गर्नुभएको थियो। टिकापुरमा स्थायी नगर बाल विकास लगायतका शिक्षक कार्यरत छन्। आजको जनावरमा हामीले केही शिक्षकलाई शिक्षकहरूका समस्या कस्ता छन् भनी सोधेका छौं।
18: नमस्कार, मेरो नाम यशोदा तिमसिना, म श्री राष्ट्रिय माभि मणिकापुरको निमावि गणित शिक्षक हो। समस्याहरू त एकदमै धेरै छन्। अब त्यो समस्याको बावजुद पनि हामी सम्पूर्ण शिक्षकहरू एकजुट भएर कटिबद्ध भएर लागिरहेको अवस्था छ। 19 थरीका शिक्षकहरू जन्माएका छन्। म एउटा ट्रेड युनियन आबद्ध पनि शिक्षक हो। यसरी हेर्ने हो भने हामीलाई विभिन्न किसिमका एउटा स्थायी शिक्षक बाहेक अन्य शिक्षकहरूलाई ग्रेडको हकमा, अन्य सेवा सुविधाको हकमा एकदमै न्यून पारिश्रमिकमा उहाँहरूले काम गरिरहेको अवस्था छ। त्यस्तै बाल शिक्षिकाहरूको हकमा बोल्ने हो भने देशको कर्णधार नागरिक, साना साना बालबालिकालाई चेहर्ने एउटा आमाको भूमिका खेल्ने एउटा शिक्षिका हुनुहुन्छ। उहाँलाई एकदमै न्यून पारिश्रमिकमा पेट पाल्ने अवस्था, एकदम कमजोर अवस्थामा पनि उहाँले काम गरिराख्नु भएको अवस्था छ। र यस्तै विभिन्न किसिमका अन्य राहत शिक्षकहरू हुनुहुन्छ, उहाँले चाहिँ आफ्नो 60 वर्षको उमेरसम्म पनि उहाँले काम गरिराख्दा पनि उहाँहरूको अन्तिममा विदाय हुने अवस्थामा उहाँलाई एकदम निराशजनक भएर विदाय हुनु पर्ने अवस्था रहेका छन्। स्थायी शिक्षकहरूमा पनि ग्रेडको हकमा हेर्ने भने ग्रेडहरू निजामती सरह हामीलाई पाउनुपर्छ भन्दा भन्दै हामी एकदमै न्यूनतम ग्रेडमा आश्रित छौँ। अन्य सेवा सुविधाहरू त्यस्तै विधाका सम्बन्धमा हामीलाई वार्षिक 12 दिन मात्रै विधा हामी केवीको विधा पाउँछौँ र बिनाई विधा 12 दिन पाउँछौँ। यी विधाहरूको हकमा पनि एकदमै न्यूनतम विधा हो। जस्तै निजामती कर्मचारी र शिक्षकमा हाम्रो नेपालमा विभेद किन भयो भन्ने हामीलाई चाहिँ एकदमै साह्रै पीड़ा अवस्था सृजना भएको अवस्था हुन्छ। तर पनि हामी नेपाल सरकारका कर्मचारी हौ, उहाँले खटाएको थोरै पैसा भए पनि जेसुकै भए पनि हामीले चाहिँ खटेर काम गर्नुपर्छ भनेर हामी लागि परेका हुन्छौँ।
19: मेरो नाम शक्रपाणी भट्टराई, अहिले म हाल पद्मा आधारभूत विद्यालय घेयामा प्रोग्राममा कार्यरत छु। अहिले हाम्रो नगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरूमा चाहिँ अहिले नगर अनुदानका शिक्षकहरूको मुख्य समस्या होइन न्यूनतम जुन पारिश्रमिक नेपाल सरकार भनौँ न श्रमिकहरूले पाउनुपर्ने न्यूनतम जुन सुविधा छ तलब स्वरूप त्यो चाहिँ प्राप्त भएको छैन। अब अन्य कुराहरूमा पनि विद्यालय सञ्चालन सम्बन्धीमा पनि नगरपालिका शिक्षा शाखाबाट अर्थात् नगरपालिकाबाट चाहिँ विशेष किसिमले चाहिँ बजेट विनियोजन गरिदिएको भए राम्रो हुन्थ्यो भन्ने कुराहरू पनि छ। जस्तै विद्यार्थीहरूको यो खाजा व्यवस्थापन सम्बन्धीमा पनि पर्याप्त अब पुग्न सक्ने अवस्था छैन, त्यही तोकिएको जुन छ नि त्यही बजेटको आधारमा पनि पुगेको छैन भन्ने कुराहरू छ।
20: श्रीदेवी भट्टराई, श्री नवदुर्गा आधारभूत विद्यालय। अहिले सम्पूर्ण प्रकृतिका शिक्षकहरूको तलब वृद्धि भएसँगै टिकापुर नगरपालिकामा रहेका नगर शिक्षकहरूको न्यूनतम तलब भन्दा पनि एकदम कम भएका हुनाले टिकापुर नगरपालिका शिक्षा शाखा जनप्रतिनिधिज्यू लगायत सम्पूर्णले यो नगर शिक्षकका मागहरूलाई छिटो भन्दा छिटो सम्बोधन गरोस् भन्न चाहन्छौ।
21: पूर्णखरबाट रामावि मणिकापुरको हामी सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरूमा धेरै थरीका शिक्षक छौ, अनि समान काम गर्छौ, ज्याला चाहिँ समान छैन। यो काम गराउँदाखेरि पनि उसले अलिक बढी खान्छ, मैले कम पाउँछु भन्ने खालको साथीहरूमा पनि अलिकति हामीलाई काम गर्न पनि र गराउन पनि अलिक गाह्रो। अर्को कस्तो भने एकातिर विद्यार्थी संख्या कम छ, अर्को हाम्रो विद्यालयमा बच्चाहरू कस्तो छन् भने यो गार्जियनको नियन्त्रण भन्दा बाहिरका गार्जियनहरू घरमा पढाउनु पर्ने कुरामा अलिक ध्यान दिँदैनन् कि जस्तो छ। उहाँहरू गरिबी अथवा आय स्तर कमजोर भएका उहाँहरू हुनुहुन्छ, उहाँहरूलाई भेट्यो भने हामी त बिहानै खाना लिएर काममा जान्छौँ, साँझै आउँछौँ, हामीले भनेको बच्चा मान्दैन भन्नुहुन्छ। यसले गर्दाखेरि हामीलाई पनि काम गर्न गाह्रो। अर्को अलिकति सचेत गार्जियन र अलिकति आर्थिक स्तर राम्रो भएका गार्जियनहरूको बच्चाहरू हामी कहाँ आउँदैनन्। त्यसले गर्दा एकदम निम्न वर्ग, त्यो पनि तल्लो वर्गका, त्यो पनि गार्जियनको केयर नभएका बच्चाहरू आउँछन्। यो एउटा हामीलाई समस्याको रूपमा देखिरहेछ। कुनै बच्चाहरू त राम्रो सुधार पनि गरिरहेछन्। सामुदायिक विद्यालयमा अब शिक्षक साथीहरू पनि मेहनती छन् र योग्य साथीहरू पनि हुनुहुन्छ, उहाँहरूको मेहनत सही सदुपयोग भएको जस्तो छैन जस्तो लाग्छ मलाई।
7: यसै जनावासँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि जानकीको खेल मैदानमा शौचालय निर्माण भएपछि खेलाड़ीहरूलाई सहज हुँदै टीकापुरमा शिक्षक महासंघको घोषणा कार्यक्रम यसै वर्ष शिक्षकका सेवा सुविधा वृद्धि गर्ने कार्यवाक नगर प्रमुखको बनाई चोरी तस्करी र छाडा पशु चौपाया वन संरक्षणका लागि मुख्य चुनौती रहेको बगरैया वन संरक्षण समितिका अध्यक्ष सिंह राज बुढा मगरको बनाई शेष सदस्यलाई सहुलियत सेवा दिन नवजीवनद्वारा साथी अस्पतालसँग सम्झौता र टीकापुर डान्स आइकनको उपाधि रश्मि साउदलाई अहिलेलाई खोज खबर यति नै हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु नमस्कार
0: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना आउँदै गरेको बड़ा दशैं तथा शुभ दीपावली नेपाल सम्वत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेरधनी शुभचिन्तक पत्रकार समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा दाजुभाइ दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै मिति 2083 साल कार्तिक 9 गते सोमबारका दिन टीकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभामा सम्पूर्ण शेरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौ। साधारण सभा हुने स्थान टीकापुर उद्योग वाणिज्य संघको सभाहालमा समय बिहान 10 बजेदेखि। जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टीकापुर कैलाली। थप जानकारीको लागि सम्पर्क नम्बर 091-560-641 र 98-432-86-713।
1: आई बुढल्ला सुन्टो कि नै वानन्दे भोज आगिने न अब समय एक ठो घर गहना नि हो भनै नआउने न पट्टा नि पैना त
22: अरे गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशाना तु कहाँ बनाऊ कहाँ बनाऊ
1: तुहार बाटा अस्तर तुहार रामपुरान दिदी कहिए नि सामुएल ज्वेलर्स म से गहना बना कान से के कतरा सुघर बना कन लबाटी
22: ए ले ले ठीक है बा चल हाली भात वट खाई आओ जाई कहू सामुएल ज्वेलर्स में गर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
1: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 98-684-41-208 ओ 98-486-39-261
23: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना
24: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन अर्याल एमबीबीएस न्याम्स
23: यही असोज 17 गते शनिबारको दिन
24: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला
23: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने हात खुट्टा काम्ने झमझमाउने धेरै पसिना आउने एक्कासी बेहोस हुने डर लाग्ने मनमा छटपटाहट हुने धेरै झस्किने तर्सिने वा डराउने असामान्य रूपमा धेरै टाउको दुख्ने धेरै रिसाउने जीव दुख्ने मांसपेशी वा हात जोड्नेको दुखाई दुब्लाउँदै जाने कामकाजमा मन नलाग्ने दिक्क लाग्ने बेला बेला बेहोस हुने नराम्रो सपना देख्ने घाँटीमा केही अट्के जस्तो लाग्ने छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने कुनै पनि कुरामा मन नलाग्ने आत्मगलानी हुने एक्लै हाँस्ने मुस्कुराउने बरबराउने छारे रोग मिर्गी रोग रातिको समयमा धेरै मदिरा सेवन गर्ने लागू पदार्थको सेवन धेरै गर्ने बच्चा तथा वृद्धहरूको व्यावहारिक समस्या ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला डाक्टर आउने दिन यही असोज 17 गते शनिबार
24: सम्पर्क रिमाल मेडिकल हल टीकापुर कैलाली सम्पर्क नम्बर 091-560-267 मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598
25: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज

0: कामदार आवश्यकता सम्बन्धी सूचना।
1: काठमाडौँ स्थित घरेलु कामदार का लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोक का लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
0: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
2: टिकापुर नगरपालिकाको अत्यन्त जरुरी सूचना। जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाईसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र आफ्नो स्थायी ठेगानामा रहेको वडा कार्यालयमा गई अनिवार्य रूपमा दर्ता गरौं र गराउ। विद्यालय भर्ना गर्न, राष्ट्रिय परिचय पत्र बनाउन, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, राहदानी बनाउन, नाबालक परिचय पत्र बनाउन, बैंक खाता खोल्न तथा राज्यबाट प्रदान गरिने अन्य सेवा लिन व्यक्तिगत घटना दर्ता आवश्यक हुने भएकाले आजै वडा कार्यालय जाउँ। व्यक्तिगत घटना दर्ता गराउनु सबै नागरिकको कर्तव्य हो। नभुल्नुहोस् है, व्यक्तिगत घटना घटेको 35 दिनभित्र व्यक्तिगत घटना दर्ता गरौं, जिम्मेवार नागरिकको परिचय दिउँ। थप जानकारीका लागि टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सामाजिक सुरक्षा तथा पञ्जीकरण इकाई र सम्बन्धित वडा कार्यालय।
3: आरती ब्यूटी एण्ड कस्मेटिक मा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
4: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 9664470483।
5: टिकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौं। सर्प देखेपछि नजिस्क्याउं, आफ्नो घर वरिपरि सफा राखौं, सर्पको टोकाईबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ।
6: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
7: टिकापुरको विकासका लागि के गर्दैछ नगरपालिका?
8: नगर विकासका लागि नगरवासीको दायित्व के हुनुपर्छ?
9: नगर विकासमा नागरिकको सहभागिता कसरी बढाउने र नगरपालिकाको काम कारबाही र सेवा प्रवाह बारे जानकारी दिने कार्यक्रम हाम्रो टिकापुर।
7: टिकापुर नगर कार्यपालिकाको सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन कार्यक्रम हाम्रो टिकापुर हरेक साताको बिहिबार बिहान 7:30 बजे र पुनः प्रसारण
10: बिहिबार दिउँसो 3 बजे सुन्न सक्नुहुनेछ।

0: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउँला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 9848569964।
2: चियाको होटल खोलौलापुर।
3: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह, टिकापुर 2, राजीपुर, कैलाली।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह, टिकापुर 2, राजीपुर, कैलाली।

0: बिजापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारजरानका लागि आवेदन दिने बारेको सूचना। टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टीकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धाराजरान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धाराजरानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 0915614549 सम्पर्क गर्नुहोला। टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
2: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौ। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
3: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
4: एल्विस एल्विरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
5: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टीकापुर कैलाली, सञ्चालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811638887। अरेला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: अरेला सुनचाँदी पसल बलभद्र चोक टीकापुर एलएन मेडिकल अगाडि, सञ्चालक खुमरा सुनार, सम्पर्क मोबाइल नम्बर 9810625347।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848518228।
3: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
4: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
5: हार्दिक सुनचानी पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। हार्दिक सुनचान्दी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 9848421974।
6: पर्स हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजे भित्र हुलाकी राजमार्ग हुँदै लम्की खकलौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र, कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रूपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेटाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 9812625927040340350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेटाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।
7: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
6: यही असोज 17 गते तेस्रो शनिबारका दिन
7: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू अवसर तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
6: दिइने सेवाहरू, बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काट्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
7: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
6: बढी बिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
7: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
6: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
7: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
6: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
7: याद गर्नुहोस् है,
6: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
7: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
6: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार। साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
7: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 091560856 र 98580279700।
8: कामदार आवश्यकता सम्बन्धी सूचना।
9: काठमाडौँ स्थित घरेलु कामदार का लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोक का लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
8: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
10: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार अगाडि बढ़िरहेको प्रधानमन्त्रीको भनाई, पूर्वाधार निर्माणका लागि प्रधानमन्त्रीद्वारा इन्जिनियरहरूसँग छलफल, कुनै योजना नीति तथा सुझावका लागि प्रधानमन्त्री कार्यालयमा सिधै सम्पर्क गर्न सकिने।
1: पूर्वाधारको समस्याहरू के हो, होइन, सबभन्दा मेजर कुराहरू कसरी अगाडि जाँदैछ, हामी कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरामा समग्र सबै इन्जिनियर्सहरूले आफ्नो धारणाहरू चाहिँ राख्नुभयो।
0: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2083 पारित, कैद माफी, लगत कट्टा, आम माफी, सामुदायिक सेवा, कारागार व्यवस्थापन लगायतका विषयमा विद्यमान ऐन तथा कानून संहितामा संशोधन गर्न माग।
2: ऐन अलरेडी बनेकै छ भनेपछि त्यो शारीरिक श्रम सम्बन्धीको ऐनलाई पनि ठ्याक्कै कोटे गर्न भनेर म समिति सचिवलाई निर्देश गर्छु।
0: सल्यानमा स्कब टाइफसको संक्रमण तीव्र रूपमा फैलियो, विज्ञ टोली त्यहाँ जाने, रोग पहिचानमा जोड़ दिनुपर्ने, बच्नका लागि शरीर ढाक्ने कपड़ा लाउन विज्ञको सुझाव।
3: अलिक अग्लो झारपातहरूमा बढ़ी हुने भएको हुनाले त्यो हामीले अलिकति यो जुन कपड़ा भनौँ हामीले शरीर ढाक्ने खालको कपड़ा लगाउन एकदम जरूरी छ।
0: र बीसौं एसियन खेलकुदमा काँस्य जित्न सफल नेपाली महिला कबड्डी टोली स्वदेश फिर्ता, पोखरा भ्रमणमा रहेको भूटान क्रिकेट टोलीमाथि गण्डकीको लगातार दोस्रो जीत।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विदेश जाने सपना बोकेका बेरोजगार युवा युवतीलाई आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न आश्वासन दिएर ठगी गर्ने व्यक्तिहरू नै ठूला शक्तिको आड़मा जोगिएका छन्। अन्यलाई फेरि ठग्ने काममा उनीहरू लागेको देखिन्छ। विभिन्न देश पठाइदिन्छु भनेर लाखौं रूपियाँ उठाउने अनि केही समयपछि पीड़ितलाई झुकाएर सम्पर्क विहीन हुने समस्या धेरैतिर छ। यसलाई नियन्त्रण गर्न सबैको सहयोग आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: सल्यानमा स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा फैलिएपछि विज्ञ टोली जाने भएको छ। दार्मा गाउँपालिकामा सीमित देखिएको संक्रमण अहिले जिल्लाका 7 पालिकासम्म फैलिएको छ। स्वास्थ्य कार्यालयले सञ्चालन गरेका शिविरमा मात्रै 2400 भन्दा बढ़ीको परीक्षण गर्दा 472 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। जिल्लामा प्रकोपकै रूपमा संक्रमण फैलिन थालेपछि थप विज्ञ सहितको टोली बोलाइएको सल्यान प्रमुख जिल्ला अधिकारी वन्दना कुमारी केसीले सीआईएनसँग बताउनुभयो।
6: खासमा अब अहिलेसम्मको अवस्था हेर्दाखेरि चाहिँ संख्यात्मक अनुपात चाहिँ घट्या छ संक्रमणको। अब हिजोसम्मको हेर्नुहुन्छ भने टोटलमा 480 जनामा लगभग देखिया छ। उहाँहरूको भनाइअनुसार चाहिँ हप्ता दिनभित्रमा यो अन्डर कन्ट्रोल हुन्छ भन्ने कुरा छ र यसको लागि हामीले विशेष हेर्नुपर्छ भनेर आज मात्रै हाम्रो नेपालगंज आइसकेको छ स्वास्थ्य सेवा विभागबाट विज्ञको टोली। त्यो अब भोलि बिहान 12 बजेसम्म हाम्रो सबभन्दा पहिला देखिएको दार्मा गाउँपालिकामा 12 बजेसम्म यो टिम पुग्छ। खासै अब डरलाग्दो अवस्था छैन, अनुपात घटिरहेछ, स्वास्थ्य कर्मीहरू सबै हुनुहुन्छ, औषधिको सप्लाई पनि राम्रो छ। अब उहाँहरूको भनाइमा चाहिँ यो नियन्त्रणमा छ, त्यस्तो डरलाग्दो अवस्था छैन भन्ने रहेको छ अहिलेसम्मलाई।
5: संक्रमणका कारण दार्मा गाउँपालिकामा मात्र 8 जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा 1 महिला, 1 बालक र 6 पुरूष छन्। स्वास्थ्य कर्मीका अनुसार मृतक मध्ये अधिकांश दीर्घ रोगी र ज्येष्ठ नागरिक छन्। हामीले स्क्रब टाइफस के हो, यसबाट बच्न के गर्ने भन्ने विषयमा सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई सोधेका छौं।
3: अब स्क्रब टाइफसको कुरा गर्दाखेरि उपचार अति सरल छ। अब यो अहिले सल्यानमा जुन तरिकाले फैलिरहेको छ त्यो आफैमा एउटा अलिकति सायद हामीले धेरै कुराहरू जानकारीमा नल्याएर पनि होला, तर यसको यदि उपचार हेर्ने हो भने चाहिँ एउटा सामान्य एन्टिबायोटिकको हामीले प्रयोग गर्छौँ र हामीले यदि छिटोभन्दा छिटो यसको पहिचान गर्न सक्यो भने त्यो भनेको अब हामीले 8 किटहरू पनि प्रयोग गर्न सक्छौँ, जसले गर्दाखेरि अहिले फैलिरहेको ठाउँमा यो देख्यो भने त्यो सम्भावना बढेर जाने भयो। एउटा सामान्य एउटा एन्टिबायोटिक एक कोर्स हामीले दिन सक्यो भने पूर्ण रूपमा निको भएर जान्छ। त्यसले गर्दा स्क्रब टाइफस पहिचान गर्न सहज छ र लक्षणको आधारमा पनि हामीले गर्न सक्छौँ र उपचार एकदमै सरल छ। यसको लागि चाहिँ हामीले छिटोभन्दा छिटो पहिचान गर्नुपर्छ र हामीले एन्टिबायोटिकको प्रयोग गर्यो भने पूर्ण रूपमा निको भएर पनि जान्छ। बस्ती उपायमा विशेष गरेर यो मुसामा अलिकति यो जुन सिगर माइट भन्ने जुन केटाको कुरा गरे त्यो देखिने गरेको नेपालको एउटा अध्ययनहरूले पनि देखाएको छ। तसर्थ हामीले मुसा आउने वातावरण सिर्जना गर्नु भएन र यो अलिक अग्लो झारपातहरूमा बढी हुने भएको हुनाले त्यो हामीले अलिकति यो जुन कपडा भनौँ हामीले शरीर ढाक्ने खालको कपडा लगाउनु एकदम जरुरी छ। गाउँघरतिर खास गरी घाँस दाउरा गर्दाखेरि चाहिँ अलिक बढी मात्रामा त्यतातिर बढी देख्ने गरेको चाहिँ हामीले पाउँदछ। तर यसको मतलब यो होइन कि सहरमा हुँदैन भन्ने कुरा चाहिँ होइन। यसमा चाहिँ हामीले बस्नको लागि चाहिँ खास भन्यो भने चाहिँ कपडा पूर्ण रूपमा शरीर ढाक्ने नै लगाउनु पर्छ भन्ने हो। त्यति गर्न सक्यो भने चाहिँ हामीले यो स्क्रब टाइफसबाट हामी बस्न सक्दछ। तर यसको लागि अब एउटा जनचेतना पनि एकदम महत्वपूर्ण छ र सरकार भनौँ सम्बन्धित निकायले पनि यसमा यो जानकारीहरू चाहिँ पर्याप्त मात्रामा दिनुपर्छ भन्ने चाहिँ मलाई लाग्दछ। यति गर्न सक्यो भने हामीले अहिले फैलिएर स्क्रब टाइफसलाई छिटोभन्दा छिटो रोक्न सक्दछौँ भन्ने चाहिँ मलाई लाग्दछ।
5: प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार अगाडि बढ़िरहेको बताउनु भएको छ। आज इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले मल कारखाना स्थापनाका लागि सरकारले चाँडै प्रस्ताव आह्वान गर्ने तयारी गरेको बताउनु भएको थियो। छलफलमा सांसदहरूले बाढ़ी पहिरोको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। छलफलमा कुनै नयाँ योजना वा नीति सम्बन्धी सिधै प्रधानमन्त्री कार्यालयमा सम्पर्क गर्न सकिने र त्यस्तो प्रस्ताव लिएर आउने सांसद तथा व्यक्तिसँग सहज रूपमा भेट गर्न सकिने आश्वासन समेत प्रधानमन्त्रीले दिनुभएको थियो। बैठकका विषयमा जानकारी गराउन सांसद सागर ढकालले भन्नुभयो,
1: समग्रमा आइडियाको मात्रै कुरा भयो, के गर्न सकिन्छ अनि कसरी चाहिँ देशलाई अगाडि बढ़ाउन सकिन्छ, पूर्वाधारको समस्याहरू के हो, होइन सबभन्दा मेजर कुराहरू अब कसरी अगाडि जाँदैछ, हामी कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरामा समग्र सबै इन्जिनियर्सहरूले आफ्नो धारणाहरू चाहिँ राख्नुभयो। विभिन्न धारणाहरू थियो। पूर्वाधारको लागि चाहिँ हामीले 3 शिफ्टमै काम गर्नुपर्छ, कुनै एउटा मोडल ठाउँ चाहिँ बरू त्यसलाई निर्माण गरौँ, होइन कुनै एउटा जिल्ला हुन सक्ला त्यसमा चाहिँ 3 शिफ्टमै काम गर्नु पर्यो। जसरी जिल्लामा चाहिँ हामीले मोडल बनाएर लिएर जान सकिन्छ र त्यो सफल भयो भने देशभरि नै 3 शिफ्टमा काम गर्न सकिन्छ भन्ने चाहिँ पहिलो कुरा थियो।
5: प्रतिनिधि सभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2083 पारित भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्री महावीर पुनले राखेको राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो। सो प्रस्ताव प्रस्तुत गर्दै मन्त्री पुनले DNA परीक्षणलाई तीव्र र प्रभावकारी बनाउन तथा प्रदेश स्तरमा विस्तार गर्न विधेयक ल्याउनु परेको बताउनुभयो।
7: विधि विज्ञानको एउटा आफ्नो नयाँ प्रयोगशाला बनाउने भनेर अब भवन निर्माण चाहिँ के अरे विभागलाई चाहिँ त्यसको चाहिँ नक्सा बनाउनको लागि त्यो डिजाइन गर्नको लागि चाहिँ त्यो दिइसकेको छ। अब भवन पनि बन्छ, आधुनिक उपकरण आउँछ, त्यसकारणले झन्नै अब 20 करोड रुपियाँ जतिको चाहिँ के अरे उपकरणहरू किन्ने भनेको छ। भवनमा कति लाग्छ थाहा छैन। यहाँ सुरु गरेपछि अर्को वर्ष गर्दै अब प्रदेशतिरकोलाई पनि तिनीहरूलाई चाहिँ सबलीकरण गर्दै लैजाने भन्ने कुरा चाहिँ छ। अब विश्वास गर्नुहोस् कि विधि विज्ञानको प्रयोगशाला चाहिँ राम्रो भन्छ।
5: विधेयकमा तथ्याङ्क अनधिकृत रूपमा बाहिर नजाने गरी सुनिश्चित गर्ने प्रावधान राखिएको उहाँको भनाइ छ। विधेयकमाथि सांसदहरूले आफ्नो प्रतिक्रिया राखेका थिए। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। कानून न्याय तथा मानव अधिकार समितिले विद्यमान कानूनी व्यवस्थासँग स्पष्ट रूपमा जोडिएर अन्तिम रूप दिन निर्देशन दिएको छ। आज बसेको समिति सभापति समीक्षा बास्कोटाले समितिको प्रतिवेदनमा समेटिएका सुझावलाई समेटेर अन्तिम रूप दिन निर्देशन दिनुभयो। कैद माफी, गलत लगत कट्टा, आम माफी, सामुदायिक सेवा तथा कारागार व्यवस्थापन लगायतका विषयमा नयाँ व्यवस्था सृजना गर्नुभन्दा विद्यमान ऐन तथा मुलुकी संहितामा रहेका सम्बन्धित प्रावधानलाई स्पष्ट रूपमा उद्धृत गर्नुपर्ने उहाँले बताउनुभयो।
2: म समिति सचिवजीलाई के निर्देश पनि गर्छु भने यो कैद माफी शारीरिक श्रमको जुन कोर्ट गर्नुपर्छ त्यो ऐनलाई नै कोर्ट गरेर गरौं, किनभने हामीमा ऐन अलरेडी छ, त्यो ऐनलाई ठ्याक्कै इम्प्लिमेन्ट गर भनेको हो कि हामीले यहाँनिर थप एक्स्ट्रा केही भनेको होइन र यो हामीले प्रतिवेदनमा सुझाव दिएको हो. ऐन अलरेडी बनेकै छ भनेपछि त्यो शारीरिक श्रम सम्बन्धीको ऐनलाई पनि ठ्याक्कै कोटै गर्न भनेर म समिति सचिवलाई निर्देश गर्छु.
5: तीन वर्षसम्मको कैद सजाय पाएका व्यक्तिलाई कारागार पठाउनुको सट्टा सार्वजनिक हित तथा विकास निर्माणका काममा संलग्न गराउने सम्बन्धी सुझावमा कम्युनिटी सर्भिस र श्रम कैदलाई एउटै अर्थमा प्रयोग नगर्न समितिको निर्देशन छ. साझा खबरमा अब खेल खबर. जापानमा भएको विश्व एसियन गेम्समा काँस्य पदक जित्न सफल नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ. थाई इयर मार्फत नेपाली टोली आज दिउँसो स्वदेश फर्किएको हो. दुई दिन अघि आउने तय भए पनि थाइल्याण्डमा बाढ़ीले उडान प्रभावित हुँदा नेपाली टोली उतै रोकिएको थियो. नेपालले थाइल्याण्ड र श्रीलंकालाई हराएर सेमी फाइनल पुग्दै काँस्य पदक हात पारेको थियो. नेपाल सेमी फाइनलमा भने भारतसँग पराजित हुन पुग्यो. नेपाली महिला कबड्डी यसअघि 19 एसियन गेम्समा पनि काँस्य पदक जितेको थियो. र पोखरा भ्रमणमा रहेको भूटान क्रिकेट टोलीमाथि घरेलु टोली गण्डकी प्रदेशले लगातार दोस्रो जीत निकालेको छ. पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा आज भएको खेलमा गण्डकीले भूटानलाई 64 रनले पराजित गर्यो. यसअघि हिजो भएको पहिलो अभ्यास खेलमा गण्डकीले भूटानलाई 8 विकेटले पराजित गरेको थियो. गण्डकीले दिएको 157 रनको लक्ष्य पछ्याइएको भूटान 17 ओभर 4 बलमा 132 रनमा समेटियो.
0: सन्तोषी रावल. बाढ़ी प्रभावित जिल्लामा सुत्केरी र गर्भवतीलाई अझै पनि समस्या
8: र उहाँलाई रेस्क्यू गरेर ल्याइसकेपछि सुविधा सम्पन्न अस्पतालमा उपचार गर्ने निशुल्क रूपमा
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली. मासु प्रशोधन भण्डारण र बिक्री वितरणमा निश्चित मापदण्ड लागू गर्नको लागि एनको पर्खाई कुराकानी लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
9: क्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्. शर्तहरू लागू हुनेछन्. एनसेल नेपालकै लागि.
10: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि.
11: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने. आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि. यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु.
10: ओहो, तिमी त घरको खाने भएछौ नि.
12: के को सरसल्लाह हो दुईजनाको?
11: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर.
12: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ. यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन. धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ.
10: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
12: अवश्य सक्छौ. यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि. यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि.
0: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं. विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं. हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ. ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन.
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट.
13: तपाईले कोठा भाडामा बस्ने वा अस्थायी घर बनाउने मध्ये कुन चाहिँ निधो गर्नुभयो? उत्तरगया गाउँपालिका रसुवामा यी दुई मध्ये एक प्रकारको बास तोकेर वडा र पालिकामा निवेदन दिइसकेका छन्. अब त्यसपछि के हुन्छ त? पालिकाका उपाध्यक्ष चमेली गुरुङ
14: जो अस्थायी बसोबासमा बस्नुहुन्छ उहाँले अस्थायी बसोबास जाने भनेर नै फारम भरिसक्नु भएको छ। जो कोठामा बस्नुहुन्छ कोठा भाडा लिन्छु भनेर पनि फारम भरिसक्नु भएको छ। हामीले स्थायी बसोबासको र अस्थायी बसोबासको बीचको पिरियडमा कुन अप्सन तयार गर्ने भनेर हामीले उहाँहरूलाई सोधिसकेका छौँ। स्वैच्छिक रूपमा अस्थायी बसोबासमा जान्छौँ अथवा कोठा भाडामा जान्छौँ भन्ने भनिसक्नु भएको छ। त्यो कारणले गर्दाखेरि हामीलाई छुट्याउन त्यति गाह्रो अवस्था छैन। अब अस्थायी बसोबासमा बसोबास गर्ने व्यक्तिहरू जो कोठा भाडामा बस्नुहुन्छ उहाँहरूको हामीले खाता नम्बर कलेक्सन गरिसकेका छौँ। सरकारबाट दिनुपर्ने कोठा भाडाको पैसा हामीले खाता मार्फतै भुक्तानी गर्छौँ र अस्थायी बसोबासमा बस्ने चाहिँ हाम्रो केन्द्रीय सरकार एनडीआरआरएमबाट कस्तो प्रकारको अस्थायी बसोबासको चाहिँ नक्साङ्कन स्वीकृति हुन्छ सही बमोजिमको हामी तिनै तहको सरकारको समन्वयमा र विभिन्न सहयोगी हातहरू हुनुहुन्छ संघ संस्थाहरू एनजिओ एनजिओहरू हुनुहुन्छ उहाँहरूसँगको सहकार्यमा हामीले सरकारको मापदण्डलाई पूरा गरेर चाहिँ हामीले अस्थायी बसोबास बनाउन पर्ने हुन्छ। हाम्रो क्षेत्रको सुरक्षित स्थानहरू हामीले पहिचान गरिसकेका छौँ। त्यहाँ अस्थायी बसोबास निर्माण गरेर हामी छिटै नै सार्छौँ भन्ने तयारी छ।
13: उत्तरगया गाउँपालिका रसुवाका उपाध्यक्ष चमेली गुरुङ बसोबासका लागि सुरक्षित जग्गा छनौट भइसकेको कोठा भाडामा बस्न चाहनेका लागि बैंक खातामै राहत रकम पठाइने योजना बताउनुहुँदै बाढ़ी प्रभावित जिल्लामा सुत्केरी र गर्भवतीलाई समस्या छ। त्यसमाथि सड़क बन्द भएपछि स्वास्थ्य चौकी वा अस्पताल जान गाह्रै भएको छ। यस्तो बेला तपाईंलाई 9852255254 फोन नम्बर काम लाग्न सक्छ है।
15: भदौको 10 गते भुटीकसी नदीमा आएको चाहिँ भीषण बाढ़ीका कारणले गर्दाखेरि विशेष गरेर रसुवा नुवाकोट धादिङका विभिन्न पालिकाहरूमा सड़क सञ्जाल अवरूद्ध भएको छ। यो कार्यक्रमले ती क्षेत्रबाट पनि गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार गर्ने कार्यक्रम सञ्चालनमा छ। तपाईँहरूको घर आँगनमा तपाईँहरूको छेउछाउमा यसरी चाहिँ विपदमा परेका गर्भवती तथा सुत्केरी महिलाहरू हुनुहुन्छ भने कम्तीमा पनि मन्त्रालयको चाहिँ हटलाइन जो मैले आफैले चाहिँ त्यसलाई ह्यान्डल गर्छु 9852255254 चाहिँ यहाँले सम्पर्क गर्न सक्नुहुन्छ र प्रक्रिया पुऱ्याएर हामीले चाहिँ यो सुविधा ल्याउँछौ र उहाँहरूलाई रेस्क्यू गरेर ल्याइसकेपछि सुविधा सम्पन्न अस्पतालमा उपचार गर्ने निशुल्क रूपमा फर्किँदाखेरि यातायातको व्यवस्था पनि 20,000 चाहिँ छ र उहाँहरू तत्कालै अहिले आफ्नो घरमा जान नसकेको अवस्थामा हामीले बुढा नीलकण्ठमा चाहिँ एउटा होल्डिङ सेन्टर बनाएर केही समय राख्ने पनि मन्त्रालयले प्रावधान गरेको छ।
13: अन्जु ढुङ्गाना महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका परियोजना प्रमुख आजदेखि बेत्रावतीसम्मको बाटो पुनः खुलेको छ। नेपाली सेना सड़क विभाग र विशेष कार्यदलको निरन्तरको प्रयासपछि अस्थायी ट्र्याक खोल्ने काम भएको सड़क विभागले जनाएको छ। यो बाटो खुलेसँगै अब बेत्रावतीसम्म जान समस्या हुने छैन। तपाईंलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै। अर्को अंकमा फेरि भेटौंला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पशु वधशाला ऐन लागू भएपछि उपभोक्ताले स्वच्छ मासु पाउने
16: पशु वधशाला र मासु जाँच ऐन लागू भइसकेपछि यदि हामीले एन्टीमोर्टम पोस्टमोर्टम इक्जामिनेशन गर्ने व्यवस्था कार्यान्वयन गर्न सक्यौं भने त्यो बेलामा राज्यले अथवा सरकारले ग्यारेन्टी गर्छ कि यो मासु पसलमा भएको मासु स्वस्थ छ अथवा त्यहाँनिर मिलावट भयो भने के गर्न पाइने के गर्न नपाइने सबै कानूनमा व्यवस्था गरिएको छ। त्यसकारण उपभोक्ताले स्वच्छ मासु पाउने ग्यारेन्टी हुन्छ।
0: मासुको प्रशोधन भण्डारण र बिक्री वितरणमा निश्चित मापदण्ड कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: ओहो बहिनी के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु। हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
18: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ। भुकाइ पनि फरक छ अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
17: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि। यसलाई खोप लगाउनु भएको थियो?
18: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
17: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो। लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
18: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
19: दाजु बहिनीको गन्थनमा म पनि मिसिए। यो रोग रोगी कुकुर बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घरपालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनुपर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
18: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
13: विश्व रेबिज दिवस 2026 एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
20: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
21: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। 32 वर्षदेखि निर्माणको क्रममा रहेको पशु बस्ताला सञ्चालन ऐन अहिले आएर अन्तिम अवस्थामा पुगेको छ र यसलाई टुङ्गोमा पुर्याउने कुरा भएको छ र छिट्टै कार्यान्वयनमा आउने आशा पनि गरिएको छ। यसले व्यवस्थित बस्तालाको अभावमा लामो समयदेखि खुल्ला तथा अव्यवस्थित स्थानमा पशुवध गर्ने, सरसफाईमा पर्याप्त ध्यान नदिने र मासुको गुणस्तर तथा स्वास्थ्य परीक्षणमा धेरै देखिएका समस्याको समाधान गर्ला भन्ने आशा छ। बस्ताला सञ्चालनसँगै पशुको स्वास्थ्य परीक्षण, स्वच्छ तथा वैज्ञानिक ढंगको वध, मासुको निरीक्षण, प्रशोधन भण्डारण र बिक्री वितरणमा निश्चित मापदण्ड लागू हुनेछन् र यसले पक्कै पनि फाइदा गर्नेछ। पशु चिकित्सक मोदनाथ गौतमसँग हामीले यसै विषयमा कुराकानी गरेका छौं।
16: यो 2055 सालमा पशु बधशाला र मासु जाँच ऐन 2055 र 2057 सालमा पशु बधशाला र मासु जाँच नियमावली जारी भयो। तर यो ऐनमै भएको प्रावधान अनुसार यसमा के कुरा उल्लेख थियो भने छ अहिले पनि भने राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको मितिमा क्षेत्रमा तोकिएको मितिदेखि लागू हुनेछ भन्ने प्रावधान ऐनमा रहेको छ र त्यसै प्रावधान बमोजिम 2061 सालमा हेटौँडा नगरपालिकाको औद्योगिक क्षेत्रभित्र रहेको बधशालालाई टार्गेट गरेर 4 किल्ला तोकेर त्यो ऐन लागू भएको सूचना राजपत्रमा प्रकाशन गरियो। तर विडम्बना कस्तो भयो भने केही तोकिएको क्षेत्रमा मात्रै लागू भयो। 4 किल्ला तोकिएको थियो, त्यो 4 किल्ला तोकिएको भन्दा 4 किल्लाभन्दा बाहिरपट्टि गएर पशु खसी बध गर्ने
22: काट्ने मान्छेले व्यवसायीहरूले त्यो क्षेत्रभन्दा बाहिर गएर काट्दिनु भयो,
16: बाहिर गएर काट्दिनु भयो,
22: बाहिर गएर काटिसकेपछि त नियम लागेन,
16: नियम लागेन र यसरी त्यहाँनिर चाहिँ त्यो नेपाल सरकारले निकै कोसिस गर्यो कार्यान्वयनका लागि र पूर्ण सफलता प्राप्त गर्न सकिएन र यो कार्यान्वयन गर्नुपर्छ भनेर सरकार लागिरह्यो तर कार्यान्वयन गर्न नसकेको यथार्थ छँदैछ। हाम्रो बीचमै
22: 26 वर्षदेखि
16: बीचमा सुर्खेतमा फेरि अर्को एउटा बच्चाला बन्ने कुरा भयो, बन्यो र त्यहाँ पनि फेरि हामीले बच्चालालाई नै एरियालाई नै 4 किल्ला मानेर लागू गर्यौं, त्यो पनि सफलतामा हामी पुर्याउन सकेनौं। फेरि बुटोबलमा त्यसै गरी एउटा बच्चाला बन्यो, त्यहाँ पनि बच्चालाको वरिपरिलाई मात्रै बाहिरतिर चाहिँ चलिरह्यो, बध गर्ने काम चलिरह्यो र यो पूर्ण कार्यान्वयन गर्न हुन सकेन। यो अवस्था हो। अब यसको कारणहरूको पछि जाने हो भने चाहिँ धेरै कारणहरू छ। एक त हामी उपभोक्ताहरू आफै पनि धेरै सचेत छैनौं जस्तो लाग्छ कि हामीलाई फ्रेस मासु चाहिन्छ, काट्दैको मासु हामीलाई चाहिएछ, फ्रिजमा राखेको मासु भनेको बासी मासु हो, यो त के ल खाने भन्ने खालको सोच छ, यसमा परिवर्तन हुन जरुरी छ। स्वास्थ्यको हिसाबले फ्रेस भन्दा डिप फ्रिजमा राखेको मासु स्वास्थ्यकर हुन्छ भन्ने कुराको चेतना पनि हामीले फैलाउनु पर्नेछ जुन ढिलो भइसकेको छ।
22: सबैभन्दा पहिला त स्वस्थ मासु हामीले खान जरुरी छ र स्वस्थ मासु नखाँदाखेरि चाहिँ हाम्रो स्वास्थ्यमा कस्तो खालको असर पर्छ भन्ने कुरा बुझ्न चाहिँ जरुरी रहेछ जस्तो लाग्यो। उपभोक्ता सचेत हुने बित्तिकै त यो कार्यान्वयनमा कुनै समस्या भएन होइन।
16: एउटा कुरा त उपभोक्ता सचेत हुने कुरा भयो, सँगसँगै अरू पूर्वाधारका कुराहरू पनि सँगसँगै जोडिएर आउँछ। फेरि उपभोक्ताले चाहिँ ल मलाई म डिप फ्रिजको मासु खान्छु, यो फ्रिज गरेकै मासु खान्छु, मैले ताजा मासु खाँदैन भनेर भन्यो भने पनि त्यतिले मात्रै के स्वच्छता अथवा स्वच्छता प्रमाणित गर्छ त? अवश्य गर्दैन। त्यसका केही पूर्वाधारहरू छन् जुन कुरा एउटा चेनमा जानुपर्ने हुन्छ।
22: बच्चालाई पनि त हाम्रो स्वस्थ हुनु पर्यो, सफा हुनु पर्यो।
16: पहिलो कुरा त बच्चालाई हुनु पर्यो, त्यो बच्चालाई स्वच्छ सफा हुनु पर्यो र त्यसमा केही पूर्वाधारहरू मिनिमम पूर्वाधारहरू भएकै हुनु पर्यो अनि मात्रै त्यहाँबाट वध हुन्छ, स्वस्थ पशु वध हुन्छ, फेरि मासु जाँच हुन्छ, स्वस्थ मासु अनि बल्ल उपभोक्ताकोमा पुग्छ। यो लाइनमा यो चेनमा गयौँ भने मात्रै हुन्छ। अब अहिलेसम्म किन हुन सकेन भन्ने सन्दर्भमा चाहिँ मेन कुरा भनेको हामी कहाँ बस्छौँ, जहाँसुकै जुनसुकै तिनवटा तहको सरकार छ हामी सबैलाई थाहा छ, तर जहाँ बसे पनि हामी कुनै न कुनै स्थानीय तहमा त छौँ नि र त्यो स्थानीय तहमै हो बध हुने पनि कुनै न कुनै स्थानीय तहमा हुन्छ, बच्चालाई त्यहीँ हुन्छ, मासु पसल त्यहीँ हुन्छ र त्यसकारण मेन भूमिका कसको हुनु पर्यो?
22: स्थानीय सरकारको हुनु पर्यो भन्ने
16: सरकारको हुनु पर्यो, मेन त हुनै पर्यो।
22: स्थानीय सरकारलाई नै यसको अधिकार पनि स्थानीय सरकारलाई नै दिएको छ।
16: स्थानीय सरकार सञ्चालन ऐनले पनि बच्चालाई सञ्चालन गर्ने अनि मासु पसल नियमन गर्ने कुराहरूको अधिकार समेत स्थानीय सरकारलाई दिएको छ। फेरि यसो भनेर स्थानीय सरकारको मात्रै हो अरूको अरू भनेर अरू दुईटा सरकार पन्चिने अवस्था चाहिँ छैनन्। फेरि किनभने
22: कहिले कहिले हुन्छ जस्तो चाडपर्वको बेलामा मासु पसलहरू अनुगमन गर्ने, मासु काट्ने ठाउँहरूको अनुगमन गर्ने कुरा चाहिँ हुन्छ तर त्यसपछि फेरि हराउँछ।
16: यो खास खास चाडपर्वको बेलामा किन भएको होला भन्ने पनि
22: धेरै भएको भएर पनि होला।
16: त्यो बेलामा चाहिँ के हुन्छ भने मासु पसल भन्दा बढी चाहिँ लाइभ एनिमलकै जीवित जनावरकै त्यो हाट बजारमै स्वस्थ छ कि छैन भनेर स्वास्थ्य परीक्षण गर्ने बढी गरिन्छ। किन त्यसरी गरिन्छ भने खास गरी के भन्छ सहरी एरियाहरूमा दसैँको बेलामा घर घरमै लगेर खसी काट्ने प्रचलन हुन्छ। घरमा खसी काटिएन भने के दसैँ आएर भन्ने बालबच्चाहरूको पनि त्यस्तो खालको अब मनोवृत्ति भइसकेको छ। त्यसकारण चाहिँ त्यो जनावर घरमा जाने जनावर कमसेकम स्वस्थ जाओस् भन्ने हिसाबले यी सिम्बोलिक रूपमा त्यो दसैँ चाडपर्वको बेलामा चाहिँ विशेष गरी स्वस्थ पशु जाओस् घरमा त्यसबाट कुनै
22: कसैलाई पनि स्वास्थ्यमानि नहोस्
16: भन्ने हिसाबले चाहिँ
22: अब अहिले सरकारले 26 वर्षदेखि लागू गर्न नसकेको ऐन फेरि कार्यान्वयन गर्ने जमर्को गरेको छ। यो ऐन कार्यान्वयन भयो भने चाहिँ आम उपभोक्तालाई हुने फाइदा चाहिँ के हो?
16: प्रत्यक्ष फाइदा भनेको उपभोक्ताले जुन मासु अहिले सेवन गरिरहनु भएको छ, अहिले सेवन गरिरहेको हामीले उपभोग गरिरहेको मासु स्वस्थ नहुन पनि सक्छ, केही छँदै छैन, स्वस्थ हुँदै होइन भन्ने कुरा पनि नहुन पनि सक्छ। तर मासु पशु बच्चालाई र मासु जाँच ऐन लागू भइसकेपछि यदि हामीले एन्टिमोर्टम पोस्टमोर्टम इक्जामिनेसन गर्ने व्यवस्था कार्यान्वयन गर्न सक्यौं भने त्यो बेलामा राज्यले अथवा सरकारले ग्यारेन्टी गर्छ कि यो मासु पसलमा भएको मासु स्वस्थ छ, अथवा त्यहाँनिर मिलावट भयो भने के गर्न पाइने के गर्न नपाइने सबै कानूनमा व्यवस्था गरिएको छ। त्यसकारण उपभोक्ताले स्वच्छ मासु पाउने ग्यारेन्टी हुन्छ।
1: सल्यानमा स्कब टाइफसको संक्रमण तीव्र रूपमा फैलिएपछि त्यहाँ विज्ञ टोली पठाउने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार अगाडि बढ़ेको बताउनु भएको छ। प्रतिनिधि सभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2083 पारित भएको छ। कानून न्याय तथा मानव अधिकार समितिले विद्यमान कानून व्यवस्थालाई संशोधन गर्ने र नयाँ नयाँ कानून बनाएर राज्य संयन्त्रमा केही परिवर्तन देखाउनु पर्ने बताएको छ। र जापानमा भएको 20 एसियन गेम्समा कास्य पदक जित्न सफल नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 15 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम एक सय एक मेगाहर्ज
1: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागु औषध कन्सल्टेन्ट न्यूरोसाइकोट्रिक डाक्टर आइनोडिन बागवान
2: यही असोज 17 गते तेस्रो शनिबारका दिन
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन लगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
3: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
2: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार।
4: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजे। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: विजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार बिहीबार बिरामी जांच कर आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
2: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
1: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
2: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
1: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
2: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
1: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
2: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
1: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
2: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
1: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
2: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
1: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
2: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।

0: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्ते 60 मा उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
1: मैले त एक पेटी चाउचाउ रु 600 मा किने।
0: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टिकापुर, कैलाली। संचालक प्रदीप बहादुर विष्ट। सम्पर्क नम्बर 9848-40-22-41।
2: रिमाल मेडिकल हल टिकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
3: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल MBBS NAMS
2: यही असोज 17 गते शनिबारको दिन
3: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जिउ दुख्ने, मांसपेशी वा हात जोड्नीको दुखाई, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागु पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला। डाक्टर आउने दिन यही असोज 17 गते शनिबार।
3: सम्पर्क रिमाल मेडिकल हल टिकापुर कैलाली। सम्पर्क नम्बर 0915602067, मोबाइल नम्बर 9825-69-13-75 र 9806-71-598।

0: कतै भुक्छे
1: कतै बाढी
2: कतै पहिरो
3: जलवायु परिवर्तनले मानव जीवनमा चोट पार्छ गहिरो
4: त्यसैले वृक्षारोपण गरौ जंगल बचाऊ भुक्छेबाट जमिन जोगाऊ
3: सामुदायिक रेडियो टीकापुर एफएम द्वारा जनहितमा जारी सन्देश
5: टीकापुर नगरपालिका एक नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध
6: जन्म दर्ता विवाह दर्ता बसाई सराई सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिनभित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं
5: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं
6: ढल वा सड़कमा व्यवसाय नगरौं सार्वजनिक स्थलमा ढुङ्गा माटो बालुवा गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं
5: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं चौपायालाई छाडा नछोडौं सड़क छेउमा नबाधौं
6: एक घर तीन बिरुवा अनिवार्य रोपौं सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो
5: आफ्नो नगर सफा सुन्दर बनाउन आआफ्ना ठाउँबाट लागौं
6: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-44-0598 सम्पर्क गर्नुहोला
5: एक नम्बर वडा कार्यालय टीकापुर नगरपालिका

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
2: घाँटी अररो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।

0: पर्स हराएको सूचना टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजेभित्र हुलाकी राजमार्ग हुँदै लम्की खक्रौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रूपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेट्टाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 98 12 69 25 57 97 0 39 40 350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेट्टाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।
1: दाई बेड्ड भूक लाग्ता खाजा बाँकी नै। ए काकी फे आइल बाटे। राम राम काकी।
2: राम राम हो नानी, मजा बाटो ऐसन ले छाइड भारी हो स्याकल बाजे। आप भली भुआस कर दिए परल है, समय में भुआस कर दिल से आपन जिम्मेवारी फे वरिना और जनक बात फे सुननी पड़ना।
3: आ दिदी फे ऊ बेला आपन कट्रा पढ़ना इच्छा रह, छुट्टी में भुआस कर दे का मुआ दाई बाबा कर लग गलती जस्ता फिर डोरे नी चाहू। दीदी मई चाहे ई बाल विवाह कर नी चाहू, ई बाल विवाह नी करन दीदी।
4: शारीरिक मानसिक रूपमा सक्षम नै होकर किशोरावस्थामा जो छाइक भुवास कैदेनासे दाई ओ बच्चा दुनूके स्वास्थ्य खतरामा पर स्याकर, ऊ हिंसाके शिकार बन स्याकर, उही विद्यालय छोड पर्ना बाध्यता हुइसक थिस, ऊ रोजगार फे नै पाए, ओ गरिबीमा बाँच बाध्य हुई पर्थिन। नेपालकै कानून अनुसार 20 वर्ष नै पुगे भुवास कराई नै हुए, असिन करैलसे 3 वर्षसम्म कैद ओ 30,000 रूपियाँसम्म जरिवाना हुई स्याकर, ओ असिन भुवास कानूनी मान्यता
2: टिकापुर नगरपालिका वडा नम्बर 300 देगिलक जनहितमा जारी सन्देश।
5: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
6: सकिने निष्कर्षमा अध्ययन समिति सरकारलाई प्रतिवेदन बुझाउने तयारी।
7: प्रतिवादीहरूको बयान अरू प्रमाणहरू उपलब्ध भएसम्म हामीले हेरेका छौँ, त्यसको आधारमा हामीले रिपोर्ट तयार पारेका छौँ, त्यही बुझाउने हो भोलि।
6: बाढी पछिको चुनौती बीच विश्वमञ्चमा उठाइएका मुद्दामा नेपालले कस्तो प्रतिक्रिया पायो?
8: पुनर्निर्माणको विषयमा सहयोग गर्नेतर्फ सबैको चासो र रुचि रहेको मैले पाएँ भने जुन प्रकोपमा हामी परेका छौँ त्यसप्रति पनि एकबद्धता रहेको मैले पाएको छु।
6: र इजरायल जाँदै गरेको विमानको ककपिटमा देखिएको तनाव दुर्घटना गराउने प्रयास जस्तो देखिएको नेतन्याहुको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
9: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। इजरायली प्रधानमन्त्रीले तेल अविवतर्फ उडान गर्दा साउदी अरेबियामा आपतकालीन अवतरण गरेको एउटा विमानका पाइलटले अर्का पाइलटलाई धारिलो हतियार प्रहार गरेर विमान दुर्घटना गराउन चाहेको जस्तो देखिएको बताएका छन्। बेन्जामिन नेतान्याहुले आफूलाई एकजना यात्रु र एक चालक दलका सदस्य ककपिटको ढोका फोडेर धारिलो हतियार प्रहार गर्ने पाइलटलाई काबूमा लिन सफल भएको जानकारी दिइएको बताए। त्यसपछि चालक दलका अर्का सदस्यले विमानलाई स्थिर बनाएको नेतान्याहुले बताए। आक्रमण गर्ने पाइलटलाई पक्राउ गरिएको उनको भनाइ छ। फ्लाई दुबईको उक्त विमानमा सवार एक यात्रुले बीबीसीसँग भने, विमानमा अगाडि दुईजना पाइलटहरू थिए, एकले अर्कामाथि धारिलो हतियार प्रहार गरे र अर्को उडान भर्ने जिम्मा पाएका दुईजना चालक पनि सो विमानमा थिए। उनीहरू युरोपेली देशका पाइलट थिए, जसमध्ये एक ब्रिटिश नागरिक थिए। उनी भित्र प्रवेश गरे, विमानलाई माथि ल्याए, स्थिर बनाए अनि हामीलाई साउदी अरेबियामा ओह्राले। एक यात्रुको भनाई। राष्ट्रपति जेलेन्स्कीले युक्रेनका विभिन्न ठाउँमा गरिएका पछिल्ला रूसी ड्रोन र क्षेप्यास्त्र हमलामा कम्तीमा 7 जना मारिएको र 24 जना घाइते भएको बताएका छन्। उनले किएव र आसपासका क्षेत्रमा अवस्थित ऊर्जा पूर्वाधारहरूलाई मुख्य निशाना बनाइएको बताए। आवासीय भवन, एउटा गोदाम र एउटा सुपर मार्केटमा पनि आक्रमण गरिएको छ। जेलेन्स्कीले साझेदारहरूले हालै उपलब्ध गराएको नयाँ हवाई प्रतिरक्षा प्रणालीले रूसी बलिस्टिक क्षेप्यास्त्र खसालिदिएको र धेरै ज्यान जोगाएको पनि बताएका छन्। नाइजेरियाका अर्बपति अलीको डांगोटेले केन्याको तटीय क्षेत्रमा एउटा विशाल तेल रिफाइनरी परियोजनाको शिलान्यास गरेका छन्। उनले त्यसलाई अफ्रिकाको औद्योगिक यात्रालाई उज्जवल भविष्यतर्फ डोर्याउने नयाँ अध्यायका रूपमा चित्रण गरे। लामो बन्दरगाहमा 60 अर्ब डलर लागतमा निर्माण गरिने उक्त परियोजनाको दैनिक क्षमता 7 लाख ब्यारल हुने भनिएको छ। शिलान्यास समारोहमा केन्या, युगाण्डा र इथियोपियाका नेताहरू सहभागी थिए। श्रीलंकाको सर्वोच्च अदालतले विपदको प्रतिकार्यमा प्रयोग गर्नुपर्ने सवारी साधन व्यक्तिगत कामका लागि उपभोग गरेकोमा एकजना पूर्व मन्त्रीलाई 20,000 अमेरिकी डलर जरिमाना तिर्न र 3 समाचार पत्रमा क्षमा याचना प्रकाशित गर्न आदेश दिएको छ। विशेष स्रोत साधन सम्पन्न एउटा टोयोटा ल्यान्ड क्रुजर एएचएम फौजी विपद व्यवस्थापन मन्त्री भएको समयमा उनको घरमा पठाइएको थियो, तर उनले त्यसलाई करिब 5 निजी सम्पत्ति सरह प्रयोग गरेका थिए। अदालतले सार्वजनिक जनविश्वासलाई घात गरिएको एउटा ठूलो उदाहरणका रूपमा उक्त घटनालाई लिएको छ। र न्यून प्रजनन दरसँग जुझिरहेको सिंगापुरले सरकारी कर्मचारीहरूलाई लक्षित जोड़ी खोज्न सघाउने सेवा स्थापना गरेको छ। फर्स्ट डेट 21 35 वर्षका स्टाफहरूका लागि खोलिएको हो र प्रयोगकर्ताहरूले केही प्रश्नको जवाब दिएपछि निश्चित समयमा एल्गोरिदमले डेटका लागि समय मिलाइदिने भनिएको छ। अघिल्लो वर्ष सिंगापुरमा 30,000 भन्दा कम बच्चा जन्मिएका थिए, जुन 6 यताकै न्यून हो। यो बीबीसी नेपाली सेवा हो।
10: साझापखमा पुनः स्वागत छ। जेएनजी आन्दोलनका क्रममा भएको विध्वंससँग सम्बन्धित विभिन्न कसूरमा मुद्दा चलाइएकाहरूको मुद्दा फिर्ता लिन मिल्ने वा नमिल्ने भन्ने विषयमा अध्ययन गर्न गठित समितिले केही व्यक्तिको हकमा मुद्दा फिर्ता लिन सकिने निष्कर्षसहित प्रतिवेदन तयार पारेको समितिका संयोजकले बताएका छन्। गृहमन्त्रीका रूपमा सुदन गुरूङको पुनरागमन भएको केही दिनपछि सरकारले पूर्व न्यायाधीश बाबुराम रेग्मीको नेतृत्वमा अध्ययन समिति गठन गरेको थियो। समितिले पाएको 2 अवधि हिजो सकिएको र भोलि सरकारलाई प्रतिवेदन बुझाइने संयोजक रेग्मीले बीबीसीलाई बताए। एक रिपोर्ट। तात्कालिक सुशीला कार्की नेतृत्वको सरकार र जेएनजी पक्षबीचको सम्झौतामा जेएनजी आन्दोलनसँग सम्बन्धित राजनैतिक विरोधका गतिविधिमा सहभागी भएकै आधारमा फौजदारी अनुसन्धान वा अभियोजन नगरिने उल्लेख भए पनि ध्वंसात्मक गतिविधिसँग जोड़िएका मुद्दा फिर्ताको विषय पेचिलो रहँदै आएको छ। जेएनजी अभियान कर्मीहरूले मुद्दा फिर्ताका लागि दवाब दिँदै आए पनि कानूनी जटिलताका कारण सरकारले निर्णय लिन सकेको छैन। मुद्दा फिर्ता गर्न सकिने वा नसकिने बारे अध्ययन गर्न सरकारले गठन गरेको समितिका संयोजक रेग्मी का अनुसार 33 जिल्लाका विभिन्न अदालतमा आपराधिक उपद्रव सहितका कसूरमा 445 मुद्दा दायर छन्, जसमा 1,887 जना प्रतिवादी छन्। 2 लगाएर तयार पारिएको प्रतिवेदन बारे उनले बीबीसीसँग भने,
7: त्यहाँ विभिन्न प्रकृतिका छन् होइन, अब जस्तो व्यक्तिका घरहरू क्षति भएका हानि भएका उनीहरूको जाहेरी परेका कुराहरू पनि छन्। अब केही सरकारी उसका छन्, केही व्यापारिक प्रतिष्ठानहरूका छन्, अब त्यो मध्ये केही खानसाना दिएको भाकाहरू पनि छन्, कोही क्षति नै उल्लेख नभएका जाहेरी दिएर मुद्दा आएका पनि छन् होइन। यो सबैको पहिला हामीले क्याटेगोराइज गरेर त्यो मध्ये योसम्म होला भन्ने हिसाबमा जहाँ हामी पुग्यौं, सबै प्रतिवादीहरूको बयान सयान पनि हामीले हेरेका छौँ, प्रहरीमा भएको बयान कोही अदालतमा छ भने त्यो पनि हेरियो, अरू प्रमाणहरू पनि अलिअलि के पेश छ त्यो पनि उपलब्ध भएसम्म हामीले हेरेका छौँ होइन। त्यसको आधारमा हामीले रिपोर्ट तयार पारेका छौँ, त्यही रिपोर्ट चाहिँ बुझाउने हो भोलि।
10: तपाईँहरूले केही त्यस्ता त्यहाँ चाहिँ नियत नभएकाहरूलाई फिर्ता लिन सकिन्छ त भन्नुभएको छ नि त,
7: त्यहीको हकमा जान्छ त्यो।
10: कतिपय जेएनजी नेताहरूले मुद्दा फिर्ताको विषयमा सरकार उदासीन देखिएको आरोप लगाउने गरेका छन्। यद्यपि आपराधिक नियत भएका र नभएकाहरूबीच वर्गीकरण गरिनुपर्नेमा भने उनीहरू पनि सहमत छन्। जेएनजी अभियान कर्मी सरिष्मा थापाले भनिन्,
11: सुनियोजित रूपमा संगठित रूपमा र आपराधिक मनाशैली आपराधिक गिरोहद्वारा नै गराइएको छ भने मात्रै कारवाही होस् भन्ने चाहिँ हाम्रो सम्झौताले नै मागेको कुरा हो। त्यो बाहेक अरू आवाजमा राजनीतिक प्रतिशोधमा या पोलिटिकल कुनै पनि संस्थानहरूसँग सरकारसँग चित्त नबुझाइ भएर आउनु भएको व्यक्तिहरूलाई चाहिँ राज्यको संयन्त्रले चाहिँ अपराधीकरण नगराओस्।
10: कानूनी मामिलाका कतिपय जानकारहरूले मुद्दा फिर्तालाई अपवादका रूपमा मात्रै लिनुपर्ने बताउँदै आएका छन्। अध्ययन समितिका रेग्मी पनि समितिले प्रतिवेदन बुझाएपछि समेत मुद्दा फिर्ताको प्रक्रिया सहज नहुने बताउँछन्।
7: हामीले पठाइसकेपछि क्याबिनेटले निर्णय गर्छ, त्यसपछि सरकारी वकिल महान्याय देवताको राय हुन्छ, त्यो लिइसकेर फिर्ता लिने ठिक छ सबै कुराले भने अदालतमा जान्छ। जुन अदालतमा मुद्दा दायर भएको थियो त्यो अदालतमा गएर यो मुद्दा फिर्ता पाऊ भन्न निवेदन सहित गएपछि त्यहाँ पनि सुनवाई भएर कोर्टले ओके भन्न फिर्ता दियो भने फिर्ता हुने हो। कोर्टले होइन यो मुद्दा त फिर्ता हुँदैन, यो त हाम्रै कानूनी प्रक्रियाबाट जानुपर्छ भन्ने हो भने हामीले सिफारिस गरेको भरमा मात्रै कोर्ट मान्छ भन्ने पनि छैन।
10: जेएनजी आन्दोलनसँग सम्बन्धित करिब 50 मुद्दामा भने अदालतले फैसला गरिसकेको बताइएको छ। अब अर्को विषय। परराष्ट्र मन्त्री शिशिर खनालले भोटेकोशी त्रिशुली बाढ़ीबाट सिर्जित चुनौतीबीच संयुक्त राष्ट्रसंघको 81 महासभा नेपालको हित र प्राथमिकता प्रवर्धन गर्ने दृष्टिले फलदायी भएको बताएका छन्। आज स्वदेश फर्किएका मन्त्री खनालले महासभाका क्रममा विभिन्न राष्ट्र तथा सरकार प्रमुखसँग भएका भेटवार्तालाई नेपालको जलवायु न्यायको मुद्दा प्रभावकारी रूपमा उठाउने अवसरका रूपमा सदुपयोग गरेको बताए। प्रधानमन्त्री वालेन शाह महासभालाई सम्बोधन गरी स्वदेश फर्किएपछि उनी विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठकमा सक्रिय भएका थिए। ती भेटवार्ताहरूबारे मन्त्री खनालले भने,
8: बाढ़ी पछिको पुनर्निर्माणको विषयमा सहयोग गर्नेतर्फ सबैको चासो र रुचि रहेको मैले पाएँ भने, समग्रतापन नेपालले जलवायु संकटले निम्त्याइरहेको जुन प्रकोपमा हामी परेका छौं त्यसप्रति पनि विश्व समुदायको एकबद्धता रहेको र नेपालले जसरी आफ्ना अप्ठ्यारोहरूलाई विश्व मञ्चमा उठायो र त्यसमा पनि सबैको चासो रहेको मैले पाएको थिएँ।
10: नेपाल जस्ता जलवायु परिवर्तनको उच्च जोखिममा रहेका देशहरू थप असुरक्षित बन्दै गएकाले आफूहरूले जलवायु संकटको विषयलाई उच्च प्राथमिकताका साथ उठाएको मन्त्री खनालले बताए। उनका अनुसार भेटवार्तामा तात्कालिक राहत तथा विपद व्यवस्थापनसँगै जलवायु संकटको दीर्घकालीन समाधान र जोखिम न्यूनीकरणका उपायमा समेत विशेष जोड़ दिइएको छ।
8: भोलिसम्म पर्न सक्ने प्रभावलाई हेरेर क्लाइमेट फाइनेन्ससँग सम्बन्धित बलिया संयन्त्रहरू बन्न पर्यो र हरेकचोटि प्रकोप भएपछि मात्रै हामी विश्व समुदायसँग कतिपय अवस्थामा पुनर्निर्माणको लागि खालि लोन मात्रै लिनुपर्ने जुन बाध्यता छ त्यो अन्त्य होस् र लस एन्ड ड्यामेज फण्ड जस्ता संयन्त्रहरू छन् ती चाहिँ बलिया बनून्, नियमित रूपमा ग्रान्ट बेस्ड फाइनेन्सियल मेकानिजम्सहरू चाहिँ हुनु पर्यो। हामी जस्तै अरू मुलुकहरू पनि छन्, साना मुलुकहरू भल्नरेबल मुलुकहरूले पनि त्यो मेकानिजमबाट स्रोत पाउनुपर्छ भन्ने हाम्रो अहिलेको दावा हो।
10: प्रेस ब्रिफिङका क्रममा उनलाई प्रधानमन्त्री शाहको भारत भ्रमणबारे पनि सोधिएको थियो। त्यसबारे मन्त्री खनालले भने,
8: उपयुक्त अवसर हुँदाखेरि एउटा परिणाममुखी भ्रमण गर्ने भन्ने छ तर अहिलेको आजको अवस्थासम्म कहिले हुन्छ भन्ने छैन, हामी पनि अपेक्षा गर्दैछौ परिणाममुखी भ्रमण होस् भन्ने चाहना दुवै पक्षको छ।
10: सरकार गठन भए लगत्तै प्रधानमन्त्री शाहलाई भारतबाट भ्रमणको निम्तो पठाइएका विवरणहरू आएका थिए। तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। केही दिनदेखि हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल अकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अब एकैछिन लागौं नुवाकोटतर्फ। भोटेकोशी त्रिशुली बाढ़ीपछि होल्डिङ सेन्टरमा बसिरहेका कतिपय दीर्घ रोगीको स्वास्थ्य अवस्था झनै जटिल बन्दै गएको बताइएको छ। त्यहाँ स्वास्थ्य कर्मीहरू उपलब्ध भए पनि क्यान्सर लगायत विशिष्ट स्वास्थ्य सेवाको खाँचो पर्ने बिरामीहरू बढ़ी प्रभावित भएका हुन्। नुवाकोटबाट शक्ति माया तामाङको रिपोर्ट।
12: विदुर नगरपालिका वडा नम्बर 1 त्रिशुलीका अमृतमान श्रेष्ठलाई डाक्टरको सल्लाह अनुसार समयमा अस्पताल पुग्नुपर्नेमा बाढ़ीको कारण समयमा अस्पताल पुग्न सकेन। झोलिलो खानेकुरा मात्र निल्न सक्ने उनलाई होल्डिङ सेन्टरको बसाई निकै कष्टकर भएको बताए।
13: 7 हप्ता थेरापी सेकाइ गर्यो, 7 हप्ता किमो थियो, यता आयो टाइम टाइममा जानुपर्ने, पारे आफै टाइममा जानु पाएन, 20-25 दिन ढिला भयो। त्यो कारणले गर्दा अहिले पनि थुक निल्न गाह्रो छ, पानी निल्न
12: त्यस्तै विदुर एक ढुङ्गेका सुन्दरी तामाङको पनि बाढ़ीले घर सँगै स्वास्थ्य परीक्षणको रिपोर्ट र औषधिहरू बगायो। उनी भन्छन्,
14: किमो चढाउनु पर्ने, अब आउँदा जाँदा पनि अब खर्चै हुन्छ, मलाई पो त्यहाँ फ्रीमा पाउँछ खानालाई, बिरामी कुरालाई खर्चै चाहिएको खुवाउनलाई, त्यही भएर नै समस्या छ। बुढा पनि बिरामी, म पनि बिरामी।
12: होल्डिङ सेन्टरमा निशुल्क स्वास्थ्य परीक्षण र औषधिहरू वितरण गरेकाले औषधि नियमित खान सहज भएको ज्ञान बहादुर खातीले बताए।
15: 3 औषधि खाने, त्यो मध्ये प्रेसर भयो, थायराइड भयो, कोलेस्ट्रोल, औषधि सबै भइहाल्ने, त्यो निकाल्नै पाएन नि, कागज पत्र यताउति, त्यो दिन खाने औषधि थिएन, मैले मेडिकलबाटै लिएँ, शिविरकामा चाहिँ औषधि ल्याएछु, त्यही शिविरबाट लिएर आउँदा खाएँ।
12: धनजनको क्षतिले दीर्घ रोगीहरूमा मानसिक तनाव र मनोवैज्ञानिक समस्याहरू देखिन थालेका छन्। एकातिर बाढ़ीले घर खोस्यो, अर्कोतिर रोगसँग लड़िरहेका आफूहरूलाई पहिलेकै अवस्थामा फर्किन र जीवन कसरी चलाउने भन्ने चिन्ताले सताएको उनीहरू बताउँछन्। शक्ति माया तामाङ, बीबीसी नुवाकोट।
10: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले तेल अभिव तर्फ उडान गर्दा साउदी अरेबियामा आपतकालीन अवतरण गरेको एउटा विमानका पाइलटले अर्का पाइलटलाई धारिलो हतियार प्रहार गरेर विमान दुर्घटना गराउन चाहेको जस्तो देखिएको बताएका छन्। विमान अपहरणमा परेको चेतावनी जारी हुने गरी दुईजना पाइलट बीच झगडा भएपछि इजरायलतर्फ गइरहेको एउटा विमान सुरक्षित रूपमा साउदी अरेबियामा अवतरण भएको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
9: इजरायली संचार माध्यमहरूले पोस्ट गरेका भिडियोमा दुईजना घाइते पुरूषहरू भुइँमा लडिरहेको र उनीहरूको वरपर रगत लतपतिएको देखिन्छ। उक्त फ्लाइ दुबईको विमानमा सवार प्रत्यक्षदर्शीहरूबाट थप विवरण आइरहँदा यो घटना अभूतपूर्व र डरलाग्दो कथा जस्तो बन्दै गएको छ। विमानले अपहरणमा परेको संकेत पठाएको थियो, तर अहिले हेर्दा त्यो अपहरणको प्रयास यात्रुबाट नभई पाइलट मध्ये एकजनाबाट भएको हुन सक्ने जस्तो देखिएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सो विमानका एक पाइलटले अर्को पाइलटमाथि धारिलो हतियार प्रहार गरेको र विमान दुर्घटना गराउन चाहेको जस्तो देखिएको बताएका छन्। धारिलो हतियार प्रहार गर्ने पाइलटलाई पक्राउ गरिएको उनको भनाइ छ। यात्रुहरूले विमान केही मिनटभित्रै कसरी 17,000 फिट तल खस्यो भन्ने वर्णन गरिरहेका छन्। अनुसन्धानकर्ताहरूले अब पाइलटले योजनाबद्ध रूपमा विमान दुर्घटना गराउन चाहे या नचाहेको र उनले राजनैतिक उद्देश्यबाट प्रेरित भएर उक्त कदम चालेको हो कि होइन भनेर निर्ख्यौल गर्ने प्रयास गर्नेछन्। बीबीसीका विश्व मामिला संवाददाता सेबास्टियन असर भन्छन्, फ्लाइ दुबईको उडानमा भएको यो घटना इजरायलमा अति कड़ा प्रतिस्पर्धा हुने ठानिएको चुनावभन्दा केही साता अघि भएको छ। तथ्य जे होस्, चुनावी अभियानमा सबै पक्षले यसको प्रयोग गर्ने उनको ठम्याई छ। त्यसको संकेत अति दक्षिणपन्थी सुरक्षा मन्त्री इटामर बेन गिरले दिइसकेका छन्, जसले उक्त घटनालाई आतंकवादी कदम भन्दै आफ्ना सबै शत्रु पराजित नभएसम्म इजरायलले लड़िरहनुपर्ने बताए।
10: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरेयर मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने विदा दिनुहोस्, नमस्कार।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
1: सबै शत्रु पराजित नभएसम्म इजरायलले लडिरहनु पर्ने बताए।
2: कामदार आवश्यकता सम्बन्धी सूचना।
3: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
2: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 98541000725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
4: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो
2: कामदार आवश्यकता सम्बन्धी सूचना।
5: फेरि जोड्ने प्रयास कहाँ पुग्यो?
6: दसैँ अगाडिसम्म रसुवा गरी टच गर्ने मेन हाइवेको सिङ्गल ट्र्याक खोलेर भए पनि भनेर हामी त्यसमा लागिरहेका छौँ।
2: र विपदमा परेकाहरूका निम्ति अन्य जीवनोपयोगी सामग्री। कुनै पनि ठूलो विपद पश्चात त्यसबाट प्रत्यक्ष वा अप्रत्यक्ष प्रभावितहरूमा मानसिक प्रभाव पर्ने गर्छ। त्यस्ता प्रभावित व्यक्तिहरूमा डर, तनाव, निद्राको समस्या, आत्तिने र निराशा छाउने जस्ता मानसिक प्रभाव देखिन सक्छन्। यस्तो अवस्थामा उनीहरूको मानसिक स्वास्थ्यको अवस्था कसरी पहिचान गर्ने, तत्काल कस्तो सहयोग प्रदान गर्ने अनि परिवार तथा समुदायले कसरी साथ दिने भन्ने विषयमा हामीले मनोचिकित्सक सहप्राध्यापक डाक्टर निना राईसँग कुराकानी गरेका छौं। सबभन्दा पहिले विपदपछि कस्ता मानसिक प्रभाव पर्छन् भनेर हामीले सोधेका छौँ।
7: इमिडिएट इफेक्ट र लङ टर्म इफेक्ट हुन्छ होइन। सो इमिडिएट इफेक्ट भनेको तत्कालीन देखिने भनेको चाहिँ लक्षणहरू हुन्छन्, जस्तै यसमा चाहिँ निन्द्रा नलाग्ने, बारम्बार त्यो घटनाको कुराहरू याद आइरहने होइन, त्यसपछि मन आत्तिने, डर लाग्ने, एक्लोपना महसुस भएको कुराहरू आउने चाहिँ हुन्छ। तर लङ टर्ममा यो कुराहरू चाहिँ इमिडिएटली रिलिफ भएन भने लङ टर्ममा गएर चाहिँ फेरि यसले गर्दा डिप्रेसन, एन्जाइटी अनि अर्को भनेको चाहिँ महत्त्वपूर्ण कुरा भन्दा पीटीएसडी हुने चाहिँ चान्स एकदमै हाई हुन्छ। यसलाई चाहिँ हामी पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर भन्छौँ। यसमा चाहिँ घटना भइसकेको 6 महिना कटिसकेपछि पनि त्यही कुराहरू चाहिँ सम्झिरहने, बारम्बार फ्ल्यासब्याक भइरहने, छसा आउने।
8: हजुर, यो तत्काल अवस्थामा निन्द्रा नलाग्ने, डराउने वा नराम्रो सपना आउने समस्या भयो भने अहिले तत्कालीन उपायहरू के कस्तो अपनाउन सकिन्छ?
7: विपदपछि यस्तो कुराहरू हुनु भनेको चाहिँ नर्मल रियाक्सनहरू हो र यो कति लामो रहन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ र के कारणले आइरहेछ भन्ने कुरा हो। र यसमा चाहिँ फर्स्टमा गर्ने भनेको चाहिँ साइकोलोजिकल फर्स्ट एड भन्ने हुन्छ। यसमा चाहिँ साइकोलोजिकल फर्स्ट एडमा चाहिँ कसैले पनि गर्न सक्नुहुन्छ, डक्टरै हुनुपर्छ अथवा हेल्थ केयर प्रोफेसनलै हुनुपर्छ भन्ने छैन, परिवारकै मान्छेले पनि दिनु सक्नुहुन्छ, कसैले पनि दिनुहुन्छ होइन। तिनवटा कुरामा चाहिँ लुप, लिसन एन्ड लिङ्क भन्छौँ होइन। लुप भन्दाखेरि पहिला चाहिँ परिस्थिति कस्तो छ त्यहाँनिरको होइन, उहाँहरूलाई के कुराले गाह्रो गरिरहेछ त, उहाँहरूलाई चाहिँ जस्तै शारीरिक कुराको समस्या भइरहेछ कि छ कि अरू के आधारभूत आवश्यकताको कारणले के भइरहेछ त्यो कुरा हेर्नु पर्यो। र सेकेन्डमा हामीले चाहिँ लिसन, उहाँहरूको कुरालाई ध्यानपूर्ण सुनिदिनु पर्यो होइन, त्यो सुनिदिएर सकिसकेपछि अर्को थर्ड भनेको चाहिँ कनेक्ट गरिदिने, लिङ्क गराइदिने र त्यसमा उहाँको आवश्यकता के छ त्यो कुरा हेरेर आवश्यकतासँग लिङ्क गराइदिने होइन। त्यो कुराहरू गर्दाखेरि पनि अघि भनेको मैले सिम्टम चाहिँ जानु चाहिँ सक्छ, तर यदि यो जाँदै गएन भने चाहिँ यस्तोमा चाहिँ प्रोफेसनल हेल्प चाहिन्छ। त्यसमा चाहिँ अब काउन्सिलिङ पनि चाहिनु सक्छ अथवा मेडिकेसन्सहरू।
8: मनोपरामर्शदाता अथवा मनोचिकित्सकको सहज पहुँच तत्कालै पाउन नसकिएको अवस्थामा चाहिँ केही घरेलु उपायहरू पनि छन्?
7: हजुर, यसमा चाहिँ घर परिवारलाई दिने भनेको त्यो अघि साइकोलोजिकल फर्स्ट एड भनिहाले, त्यो सँगसँगै उहाँले के गर्न सक्नुहुन्छ भने घर परिवार अथवा उहाँले त्यो कुनै एकदमै डिस्टर्बिङ न्युजहरू आइरहन्छ नि त बारम्बार, त्यो इमेजहरू पनि चाहिँ धेरै नहेर्ने अथवा फेसबुकहरूमा पनि त्यो न्युजहरू धेरै आयो, त्यसमा चाहिँ रेस्ट्रिक्सन गर्न सक्नुहुन्छ, आफूले पनि अथवा परिवारले पनि रोक्न गर्न सक्छन्। अर्को भनेको चाहिँ आफूलाई यस्तो बेलामा चाहिँ अरू कुराहरूमा इन्गेज हुने, जस्तै सानोतिनो घरको कामहरूमा पनि आफूलाई इन्गेज गर्नु, त्यसले गर्दा पनि डिस्ट्र्याक्सन हुनसक्छ। र अर्को भनेको चाहिँ उहाँले आफै पनि त्यो रेगुलर एक्सर्साइजेसहरू गर्न सक्नुहुन्छ, रेगुलर एक्सर्साइज भने वाक पनि हुनसक्छ अथवा उहाँले मेडिटेसन्सहरू गर्न सक्नुहुन्छ। अर्को भनेको डिप ब्रिदिङ एक्सर्साइजहरू गर्दा पनि त्यसले धेरै नै हेल्प गर्छ।
8: कुनै पनि व्यक्तिलाई मानसिक समस्या भएको छ कि छैन भनेर कसरी थाहा पाउने त?
7: यस्तोमा आफूले भन्दा पनि परिवारको मान्छेले याद गरिरहेको हुन्छ। परिवारको मान्छेले पहिला भन्दा अलिकति बढी हात्तिन्छ, हडबड आउँछ, डर आउँछ। पहिला भन्दा अलिकति एक्लै एक्लै बस्छ, पहिला भन्दा पनि अलिकति छुट्टै किसिमको भएछ, सुत्दैन टाइममा, होइन सुत्दैन, खानपिनमा आफ्नो कामहरू पहिला जस्तो दिनचर्यामा फर्किया छैन, काम गर्दैन भनेपछि यो विभिन्न किसिमको व्यवहारिक समस्याहरू देख्यो भने पनि हामीले कतै न कतै मानसिक समस्या त उत्पन्न भइरहेको छैन भन्ने कुरा चाहिँ एउटा संकेत चाहिँ पाउन सक्नुहुन्छ।
8: मानसिक स्वास्थ्य प्रभावितमै पनि फरक फरक किसिमले असर गरिरहेको हुन्छ हाम्रो मानसिक स्वास्थ्यमा, महिलालाई, बालबालिकालाई, अपाङ्गता भएकालाई। अलिकति यो समूह अथवा वर्ग विभाजन गरेर भन्नुपर्दाखेरि बालबालिकाले के गर्ने अनि ज्येष्ठ नागरिकले के गर्ने, अलिकति अपाङ्गता भएकाले के गर्ने,
7: सेफ ग्रुप भनेको जहिले भनेरेबल ग्रुपमै पर्नुहुन्छ, उहाँहरूमा समस्या भइसकेपछि त्यसलाई निक्लिने लक्षणहरू पनि फरक हुन्छ। जस्तै बच्चाहरूमा प्राय जस्तो एक्सप्रेस गर्नुहुन्न, होइन बच्चाहरूले एक्सप्रेस नगर्दाखेरि उनीहरूमा चाहिँ अलिकति निन्द्रामा गडबडी, त्यस्तै गरेर क्रान्की, रिसाउने अथवा झर्किने त्यस्तो हुन्छ, होइन त्यस्तै गरेर ओल्ड एजमा आफ्नो कुराहरू धेरै एक्सप्रेस नगरेर उहाँको अर्कै किसिमले प्रस्तुत हुन्छ। जस्तै जिउ दुखे जस्तो, टाउको दुखे जस्तो भए सोमाटिक सिम्टम्स रिप्रेजेन्टेसनहरू भइरहेको हुन्छ यो दुईटा ग्रुपमा। यो लक्षणहरू चाहिँ फरक किसिमको हुन्छ, होइन।
2: उनी थिइन् मनोचिकित्सक डाक्टर निना राई, साथी प्रतीक्षा खनालसँग कुरा गर्दै।
9: भदौको बाढ़ीले रसुवा, नुवाकोट र धादिङका मुख्य राजमार्ग क्षतविच्छेद भए भने पुलहरू धेरै बगायो। सड़क विभागका अनुसार गल्छी रसुवागढ़ी राजमार्ग र पृथ्वी राजमार्गमा धेरै क्षति पुग्नका साथै गाड़ी आवाजावत गर्ने 42 पुल बगेका छन्। बाढ़ी प्रभावितहरूका निम्ति तिनको पुननिर्माण उनीहरूको दैनिक जनजीविकासँग जोड़िएको महत्वपूर्ण विषय हो। नदी वारपार गर्न तथा कतिपय ठाउँसम्म आउजाउ गर्न पनि तिनको अभावमा कठिनाई भइरहेको छ। यसबारे हामीले विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेलाई सोधेका छौं।
10: कनेक्टिभिटीको लागि हामी काम गरिरहेका छौं। गल्छी र सडकगढी सड़कको कुरा गर्ने हो भने गल्छीदेखि विदुरसम्म जुन 26 किलोमिटर छ त्यसको चाहिँ ठुलो खोलामा, त्यस पछाडि तादी खोला, रातमाटे एरियामा जुन ड्यामेज भएको थियो त्यसलाई चाहिँ हामीले बेलेबेली राखेर अल्टरनेटिभ क्रसिङहरू राखेर अथवा चाहिँ भित्रबाट नयाँ ट्र्याक खोलेर सञ्चालनमा ल्याएका छौँ। कोल्पु खोलामा पुल जुन

0: सम्मको हुन्छ, अनि धुन्चेदेखि स्याप्रो बेसी तल पनि हामीले जेलिफिस डिजाइन तयार गरिसकेका छौँ र त्यहाँ पनि हामीले मेसिन मोबिलाइज गरिसकेका छौँ। स्याप्रो बेसीमा जेलिफिस राख्ने बित्तिकै त्यहाँबाट हाम्रो नेक्स्ट टार्गेट चाहिँ रसुवागढीसम्मको चाहिँ बाटो खोल्नेमा हुन्छ।
1: अहिले यो बाढीले सड़क सञ्चाल सबै टुटाएको अवस्थामा रसुवामा चाहिँ अलिकति खाद्यान्नको अभाव अनि विभिन्न राहत पुर्याउने पनि समस्या छ भनिएको सुनिन्छ, त्यहाँ मानिसहरू चाहिँ उद्धार तथा राहतको लागि चाहिँ कसरी पुगिरहेका छन् विशेष गरी रसुवामा?
0: खाद्यान्नको अभाव भन्ने चाहिँ होइन, किनभने अहिले समस्या चाहिँ के छ भन्दाखेरि त्यहाँ चाहिँ एकदम मान्छेहरूको भिड बढी छ, जो पनि अब सामान्य एउटा रात बाँध्न जाने भन्ने अनि गाडी के अरे बुक गरेर जाने अनि गाडीको संख्या धेर भएर त्यो समस्या भयो। पहिला जस्तो तल हाइवे क्लियर छैन, हाइवे क्लियर हुँदाखेरि चाहिँ हाइवेबाट जान सक्ने अवस्था हुन्थ्यो, अहिले चाहिँ हाम्रो वैकल्पिक बाटो प्रयोग गरेर जानु परेको छ। त्यसको लागि मेनली चाहिँ हाम्रो एउटा सडक भनेको ढिकुरे फेदी बेसी चोक हिरामुनिटार चोगत्ते बोरे भन्ज्याङ सानो खोला रसुवा धनसुवा र भोरले झिरझिरे बोबरडिटार हुँदै चाहिँ रसुवा जाने एउटा हाम्रो बाटो सञ्चालनमा छ।
1: सड़क तथा पक्की पुलहरू कतिपय चाहिँ भत्किएको अवस्थामा यी बेली ब्रिजले चाहिँ यो यातायातको चाप धान्ला कि नधान्ला यो कतिको दियो होला त?
0: होइन, अहिले हामीले युज गरेको एक्रो ब्रिज भन्ने हो, यो अमेरिकन कम्पनीले बनाएको, यो चाहिँ एकदम इमर्जेन्सी रूपमा इन्स्टल गर्नलाई चाहिँ सिलको मेम्बरहरू हुन्छन्, यसले चाहिँ यसको एउटा सडन लोडिङ क्यापासिटी हुन्छ, त्यो लोडिङ क्यापासिटीमा चाहिँ हाम्रो जसरी जुन ट्राफिक छ हाम्रो अहिले रसुवा जाने नुवाकोट जाने त्यसको लागि चाहिँ हामीसँग भएको यो एक्रो ब्रिजहरूले चाहिँ मजाले लङ टर्ममै यसले सर्भिस दिन सक्छ।
1: विशेष गरी भनौँ न सडक तथा पुलहरू चाहिँ अलिकति दिगो रूपमा कहिलेसम्म बनिसक्ला, मुख्य बाटोहरू चाहिँ बाटो र पुलहरू चाहिँ कहिलेसम्म बनिसक्ला?
0: अहिले चाहिँ हाम्रो टार्गेट भनेको दसैँ अगाडिसम्म रसुवालाई टच गर्ने मेन हाइवेको सिङ्गल ट्र्याक खोलेर भए पनि भनेर हामी त्यसमा लागिरहेका छौँ। त्यस बाहेक हाम्रो जुन बेत्रावतीदेखि मैलुङ हुँदै स्याप्रो बेसी जोड्ने जुन त्रिशुली कोरिडोरकै अर्को बाटो छ जहाँ हाइड्रो पावरहरू पनि छन्, त्यसको लागि चाहिँ सेकेन्ड फेजमा दसैँ पछाडि चाहिँ त्यताको काम सुरु गर्छौँ।
2: उनी थिए सड़क विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज नेउपाने साथी सागर बुढाथोकीसँग कुरा गर्दै।
3: तपाईँ बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुनिरहनु भएको छ।
2: अब पहिरोबाट जोगिने बारे एउटा जानकारी।
4: बर्खामा घर वरपरको पर्खाल ढलानहरू तथा भूइँमा चिरा पर्ने, रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आउने संकेतहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ। समुदाय स्तरमा समन्वय, पूर्व सूचना प्रणाली र नियमित पूर्व अभ्यासहरूले आपतकालीन अवस्थामा सुरक्षा सुनिश्चित गर्छ।
2: पूर्व तयारी जरुरी छ। पहाड़ी वा हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसहरूले मौसम सम्बन्धी आधिकारिक सूचनामा ध्यान पुर्याइरहनुपर्छ।
4: आफ्नो घर, कार्यालय वा विद्यालय नजिक पहिरो आउन सक्ने स्थानहरूको पहिचान गर्नु आवश्यक छ। कुनै ठाउँ जाँदा सुरक्षित हुन्छ भनेर पहिले नै तय गरियो भने आपत परिहालेको खण्डमा अलमल हुँदैन।
2: झट्ट जानुपर्दाका लागि आपतकालीन झोला तयारी गर्नुपर्छ, जसमा खाद्यान्न, पिउने पानी, प्राथमिक उपचार सामग्री, कपड़ा, टर्च, ब्याट्री, महत्वपूर्ण कागजातहरू र संचार उपकरणहरू समावेश हुनुपर्छ।
4: पहिरो आउन लागेको वा आइरहेको छ भने तत्काल र शान्तिपूर्ण तरिकाले कार्य गर्नु आवश्यक हुन्छ।
2: जीवनलाई सम्पत्ति भन्दा पहिलो प्राथमिकता दिनुहोस् र सम्झनुहोस् कि एक पहिरोपछि अर्को पहिरो पनि हुन सक्छ।
4: अधिकारीहरूले सुरक्षित भनेपछि मात्र आफ्नो घर फर्किनुपर्छ।
2: घर फर्किँदा घरको संरचना राम्ररी जाँच गर्नुपर्छ। समुदाय स्तरमा क्षतिको यथोचित मूल्याङ्कन गर्नुपर्छ। सुरक्षित स्थानमा पुननिर्माण गर्नुपर्छ र भविष्यमा अझ राम्रो तयारीका लागि जनचेतना अभिवृद्धि गर्नुपर्छ।
3: अब प्रस्तुत छ मानसिक स्वास्थ्यसँग सम्बन्धित विविध विषयमा बीबीसीको ग्लोबल जर्नलिज्मले तयार पारेको एक सामग्री। आज हामी गहिरो आघात पश्चात मनभित्र उब्जने भावना कसरी बुझ्ने भन्ने विषयबारे विजय गजमेरबाट सुनौ।
5: एकछिन रोकिनुहोस्, वरपर हेर्नुहोस्, लामो सास फेर्नुहोस्, आफैलाई सोध्नुहोस्, आज म कस्तो महसुस गरिरहेको छु। कुनै दिन हामी शान्त, सकारात्मक र आशावादी महसुस गर्न सक्छौ। आफ्ना प्रियजनहरूसँग बिताएका दिन हामीलाई आकाश उज्यालो भए जस्तो लाग्छ। हामी त्यस्तै दिनका लागि बाँच्छौ, तर केही दिन त्यति उज्यालो हुँदैनन्। हामीले आफ्ना वरिपरि आकाश खसे जस्तो लाग्ने दिन

0: पनि महसूस गरेका छौं। डर, रिस, असहायपन, दुःख, पीडा, यस्ता भावनाले हाम्रो शरीर र मस्तिष्क दुखाउन सक्छन्, पेट दुख्न सक्छ, थकान, अनिद्रा र हामीलाई दुःख लाग्न सक्छ, अनि कहिलेकाहीँ केही महसुस गर्दैनौ, पूरै भाव शून्य। डरले भरिएको संसारमा युवा हुनु सजिलो छैन। त्यहाँ हामीले देख्ने, सुन्ने र महसुस गर्ने कुराहरू स्वीकार गर्न गाह्रो हुन्छ। तपाईलाई आफू अरू मानिसका लागि बलियो वा साहसी बन्नुपर्छ जस्तो लाग्न सक्छ। आफूलाई किन यस्तो महसुस भइरहेछ वा अरूभन्दा फरक प्रतिक्रिया दिइरहनु भएको छ भनेर बुझ्न गाह्रो हुन सक्छ। त्यस्ता कठिन समयमा सहयोग गर्न र आफूलाई कसरी राम्रो महसुस गर्ने भन्ने बताउन हामी यहाँ छौं। पहिलो, सम्झनुहोस् कि यी सबै भावना सामान्य हो। यस्तो महसुस गर्नेमा तपाईँ एक्लो हुनुहुन्न र तपाईँ सधैँ यस्तो महसुस गरिरहनुहुने छैन। मदद हुन्छ भने आफूलाई कस्तो महसुस भइरहेको छ भनेर बुझ्न केही समय निकाल्नुहोस्। भावनालाई दबाएर व्यवस्था गर्नु सजिलो लाग्न सक्छ, तर तिनीहरूको सामना गर्नु र आफूलाई महसुस भएको कुरा अरूसँग भन्नु उपयुक्त हुन्छ। कसैसँग कुरा गर्नुहोस्, साथी, अभिभावक, विश्वासिलो वयस्क, शिक्षक वा समुदायको अगुवा। कुरा गर्न मन नलागे चित्र बनाउन पनि सक्नुहुन्छ। आफ्नो डर, चिन्ता वा पीड़ा अरूसँग बाँड्दा त्यसको सामना गर्न अनि आशा र विश्वासमा केन्द्रित हुन सकिन्छ। खोज्ने हो भने यी कुरा सधैँ पाउन सकिन्छ। त्यसका लागि आफूलाई सहयोग गर्नेहरू खोज्नुहोस्। खेलिरहेका बालबालिका हेर्नुहोस्। आफूलाई शान्त बनाउने जेसुकै कुरा हुन सक्छन्। पढ्ने, चित्र बनाउने, खेल्ने, प्रार्थना गर्ने। कहिलेकाहीँ आफ्नै मनमा शान्ति खोज्नु असम्भव जस्तो लाग्न सक्छ, तर पाउनुहुनेछ। सधैँ सूर्य फेरि उदाउनेछ।
1: आजको लागि बीबीसी हातेमालो कार्यक्रम यति नै। यसमा प्रस्तुत विविध जीवनोपयोगी सामग्री बीबीसी नेपालीको वेबसाइट तथा सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। हाम्रा कार्यक्रम बारे हामीलाई हाम्रो इमेल ठेगाना nepali.letters@bbc.co.uk वा facebook.com/bbcnewsnepalima सल्लाह सुझाव दिन सक्नुहुन्छ। हामी फेरि भोलि उपस्थित हुनेछौ। नमस्कार।
2: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
3: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागु औषध कन्सल्टेन्ट न्युरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
4: यही असोज 17 गते तेस्रो शनिबारका दिन
5: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन लगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
5: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
4: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार।
6: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80008 र 9825 73 77 72।
3: टिकापुरको विकासका लागि के गर्दैछ नगरपालिका?
7: नगर विकासका लागि नगरवासीको दायित्व के हुनुपर्छ?
8: नगर विकासमा नागरिकको सहभागिता कसरी बढाउने र नगरपालिकाको काम कारबाही र सेवा प्रभाव बारे जानकारी दिने कार्यक्रम हाम्रो टिकापुर।
3: टिकापुर नगर कार्यपालिकाको सहयोगमा
9: सामुदायिक रेडियो टीका फ्रेटुको उत्पादन कार्यक्रम हाम्रो टिकापुर हरेक साताको बिहिबार बिहान 7:30 बजे र पुनः प्रसारण
10: बिहिबार दिउँसो 3 बजे सुन्न सक्नुहुनेछ।

0: छिछि कस्तो गन्नाएको, यिनका सन्तानले टोयलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
3: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620-20300 हो, अर्को पनि छ 98-65-69-20-26।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620-20300 र 98-56-92-026।
5: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौला अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा टना भुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै धुकधुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 17 गते, 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
6: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाइहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले, यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नु भएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाइ हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। हातमा टोक्या छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
7: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
4: यही असोज 17 गते तेस्रो शनिबारका दिन
3: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे MBBS MD बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
4: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
3: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
4: बढी बिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
3: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
4: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
3: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
4: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
3: याद गर्नुहोस् है,
4: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
3: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
4: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार। साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल MBBS द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
3: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।

0: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुस 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुस 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
1: पर्स हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजेभित्र हुलाकी राजमार्ग हुँदै लम्की खकरौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र, कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रूपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेटाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 98-12-69-25-57-97-049-40-350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेटाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।
2: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि, सञ्चालक खुमराज सुनार, सम्पर्क मोबाइल नम्बर 98-10-62-35-47।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: यो खाने मन त कहाँ छ र तर के गर्नु जीवन एक्लो एक्लो लाग्छ फेरि खानै पर्छ
2: तपाईँ एक्लो कहाँ छ श्रेया त्यति माया गर्ने आमा छिन् दिदी छिन् भाइ छ बरु एक्लो त म छु म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ
1: हो र तेरो त अहिले टन्न कमाइ छ र त्यसो भन्छ
2: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त जब म निस्केँ काम गर्न थाले अनि पो कमाइ छ त यो कमाइ पनि मेरो लागि होइन हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो अब घरजम गर्नु छ श्रीमती छोराछोरी भन्नु उनीहरूको लागि पनि सोच्दैछु म
1: ओहो तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिछस् त यार अब म पनि कुलत छोड्छु आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु
3: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश रिमाल मेडिकल हल टिकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना
4: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल एमबीबीएस न्याम्स
3: यही असोज 17 गते शनिबारको दिन
4: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला
3: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने हात खुट्टा काम्ने झमझमाउने धेरै पसिना आउने एक्कासी बेहोस हुने डर लाग्ने मनमा छटपटाहट हुने धेरै झस्किने तर्सिने वा डराउने असामान्य रूपमा धेरै टाउको दुख्ने धेरै रिसाउने जीव दुख्ने मांसपेशी वा हात जोड्नीको दुखाई दुब्लाउँदै जाने कामकाजमा मन नलाग्ने दिक्क लाग्ने बेला बेला बेहोस हुने नराम्रो सपना देख्ने घाँटीमा केही अट्के जस्तो लाग्ने छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने कुनै पनि कुरामा मन नलाग्ने आत्मगलानी हुने एक्लै हाँस्ने मुस्कुराउने बरबराउने छारे रोग मिर्गी रोग रातिको समयमा धेरै मदिरा सेवन गर्ने लागू पदार्थको सेवन धेरै गर्ने बच्चा तथा वृद्धहरूको व्यावहारिक समस्या ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला डाक्टर आउने दिन यही असोज 17 गते शनिबार
4: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली सम्पर्क नम्बर 091-5602-67 मोबाइल नम्बर 98-25-69-13-13-75 र 98-046-71-598

0: 11 प्रकार का विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महिनाको प्रत्येक शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
0: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला। टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
3: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
4: लौन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टीकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
5: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
4: ए हो र, त्यसो भए जाउ न, जाउ सँगै जाउ, तन्नै खाएर आउला।
5: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
4: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 98-48-51-69-64।
6: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9वाँ वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना। आउँदै गरेको बडा दशैं तथा शुभ दीपावली, नेपाल सम्वत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेरधनी शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै मिति 2083 साल कार्तिक 9 गते सोमबारका दिन टीकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9वाँ वार्षिक साधारण सभामा सम्पूर्ण शेरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौ। साधारण सभा हुने स्थान टीकापुर उद्योग वाणिज्य संघको सभाहालमा, समय बिहान 10 बजेदेखि। जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टीकापुर कैलाली। थप जानकारी को लागि सम्पर्क नम्बर 091-560-641 र 98-432-86-713।

पर्स हराएको सूचना टिकापुर नगरपालिका वडा नम्बर एक ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजेभित्र हुलाकी राजमार्ग हुँदै लम्की खकरौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र, कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रूपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेट्टाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 98 12 69 25 57 97 0 39 40 3 50 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेट्टाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट केन्द्र कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: जापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmctikapur@gmail.com।
6: ल, यति छिटो आमा बन्न लागेको त?
7: यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन। म त जन्म परे जस्तै लाग्छ।
6: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारि 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
8: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
9: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
10: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

अब समुद्र मंथन गर्दै जाँदा चौध रत्न तयारी हुन आट्यो। त्यो चौध रत्न मध्येमा सबभन्दा पहिला कालकोट बीच निस्कियो। त्यसपछिबाट समुद्र मन्थन गर्दै गर्दै जाँदा तान्दै तान्दै तान्दै जाँदा भन्न लागे, हरे कैलासै मानि नारायण शिवजीको, कैलासै मानि।

परीक्षित वैश्विक देव ले बताऊन भो ऐसे प्रसंग को बीच मल्ला उतर सवन का दृषि प्रणाली बने महाराज परीक्षित लाई सुखदेव ले बड़ा गंभीर वाणी में अपनो भावु कथा को प्रकरण बताऊन भयो अनि चौदह रत्न निकलि पहिला कन हलाल काल कुटुई से त्यस देखि पछाडी बाट निकले को मेरो महाराज कामधेनु गाई ब्राह्मणले लगे उच्चे सर्वगुणा बलिले लगे ऐरावत हात्ती इन्द्रले लगे कौस्तुभ मणि निकल्यो भगवान को छाती में विराजमान गराइयो बक्षे स्थल में अनि पद्मराप नाम गरेको जब वस्तु निकलियो महाराज स्वर्ग में स्थापना भो अनि भगवान ने फेरी अर्को कुरा निकाल्नु भो जब मंद समुद्र मंथन का बीच में लक्ष्मी देवी जलाई माला लगाउँथिन उसैलाई भन्दाखेरि यस कृति जय लाभको लागि नारायणले माल्य अर्पण लिई बक्स्यो भगवान को ध्यान भो और मनन भो कीर्तन भो निर्दास तारा संपूर्ण प्रकार जब चौदह रत्न निकलियो महाराज चंद्रमा ग्रह मंडल में र अमृत निकलियो धन्वंतरी नामग्रह को वैदिक हाथ बाट अमृत निकली सके अहम प्रमहम प्रभ नत्वा नत्वा नीति प्रभु यो म पहिला खान्छु भनेर देवता जति को ठूलो झगड़ा दानव जति को झगड़ा भो देवता को भाव हरायो त्यसपछि बाट अब के गर्ने भनिकन भएको संकट काल अवस्था को लागि मानलो अब जसरी हुन्छ समस्या को समाधान गर्नु पर्यो भनेर स्वयं परमात्मा परमेश्वर सवारी हुनु भयो अनि त्यसदेखि पछाडी मोहनीको रूप धारण गरेर रूपमा बलेकी सिनामा ढलेकी 32 लक्षणले युक्त भएकी परम सुन्दरी नारी केटी भनेर आउनु भएको थियो। अहो यति राम्री केटीको हो अमृत भनिया कुरा खाए खामला नखाए नखामला यसलाई देख्न कहाँ पाइन्छ र भनेर ट्वालको ट्वालले पो हेर्न थाले। लो म यहाँ तिमीले बाँड देऊ भन्न थाले अनि त्यसपछि बाट हेर यतिका जनको अगाडि म जस्तो एउटा जब नारी कसरी बाँड्न जान सक्छु भन्दा होइन बाँड्यो भने संसारमा जम्मा तीनजनाको विश्वास लिन हुँदैन ककसको विश्वास लिन हुँदैन भनेदेखि शाला बिर्काणाम त्रिणानाम सौर्यणानाम सौर शालाको विश्वास बिना जुले नमान्नु यसकी दिदीपट्टि लाएर बोल्छ। वासाको विश्वास कनि पशुले नमान्नु फुलै फकै थकै कनि आन्द्र भुँडी खाइदिन्छ। वेश्य नारीको विश्वास नमान्नु जो आफ्नो नजिक छ उसैका पञ्जामा पर्ने हुनाको कारणले यही प्रकारको निर्णय भयो। अनि म त महावेश्य हुँ भनेर आज्ञा गर्नुभयो। लो मेरो प्रभु त्यसो नभन तिमी जस्ताले बाँड्न त कति रमाइलो होला बाँड्देऊ भन्दा म त विश्वास भएको व्यक्ति नै होइन मेरो विश्वास पर्दा ठूलो घाटा होला पुरै हुन सक्दैन भन्दा तर त्यति भन्दा भन्दैमा पनि तिम्रो विश्वास नलिए कसलाई विश्वास लिने भने र देवता जति जब अमृत खानाका लागि पूर्वपट्टि फर्किए दानवराज जति पश्चिमपट्टि फर्किएर देवताका प्रतिमालाई र अमृत पहिला म ईशाना तिनालाई बुझाइदिन्छु अनि मात्र तिमीलाई भनेर हाव भाव कटाक्ष युक्त सुन्दर मुहार देखाएर मुखबाट बर र फूल बर्साएर अमृत बाँड्न लाग्नु भएको त्यो दानवराज मूर्छै महावेश्याको रूपमा परिणत भएकी जगदम्मा भुवनेश्वरी पनि भगवान परमात्माले दानव जतिलाई सारा सम्पदालाई रित्तो भाँडो देवतालाई अमृत दान दिनुभयो। सूर्य र चन्द्रको बीचबाट सूर्यले जब यस किसिमबाट राहुले हात घुसार्यो त्यसलाई सूर्य र चन्द्रमाको इशाराबाट च्वाट्ट गणिदिनु भयो गोलाखी लगाएर आखिरमा फेरि जब मेरो दाजुलाई किरण गणेश भनेर भाइ केतुले गएर हान्यो त्यसलाई पनि मारिदिनु भयो। राहु र केतु जब दुईटा भए जेठोलाई र कान्छोलाई दुईटैलाई जब यस किसिमबाट ग्रह मण्डलमा राख्नुभयो। हेर सूर्य चन्द्रमा हामी माथि गरिएको अन्यायको प्रभावबाट तिमीहरूलाई कहिले कहिले दुःख दिमला भन्ने हुनाले अहिलेसम्म ग्रहण लाग्ने प्रचलन रह्यो राजा परीक्षित यो कथा। अनि समुद्र मन्थन हुँदा चौधै रत्न निक्लिएको अमृत जति परमात्माले बाँडेर देवतालाई सन्तुष्ट पारेर विमानमा चढेर प्रभु वैकुण्ठ धाम सवारी हुनुभयो। देखेऊ त महाराज त्यति राम्री छोरी मान्छे म बेसी हौ मेरो भर नपर भन्दै थिए तर हामीले विश्वास गर्दा हाम्रो ठूलो घाटा भयो। यसै कारणले यो घाटा जब आपूर्ति कसरी गर्ने भन्दा देवता र दानव दुईपट्टिबाट संग्राम भूमिमा लडाईँको तयारी हुनुभयो। जोडा मिलाएर लडे देवता जति चाहिँ अमृत खाएर अमर दानवराज मदिरा खाएर सुरु कस्तो कस्तो प्रकारको सामग्रीले तयारी भएर लडाईँ गर्न लागे भनेदेखि जस्तो प्रकारबाट देवता जति र दानव जतिले संग्राम भूमिमा लडाईँ गर्दै गर्दै गर्दै जाँदा शुक्राचार्यको र बृहस्पतिको एउटा जोडा बलिको र इन्द्रको एउटा जोडा नमुचीका साथमा वृषभका राजाको एउटा जोडा मारा देवीका साथमा निशुम्भ सुम्भका जोडा जम्मा राष्ट्रका भद्रकाली जब यस्ता कारणले सारा सम्पूर्ण जोडा मिलाएर जोडदारसँग लडे लड्दै लड्दै लड्दै जाँदा देवता जति अमृत खाएर अमर दानवराज जति चाहिँ मदिरा खाएर सुरु सुरु जतिको मृत्यु देवता जतिको अमर यो कुरालाई बुझेर नारद ऋषिलाई त्यो लडाईँको स्तम्भन गर मेरो वचन मान भनिकन ब्रह्माजी सन्धि पत्र गर्न पठाउँदै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट। सुखदेवले बताउनु भयो अब सौन कादृशी प्रणाली अब तपाईँ के सुन्न चाहिबक्सन्छ भनेर सोधिबक्सेको छ बारम्बार। अब
देवासुर संग्राम संपन्न देवता को जीत दानव को हार समस्त नागरिक समाज त्यहाँबाट विदाई अहिले प्रभु को इस किसिमबाट सम्मान गर्दै प्रभु को प्रार्थना करे भजन करे मनन करे कीर्तन करे राजनीतियां देखने प्रांत कन आज शाम सदा शिवजी ने जब मोहनी अवतार भगवान को दर्शन करने इच्छा राखी बक्स्यो अनि पार्वतीलाई साथमा राखेर भगवान शंकर भोले बाबा आज्ञा गर्नुहुन्छ लौ त विष्णु भगवान हजुरको सम्पूर्ण अवतार मैले दर्शन पाए मोहनीको पाएको छैन दर्शन पाम भन्दा ठिकै छ मैले त हजुरलाई बाधा पर्छ भन्ने महसुस गरेको छु किनभने देखिन कामदेवले बाधा पार्न सकला भन्दा कामदेवलाई त मैले भस्म बनाएको भन्नुभयो शिवजीले अनि फेरि

तो भयो ठाव ठाव में ब्रिय खड़ी थे गोठाव में विस्फोटक पदार्थ तैयारी भो मोनी अवतार प्रभु आज त मैं फेला पारी भर च्यापे पकड़ी को तेई ठाव में परमात्मा परमेश्वर त चतुर्भाव नारायण हुनु भो मेरो प्रभु कि आश्चर्य कुरो हो मैं चिनीन मैं जानीन भनेर विनती गर्नु भो र यस्तो प्रार्थना सुनिसकेपछि आखिरका बीचमा खै मण्डमाला खै जवाब गहना पोषक भन्दा झ्वागमा कहाँ गो सारा सम्पूर्ण जमा डोलेर वर्ष दिनको बादमा फेरि त्यो गहना लिएर आउने काम गरिबक्छु र भगवानले धेरै समय लाग्यो उनी भगवान परमात्माको प्रार्थना भो मनन भो यस्ता प्रभावबाट साम सदाशिवजी जस्तालाई पनि प्रभुको पहिचानमा दुई वर्ष लाग्यो भने सामान्य जनले पहिचान गर्न सक्ने बडो कठिनको कुरो हो तर पनि अभ्यास छोड्न हुँदैन महाराज यो मैले देवासुर संग्राम प्रकरण बताए पहिला देवासुर संग्राममा अर्थात समुद्र मन्थन भनेको यसरी बुझ्नुपर्छ आध्यात्मिक विधानबाट मन्द्राचल पहाड भनेको मनको मदानी शरीर रूपी 80% पूर्ण भएको नुनको सागर शरीर रूपी ठेको मन रूपी मदानी आउनु र जानु भनेको नेति श्वास श्वास रूपी नेति 20 रूपी अज्ञान निक्लेर गएको अनि 14 रूप रत्न रूपी इच्छा पैदा भएको अमृत रूपी ज्ञान पैदा भएको गुरु रूपी मोहनीले दिनुहुनेलाई दिनुभएको दिन नहुनेलाई दिनु नभएको यही हो कथा महाराज भानिकन राजा परीक्षितलाई सुखदेव स्वामीले यस कथाले प्रमाणीकरण गराउँदै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट राजा परीक्षितलाई सुखदेव स्वामीले आज्ञा गर्नुभयो यसै प्रसंगको बीचमा यहाँलाई मैले जुन कथाको प्रकरण बताइराखेको छु लौ त राजा परीक्षित यसै सन्दर्भको बीचमा अब पहिला स्वयम्भू नाम गरेका मनु दोस्रो स्वारोचित नाम गरेको मनु तेस्रो उत्तम नाम गरेको मनु चारौं तामस नाम गरेको मनु पाँचौं रैवत मनु छैटौं जासुस मनुको वर्णन हजुरले सुन्नुभयो सातौं विवस्वानका पुत्र अहिलेका वैवस्वत नाम गरेका मनु आठौं सावरणी नाम गरेका मनु नवौं दक्ष सावरणी मनु दशौं धर्म सावरणी रुद्र सावरणी देव सावरणी र इन्द्र सावरणी गरिकन जम्मा 14 मनु हुनु हो ती 14 मनुको पालो सत्य त्रिता द्वापर कलियुग चारियुगो महाराज सत्ययुगको आयु सत्ययुगको आयुको वर्णन हजुरलाई म बताउँछु जम्मा 17,28,000 वर्ष त्रेताको 12,00,000 जब आमदनी 96,000 वर्ष द्वापरको 8,64,000 कलिको 4,32,000 वर्षको यो चारै युगलाई एक ठाउँमा कट्ठा बनाउँदाखेरि मात्र 40,30,000 वर्ष यसको एक चौकडी हुन्छ यस्तै प्रकारबाट 71 चौकडी बितेका दिनमा ब्रह्मा जब यस किसिमबाट 14 मनुको पालो पुग्छ 14 मनुको पालो पुगेका दिनमा बल्ल ब्रह्माजीको एक दिन हुन्छ यही हिसाबबाट ब्रह्माजीको परम आयु 100 वर्ष अहिले 51 वर्ष भइसक्नुभयो अब के अब को मर्ने कहिले कहिले जब जन्मने कहिले संहार हुने कहिले संसार सृष्टि हुने यस्ता प्रभुको पनि त समय यतिको लामो गइसक्यो भने अरूको के कुरा गरौं भनेर राजा परीक्षितलाई सुखदेव स्वामी आज्ञा गर्नुहुन्छ लौ त राजन अब तपाई के सुन्न चाहिँ बक्सुन्छ भन्दाखेरिमा लो मेरो भगवान दया भाव हुन्छ भनेदेखि अब बलि वामन संवाद प्रकरण आज्ञा गराइपाम भनेर बलि वामन संवाद प्रकरणलाई यथार्थ पक्षमा सुनाउँदै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट श्रीमद् भागवत महापुराणको अहिले अष्टम स्कन्ध कति कथाको वर्णन गरिन्छ भने संकेतमान महाराज परीक्षित अब नर्मदा नाम गरेको नदीको उत्तरपट्टिको तटको भिरुकच्छप संगममा राजा बलि जानुभयो साह्रै दुःख भयो मेरो गुरु म कहाँ जाम भनेर ज्यादै चित्तमा आक्रान्त भएर बलि राजा रुनु भएको थियो अनि बलि राजालाई शुक्राचार्यले बताउनुभयो अश्वमेध नाम गरेको यज्ञ गर्न विश्वजित गर सबभन्दा पहिला भनेर विश्वजित यज्ञ गराउनुभयो त्यो विश्वजित नाम गरेको यज्ञ निधारमा घोडाको तामापत्र टाँसेर पिठबन्दी गरेर संसार सारा छोडिएको थियो जसले यो घोडा पक्रन्छ त्यसले हामीसँग लडाई गर्नुपर्ने जसले यो घोडा पक्रदैन त्यसले यथायोग्य सम्पत्ति दिएर हामीलाई ईश्वरको पुर्याउनु पर्ने यो छोडा घोडा छोडेको नर्मदा नाम गरेको नदीको उत्तरपट्टिको तट भेरेको कक्षप नाम गरेको संगम सारा गर संसार सारा जितेर घोडा आयो महाराज अनि विश्वजित भो त्यहाँदेखि पछाडि राजालाई चित्त बुझेन अझ चक्रवर्ती भन्नका लागि त भए स्वर्ग जानका लागि अश्वमेध नाम गरेको यज्ञको आयोजना गराउनु भयो त्यो अश्वमेध नाम गरेको यज्ञ गर्नका लागि सारा सम्पूर्ण प्रकारको तयारी भइसकेपछि अश्वमेध यज्ञको लागि तयारी हुनुभयो त्यो

अश्वमेध नाम गृह यज्ञ गरणा का लगे राजा ले धेरे सामग्री और तेरे घरे अश्वमेध के नाम गृह यज्ञ घराई बक्सियो एक यज्ञ सघन भो दुई तीन चार पांच छ सात गर्दै जाना उन्न से संपन्न भो सही का लगी घोड़ा छोड़ियो अने राजा बलिलाई सारे जब जब जब रमाइलो लगो अनि इन्द्र की आमा ज्यादा हाँतीन भो र इन्द्र की पत्नी पनि हाँतीर इन्द्र पनि हाँतीर अब के गर्ने भनेर बारम्बार कन्दमा कसै प्रजापतिसँग विन्ती गरे भगवान कसरी छोरो पाउने के गर्ने भन्दा अहिलेसम्म भएको छोराले तिम्रो जब त्यो विजय प्राप्त गर्न सक्दैन बलिलाई जित्न सक्दैन अब छोरो पाउनु पर्यो भनिदिनु भयो वृद्ध कसै प्रजापतिले कि सुबैदेखि ठिकै छ भनेर एक आयोजना गराउनु भयो महाराज एक आयोजना गराउँदै गराउँदै गराउँदै जाँदाखेरिमा आखिरमा यज्ञको प्रतापबाट शकल मनोभावनाको विकासको निमित्त तयारी भएर यज्ञ प्रारम्भ भयो यज्ञ प्रारम्भ गर्दै गर्दै गर्दै गर्दै गर्दै जाँदाखेरिमा त्यो यज्ञको प्रतापबाट शकल भावनाको विकास हुन लाग्यो अनि त्यो यज्ञ प्रारम्भ भयो अनि त्यसदेखि पछाडिबाट यज्ञ प्रारम्भ भइसकेपछि अन्तत्व गतत्व यज्ञबाट पूर्ण सफलताको प्रदान गर्नको लागि अनि त्यहाँदेखि उपरान्त त्यो यज्ञमा पूर्ण सफलता प्राप्तिको निमित्त एक प्रयोजन गरियो महाराज परीक्षित अनि त्यो यज्ञको प्रयोजन गर्नका लागि सारा ऋषि महर्षि देवर्षि राजर्षि सारा सम्पूर्णको संगम हुनु हो अनि सारा सम्पूर्णहरू जम्मा भइसकेपछि त्यो यज्ञ पूर्ण गर्नका खातिर सर्क सकल मनोभावनाको विकास गर्नको खातिरमा प्रयोजन गरियो र अनि त्यसपछि उनान्से यज्ञ पूर्ण भएर राजाले बलिले छ सय छोडी सक्यो कि अब हजुर जस्तै छोरो पाम भनेर फाल्गुन महिनाको शुक्ल पक्षको प्रतिपदाको दिनबाट यज्ञ गर्ने आयोजना गराएर पयोव्रत भनिन्छ त्यसलाई त्यो पयोव्रतको आयोजना अब पयो माने दुध हुन्छ है त दुध पिउने दुधबाट जब भोजन गर्ने दुधैबाट यज्ञ गर्ने दुधैबाट मार्जन दुधैबाट तर्पण दुधैबाट समान गर्ने भएको कारणले त्यसलाई भनिन्छ पयोव्रत त्यो पयोव्रत राम गरिएको यज्ञ सारा सम्पूर्ण गरेर पयोव्रतको प्रतापबाट सकल भावनाको विकासको लागि अहिले भगवान श्री श्री हरि दर्शन दिनुहोस् मेरो भगवान हाम्रो इच्छा पूर्ण गरिदिनुहोस् भनिकन सबद नीतिगत भगवानको ध्यान गर्दै हुनुहुन्छ लौ त महाराज परीक्षित भनिकन राजा परीक्षितलाई सुखदेव स्वामीले अहिले पयोव्रतको यज्ञको आयोजना गराउन लाग्नुभयो पयोव्रत राम गरेको यज्ञ सारा सम्पूर्ण गर्दै गर्दै गर्दै जाँदा त्यो पयोव्रतको प्रभावबाट जब भगवान प्रसन्न हुनुहुनेछ भन्दा प्रभु प्रसन्न हुनुभयो र तिमी के माग्छौ भन्दाखेरि हजुर जस्तै छोरो पाम प्रभु राजा बलिको यज्ञ विघ्न गराई मेरो कार्य सम्पादन गराइदिए बसोस् भनिकन नारायण भगवानको प्रार्थना गर्नुभयो आमाले यस्तो आमाको वचन सुनेर अनि गर्वमा गएर प्रभु आफै मै जस्तो त संसारमा कोही छैन तिम्रो छोरो मै नै भएर रहन्छु भनेर प्रभु आफै विराजमान हुनुभयो अनि राजा बलिको पनि उनान्से एकै सम्पन्न भइसकेका लागि छोडिएका घोडाहरू सारा सम्पूर्ण गर्न तयारी भइसके भन्न लागे हरे सबले भैमा झरन हरे भैमा झरन भैमा झरन हरे भैमा झरन दुःख पर्यो हामीलाई।

शुन्नभो महाराज परीक्षित अब यो श्रीमद भागवत महापुराण को अष्टम स्कंद को सत्र अध्याय प्रांत राजा परीक्षित आज्ञा करे भक्सन्छ भगवान ले सबै प्रकारको कामको प्रयोजन प्रभुले गर्दै गर्दै गर्दै गर्दै सवारी होई बक्सु र अहिले परमात्मा श्री हरि जगतको नारायणले आफ्नो कार्य परिपूर्ण गरी बक्सेपछि लौ त मेरो महाराज परीक्षित एक दिन प्रभुका अगाडि के हुन गयो भन्ने विषयको लागि अनि त्यसपछि परमात्माले बडा आनन्दका साथमा एउटा घटनाको चक्र राजा जब मान बलि एकै परिपूर्ण गरे उनान्सेको लागि सयको लागि छोडिएको घोडा आउने बेला भयो भगवान त्यो घोडा आयो भने मेरो खेल लाग्छ र विधिको खेल हारै हुन्छ भनिकन चाँडो जन्मी बक्सुस भनेर सारा देवताले भिन्ती गर्दा भगवान परमात्मा अब प्रादुर्भाव हुन आँटी बक्सियो राजा बलिको रात दरबारमा ग्रह नक्षत्र योग बार करण बेला समय मुहूर्त अत्यन्त उच्च भएको बेलामा राजा बलिको रक्षाको निमित्त देवताको कल्याणको निमित्त अहिले भगवान कुन बेला प्रादुर्भाव हुन आँटी बक्सियो पनि देखन् भाद्र महिना शुक्ल पक्ष अष्टमी तिथि बुधबार मने भाद्र महिना जब द्वादशी तिथि उच्च ग्रह नक्षत्र योग बार कर्ण बेला समय मुहूर्तले अत्यन्त प्रभावबाट अगाडि बढेको बेला सुन्दर मुहूर्त सुन्दर घड़ी मध्यान्नको समयमा अहिले परमात्मा प्रादुर्भाव हुनुभयो जुन प्रभुको नाम थियो वामन जय बोलो वामन अवतार भगवानको फाल्गुनबाट लिएर भदौसम्ममा प्रभुको जम्माकन सात महिनामा प्रभुको प्रादुर्भाव हुनुभयो फाल्गुन चैत वैशाख जेठ आषाढ साउन भाद्र भाद्र महिनाको शुक्ल पक्षको द्वादशी तिथिमा प्रभु प्रादुर्भाव हुनुभयो अनि लौ त मलाई व्रतबन्ध गरिदिनु पर्यो भन्ने भगवानबाट आज्ञा भयो र साइत सार्नका लागि व्रतबन्धको नीति अप्नाइयो अनि भगवान नर्मदा नाम गरेको नदीको उत्तरपट्टिको ताटको बेरको कच्छप नाम गरेको संगममा जान सवारी हुनुभयो कस्तो रूपले पाल्नुभयो परमात्मा भनेदेखि भाद्र शुक्ल पक्षको द्वादशी तिथि अभिजित रामगिरीको मुहूर्त मध्यान्नको समयमा अप्सराले नाचे गन्धर्वले गाए विद्याधरहरूले तुतिविन्ती गरे किम पुष्करणहरूले प्रभुको प्रार्थना गरे महाराज परीक्षित त्यसै बेलामा ककले के दियो भगवानलाई भनिदेखेन सूर्यले गायत्री मन्त्र बृहस्पतिले जवेस्ता कारणबाट ब्रह्मसूत्र कश्यपले मेखलाम भूमिले मृग चर्म चन्द्रमाले दण्ड माताले कौपिनी वस्त्र आकाशले छाता ब्रह्माजीले कमण्डलो सप्तर्षिले कुशासन सरस्वतीले रुद्राक्षको माला कुबेरले भिक्षा पात्र उमाले भिक्षा यस्तो प्रकारको दिएर बटु वामन स्वरूप भगवान परमात्मा परमेश्वर यस्ता प्रभावबाट तयारी हुनुभयो र प्रभुको तुति विन्ती गरियो र सम्मान गारदले प्रभुको तुति विन्ती गरे त्यसै बेलामा प्रभुको तुति विन्ती ध्यान मनन कीर्तन गरेर अहिले नर्मदा नाम गरेको नदीको उत्तरपट्टिको ताटको भ्रेगु कच्छप सङ्गममा राजा बलिको दरबारमा जहाँ सौतानी आमाका छोरा बलिले एक गरेका थिए त्यही ठाउँमा भगवान वामन सवारी हुनु राजा बलिले भगवानलाई देखेर भन्न लागे यत बटो वन शशितत प्रत्येक समय तोमार्थिनम विप्रसुतानु तर्के गाम काञ्चनम गुण बद्धाम समृष्टम तथा नमया मूत वापी प्रकण्यम तपाईलाई गाउँ चाहिन्छ कि सहर बजार टाउन प्लान हिराहर मोती चाहिन्छ कि सुन चाँदी चाहिन्छ कि के चाहिन्छ ग्रामीण समृद्धान तुरकान गजन बा रथाम सथार हर तमसम प्रतीक्ष अब जे जे चाहिन्छ हिराहर मोती सुन चाँदी जे जे चाहिन्छ म त्यही दिन्छु मबाट नपाइएला भन्ने कुरा हुन सक्दैन ल माग्नुहोस् यस्ता राजा बलिको वचन सुनेर भगवान भन्नुहुन्छ लौ त मेरो महाराज मलाई केही चाहिँदैन तपाईँले दान दिन आँट्नुभयो त्यसको लागि बधाई छ तर मलाई केही चाहिँदैन भनेकन भगवान अमृत बाणीमा ढपक ढाकेर राजा बलिको सर्वसे खाने भाषा अब बोल्दै हुनुहुन्छ भन्ने सम्मानको कथा यस अध्यायबाट जय बोलो श्रीमद् भागवतमा।

0: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलरी, माइली तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531695।
1: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
2: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
3: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
2: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
3: बेसरी टाउको दुख्ने,
2: उच्च ज्वरो आउने, बेहोस हुने,
3: घाँटी अरोरो कडा हुने,
2: कम्पन हुने,
3: पक्षघात हुने
2: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
3: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
3: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
2: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
3: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
2: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
3: सधैं झुल टाँगेर सुत्ने गरौं।
2: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
4: स्वास्थ्य कार्यालय कैलाली।

0: सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह, टिकापुर 2, राजीपुर, कैलाली।
1: एल्विस एल्विरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
2: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि, टिकापुर, कैलाली। संचालक सुजिता श्रेष्ठ। सम्पर्क नम्बर 9811638887।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।